शुभ प्रभात सम्पूर्ण आदरणीय श्रोताहरुमा एफएम 103.5 मेगाहर्ज साथै न्यूजन एआईआर एप अनि दार्जिलिङको एफएम 101.2 मेगाहर्जमा यहाँहरुले सुनिरहनु भइरहेको छ आकाशवाणीको खरसाङ केन्द्र। आज हो मंगलबार सन् 2026 सालको मे 19 तारिक। तदनुसार नेपाली क्यालेण्डर अनुसार विक्रम सम्वत 2083 सालको जेठ 5 गते। त समय यस बेला भइरहेछ बिहानको 6:26 अनि हामी उपस्थित भइसकेका छौँ आजको अधिवेशन लिएर। प्रथमत उद्घोषिका म छिरिङ डोमा साथै हाम्रा प्राविधिक मित्र सचिन लोहागन र उहाँका साथीहरू अनि प्रसारण सहयोगी पासङ दोर्जे शेर्पाको तर्फबाट यहाँहरू सम्पूर्णमा हार्दिक अभिवादन साथै नमस्कार।

ज्ञान भन्दा कल्पना ज्यादा शक्तिशाली हुन्छ। ज्ञान सीमित हुन्छ, कल्पनाले संसारलाई बाँध्न सक्छ। आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत अनि न्यानो न्यानो अभिवादन। म सञ्जलिका अनिताको तर्फबाट

0: आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा श्रोताले सुन्नुहुनेछ सर्वव्यापी ईश्वर विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नका निम्ति यहाँ आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित हुनुहुन्छ अजय कुमार छेत्रीज्यू।
1: सर्वव्यापी ईश्वर एक आध्यात्मिक चिन्तन। आदरणीय श्रोता महानुभावहरू, आजको यस विशेष कार्यक्रममा हामी एक गहिरो र जीवनलाई रूपान्तरण गर्न सक्ने विषयमा मनन गर्न गइरहेका छौँ। सर्वव्यापी ईश्वर अर्थात् यस्तो परमेश्वर जो सधैँ सबै ठाउँमा र हरेक परिस्थितिमा उपस्थित हुनुहुन्छ। सर्वव्यापी भन्नाले के बुझिन्छ? श्रोता मित्रहरू, सर्वव्यापी शब्दको अर्थ हो जहाँ सुकै उपस्थित हुने। हामी जहाँ छौँ, जे गरिरहेका छौँ, जुन परिस्थितिमा छौँ, ईश्वर त्यहाँ हुनुहुन्छ। हामीले उहाँलाई आँखाले देख्न सक्दैनौँ, तर उहाँको उपस्थितिलाई अनुभव गर्न सक्छौँ। हावा जस्तै जसलाई हामी देख्दैनौँ तर महसुस गर्छौँ, त्यस्तै ईश्वर पनि हाम्रो जीवनको हरेक क्षणमा हुनुहुन्छ। कहिलेकाहीँ हामी एक्लोपन महसुस गर्छौँ, समस्या र सङ्घर्षले घेर्छ, हामीलाई लाग्छ म एक्लै छु। तर सत्य के हो भने हामी कहिले एक्लो हुँदैनौँ, ईश्वर हाम्रो साथमा हुनुहुन्छ। बाइबलमा लेखिएको छ, म तिमीहरूलाई कहिले छोड्ने छैन न त त्याग्ने छु। यो बाछा मात्र होइन, यो हाम्रो जीवनको बल हो, प्रकृतिमा ईश्वरको महिमा। जब हामी बिहानको सूर्य उदाएको देख्छौँ, चराहरूको मधुर आवाज सुन्छौँ, पहाड, नदी, आकाश यी सबैले के भन्छन्? यी सबै सृष्टिले एकै कुरा घोषणा गर्छन्, ईश्वर हुनुहुन्छ र उहाँ महान हुनुहुन्छ। प्रकृतिको हरेक सुन्दरतामा हामी ईश्वरको हस्ताक्षर देख्न सक्छौँ।

मानिसको जीवनमा ईश्वरको भूमिका। ईश्वर केवल टाढोको शक्ति होइन, वा हाम्रो व्यक्तिगत जीवनमा काम गर्ने परमेश्वर हुनुहुन्छ। हाम्रो पीडा, हाम्रो आँसु, हाम्रो खुसी सबै उहाँलाई थाहा छ। हामीले बोलेको शब्द मात्र होइन, हामीले नबोलेको कुरा पनि उहाँले बुझ्नुहुन्छ। सङ्घर्षहरूमा पनि ईश्वरको साथ। जीवनमा कठिन समय आउँछ, हामीले सोचे भन्दा फरक परिस्थितिहरू आउँछ, तर त्यही समय हो जब हामीले ईश्वरको उपस्थितिलाई अझ नजिकबाट अनुभव गर्न सक्छौँ। कहिलेकाहीँ ईश्वरले समस्या हटाउनुहुन्न, तर समस्यामा हामीलाई बल दिनुहुन्छ। किन हामीले ईश्वरलाई खोज्नुपर्छ? यदि ईश्वर सर्वव्यापी हुनुहुन्छ भने हामीले उहाँलाई किन खोज्नुपर्छ? किनभने अनुभव गर्नका लागि हृदय खुला हुनुपर्छ। विश्वास बिना हामी उहाँको उपस्थितिलाई महसुस गर्न सक्दैनौँ। ईश्वर टाढा हुनुहुन्न, हामी कहिलेकाहीँ टाढा सोच्छौँ। आध्यात्मिक जीवनको महत्व। आजको व्यस्त जीवनमा मानिस पैसा, प्रतिष्ठा र सफलतापछि दौडिरहेको छ, तर शान्ति कहाँ छ? सन्तोष कहाँ छ? साँचो शान्ति केवल ईश्वरमा पाइन्छ। जब हामी ईश्वरसँग सम्बन्ध बनाउँछौँ, हाम्रो जीवनमा नयाँ अर्थ आउँछ। दैनिक जीवनमा ईश्वरलाई कसरी अनुभव गर्ने? प्रार्थनाद्वारा, परमेश्वरको वचन पढेर, धन्यवादी हृदय राखेर, साथै अरूलाई प्रेम गरेर। यी साना कुराले हाम्रो जीवनलाई परिवर्तन गर्न सक्छ। एकपटक एक सानो बालकले आफ्नो आमालाई सोध्छ, आमा, ईश्वर कहाँ हुनुहुन्छ? आमाले मुस्कुराउँदै भनिन्, जहाँ तिमीले प्रेम देख्छौ, जहाँ सत्य छ, जहाँ दया छ, त्यहीँ ईश्वर हुनुहुन्छ। बालकले फेरि सोध्यो, त्यसो भए के मसँग पनि हुनुहुन्छ? आमाले जवाब दिइन्, तिमी सास लिइरहेका छौ भने उहाँ तिमीभित्रै हुनुहुन्छ। विभिन्न परम्परामा एउटै सत्य, धर्म फरक हुन सक्छ, तर सत्य एउटै हुन्छ। वेदले भन्छ ईश्वर सर्वत्र छन्। भगवद् गीतामा पनि भनिएको छ, परमात्मा सबै जीवको हृदयमा बास गर्नुहुन्छ। कुरानले भन्छ, अल्लाह तिमीहरूको गर्दनको नसा भन्दा पनि नजिक हुनुहुन्छ। अनि बाइबलले भन्छ, परमेश्वर आत्मा हुनुहुन्छ र उहाँलाई आत्मा र सत्यतामा खोज्नुपर्छ। यी सबै वचनहरूले एउटै कुरा सङ्केत गर्छ, ईश्वर कुनै एक स्थानमा सीमित हुनुहुन्न।

जीवनको यथार्थ कथा अब अर्को सानो कथा सुनौ। एक व्यक्ति आफ्नो जीवनमा धेरै दुःखी थियो। उसले धेरै ठाउँमा ईश्वर खोज्यो, मन्दिर, चर्च, मस्जिद, पहाड, जंगल, तर उसले कतै शान्ति पाएन। एक दिन थाकेर ऊ नदी किनारमा बस्यो। त्यहाँ एक वृद्ध मानिस आएर सोधे, किन तिमी यति दुखी छौ? उसले भन्यो, म ईश्वरलाई खोज्दैछु तर पनि भेटिन। वृद्ध मुस्कुराएर भने, तिमीले सबै ठाउँमा खोज्यौ तर आफै भित्र कहिले खोजेनौ। त्यो दिन उसले पहिलो पटक आँखा बन्द गर्यो, आफ्नो मनसँग कुरा गर्यो र त्यहाँ शान्ति भेट्यो। किन हामीले ईश्वरलाई बाहिर मात्र खोज्छौँ? हामी प्राय सोच्छौँ ईश्वर मन्दिरमा मात्र छन्, चर्चमा मात्र छन्, कुनै पवित्र स्थानमा मात्र छन्। तर यदि उहाँ सर्वव्यापी हुनुहुन्छ भने उहाँ हाम्रो घरमा पनि हुनुहुन्छ, उहाँ हाम्रो काममा पनि हुनुहुन्छ अनि हाम्रो सम्बन्धमा पनि। हामीले बुझ्नुपर्ने कुरा, ईश्वर स्थानमा होइन सम्बन्धमा भेटिन्छन्। दैनिक जीवनका सरल उदाहरण, जब तपाईँ कसैलाई सहयोग गर्नुहुन्छ, जब तपाईँ कसैलाई माफ गर्नुहुन्छ, जब तपाईँ सत्यको साथमा उभिनुहुन्छ, त्यो क्षणमा ईश्वर प्रकट हुनुहुन्छ। एक गरिबलाई खाना दिनु, एक दुःखीलाई सान्त्वना दिनु, यी सबै कार्यहरू आध्यात्मिक मात्र होइन ईश्वरको अनुभव पनि हुन्।

0: अहिले श्रोताले सुन्दै हुनुहुन्छ सर्वव्यापी ईश्वर विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुहुँदैछ अजय कुमार छेत्री ज्यूले।
1: जीवन सधैँ सजिलो हुँदैन। कहिलेकाहीँ हामीले भोग्ने पीडा यस्तो हुन्छ जसमा हामी सोच्छौँ, ईश्वर तपाईँ कहाँ हुनुहुन्छ? तर गहिरो सत्य के हो भने सबैभन्दा कठिन क्षणमा पनि उहाँ हामीसँगै हुनुहुन्छ। जसरी आकाशमा बादल लाग्दा सूर्य देखिँदैन तर सूर्य हराएको हुँदैन, त्यस्तै समस्याले ढाक्दा ईश्वर देखिनुहुन्न तर उहाँ हराउनुहुन्न। ईश्वरलाई देख्ने आँखा होइन, महसुस गर्ने हृदय चाहिन्छ। ज्ञानले हामीलाई जानकारी दिन्छ तर अनुभवले विश्वास दिन्छ। साँचो आध्यात्मिकता भनेको धर्म बदलनु होइन, हृदय बदलनु हो। प्रिय श्रोताहरू, आजको सन्देश सरल तर गहिरो छ। तपाईँ जहाँ हुनुहुन्छ ईश्वर त्यहीँ हुनुहुन्छ। तपाईँको आँसुमा, तपाईँको मुस्कानमा, तपाईँको मौनतामा पनि उहाँ उपस्थित हुनुहुन्छ। त्यसैले बाहिर मात्र होइन आफ्नो भित्र पनि खोज्नुहोस्। आजको कार्यक्रम यतिकैमा समाप्त गर्दछौँ। आशा छ यो कथा र चिन्तनले तपाईँको मन छोएको छ। फेरि अर्को प्रेरणादायी विषयको साथ भेटौँला। तबसम्मको लागि धन्यवाद, नमस्कार र शान्ति तपाईँको जीवनमा रहोस्।

आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा श्रोताले सुन्नुभयो सर्वव्यापी ईश्वर विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो अजय कुमार छेत्री ज्यूले। साथमा सुन्नुभयो केही नेपाली अनि हिन्दी भजनहरू। हवस् त श्रोता, तपाईँको आजको दिन मङ्गलमय रहोस् यही कामना ईश्वर अघि राख्दै हजुरहरूबाट प्रस्तुता मनन तामाङ अनि सञ्चालिका अनिता पनि बिदा चाहन्छौ। नमस्कार, शुभ दिन।

यहाँहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र। तब केही क्षणमा यस केन्द्रबाट रिले गरी सुनाइरहेछौ आकाशवाणी दिल्ली केन्द्रको समाचार। त यसको निम्ति केही क्षण प्रतीक्षा साँच्नुहोस् र सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ।

0: आकाशवाणी हो 7:05 को प्रमुख समाचार को साथमा म सबिना गिरी। प्रधानमन्त्री नरेन्द्र मोदी ओस्लोमा आयोजित भारत नर्वे व्यापार तथा अनुसन्धान शिखर सम्मेलनमा सहभागी हुनुभयो। सम्मेलनमा नर्वेका प्रधानमन्त्री जोनास गहर स्टोरे र क्राउन प्रिन्स हाकन पनि सहभागी थिए। प्रधानमन्त्री नरेन्द्र मोदीको नर्वेको पहिलो यात्राले दुवै देशको सम्बन्धलाई पर्यावरण अनुकूल रणनीति साझेदारीमा उन्नत बनाउने घोषणा गरेको छ। प्रधानमन्त्री मोदीलाई नर्वेका महामहिम राजा हेराल्ड पञ्चमद्वारा रोयल नर्वेजियन अर्डर अफ मेरिटको ग्रेट क्रस प्रदान गरिएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले प्रधानमन्त्री नरेन्द्र मोदीलाई नर्वेको सर्वोच्च सम्मान ग्रान्ड क्रस अफ द रोयल नर्वेजियन अर्डर अफ मेरिटबाट सम्मानित गरिएकोमा बधाई दिनुभएको छ। रक्षा मन्त्री राजनाथ सिंहले अपरेशन सिन्दूरलाई भारत एक सशक्त आत्मविश्वास र समक्ष राष्ट्र बन्ने प्रतीकको रूपमा वर्णन गर्नुभयो। हिज हनोईमा भारतीय समुदायलाई सम्बोधित गर्दै श्री सिंहले भन्नुभयो, भारत पहिले परमाणु हमला नहीको नीतिप्रति प्रतिबद्ध छ तर परमाणु खतराको अगाडि झुक्ने छैन र कुनै पनि शत्रुको कुनै पनि दृढ कार्यको उचित जवाब दिन तयार छ। केन्द्रीय बन्दरगाह जहाजरानी र जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले नयाँ दिल्लीमा देशमा क्वार्टर मेट्रो सेवाहरूको शुरूआतलाई लिएर समीक्षा बैठक गर्नुभयो। कृषि एवं किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले किसानहरू व्यापारीहरू र कृषि क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूका लागि प्रक्रियाहरू सरल बनाउने धेरै प्रमुख सुधारहरूको समीक्षा गर्नुभएको छ। केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले थाइल्याण्ड इरान नेदरल्याण्ड स्वीडेन र मोरिससका प्रतिनिधि र स्वास्थ्य मन्त्रीहरूसँग उच्चस्तरीय द्विपक्षीय बैठकहरू गर्नुभएको छ। अनि आइपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्सलाई 5 विकेटले हराएर प्ले अफमा स्थान बनाएको छ। 7:05 प्रमुख समाचार पूरा भयो। अहिले 7:25 समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।
1: सम्पूर्ण श्रोताहरूलाई फेरि पनि हार्दिक अभिवादन जनाइरहेका छौ आकाशवाणीको खरसाङ केन्द्रमा। तब भने यहाँहरूलाई के क्षण रमाइलो गराउन लिएर आएका छौ केही आधुनिक गीतहरू। प्रथममा स्वीकार्नुहोस् कुमार सुब्बा र सुनिता गजमेरको युगल स्वरलाई।

आजको हाम्रो यस कार्यक्रममा हाम्रो कृषक श्रोताहरू पनि जुडिरहनु भएको होला र उहाँहरूकै निम्ति अब जानकारी दिइरहेका छौँ खेतीपातीबारे सल्लाह अन्तर्गत कोठेबारी सम्बन्धी। र यहाँहरूलाई यादै भएको कुरा हो कि हिजो आज सागसब्जीको दाम दिनोदिन बढ्दै गइरहेको छ, यसर्थ हामीले हाम्रो घरको छेउमा कोठेबारी बनाउनु नितान्त आवश्यक छ। कोठेबारी भन्ने बित्तिकै ठुलो जमिनको एक अंश बुझिन्छ, जसमा एकै किसिमको सागसब्जीहरूको मात्र खेती नगरेर विभिन्न थरीका सागसब्जीहरू लगाएको भरिभराउ ठाउँ हुनपर्छ। कोठेबारी घरको छेउमा हुनपर्छ, जसले गर्दा हामी जहिले पनि कोठेबारीमा पुग्न सकौँ, पैसा तिरेर पनि हामी ताजा सागसब्जी पाउन सक्दैनौँ। यसकारण यदि इच्छा गरेर कोठेबारीमा मात्र होइन गमलामा पनि हामी सागसब्जी उमार्न सक्छौँ। सर्वप्रथम कोठेबारीलाई राम्ररी बारबेर गर्नुपर्छ, किनभने बारबेर नगरी कुखुरा बाख्रा पसेर कोठेबारीभित्र लगाएको सागसब्जी नष्ट गर्न सक्छ। त्यसपछि बारी राम्ररी खनखान गरी वरि त्यसमा राम्रो पाकेको गोबर मल वा कम्पोस्ट मल हालेर बारी तयार गर्नुपर्छ। एउटा कुरा याद राख्नुपर्छ कि सागसब्जीको बारीमा कहिले काँचो गोबर प्रयोग गर्नु हुँदैन। दोबर उत्पादन पाउनका निम्ति आफ्नो बारीको माटोको जाँच गराएर रासायनिक मल लगाए फलन दोबर पाउन सकिन्छ। हामीले जहिले पनि उच्च फल्ने खालको र छिटो पाक्ने थरीहरू कृषि विशेषज्ञहरूसित सोधेर लगाउनुपर्छ। कोठेबारीको लागि पानीको राम्रो व्यवस्था हुनपर्छ, किनभने कोठेबारीको निम्ति पानीको अत्यन्त प्रयोजन हुन्छ। यसरी मल माटो अनि पानीको निम्ति राम्रो प्रबन्ध हुँदा समयमा सागसब्जी मौलेर आउँछ अनि घरमा सागसब्जीको जटिल समस्यालाई सहजै पूरा गर्न सकिन्छ। त यहाँहरूले भर्खरै जानकारी पाउनुभयो कोठेबारी सम्बन्धी।

आकाशवाणीको नेपाली प्रसारण सेवामा न्यानो स्वागत यहाँहरू सम्पूर्णमा। यहाँहरूको साथमा छु उद्घोषिका म छिरिङडोमा। भनिन्छ श्रोता, बिहानी उठी ईश्वरको स्तुति गर्दा दिनचर्याको काम सफल हुन्छ, साथै मनमा असीम आनन्द उत्पन्न हुन्छ। ईश्वरको स्तुति नगरे पनि हामीले भजन सुन्दा मात्र पनि मनमा असीम आनन्द उत्पन्न हुन्छ। त यहाँहरूलाई पनि यही आनन्द उत्पन्न गराउन हेतु सुनाइरहेछौँ यो भजन, स्वीकार्नुहोस्।

0: भजन यहाँहरूले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो भने समय यस बेला भइरहेछ बिहानको 7:25 त अब समय भइरहेछ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सिल्भेस्टर लेप्चाबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नर्वेले व्यापार एवं आर्थिक साझेदारी सम्झौता अन्तर्गत 100 अरब अमेरिकी डलरको लगानीको लक्ष्य हासिल गर्ने बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो 5 राष्ट्रहरूको भ्रमणको अन्तिम चरणमा इटलीको 2 दिने भ्रमणका लागि आज रोम पुग्नुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंहले अपरेसन सिन्धुलाई भारत एक सशक्त, आत्मविश्वासी र सक्षम राष्ट्र बन्ने प्रतीकको रूपमा वर्णन गर्नुभयो। केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले थाइल्यान्ड, इरान, नेदरल्यान्ड, स्वेडन र मरिससका प्रतिनिधि र स्वास्थ्य मन्त्रीहरूसँग उच्च स्तरीय द्विपक्षीय बैठकहरू गर्नुभयो। अनि आइपिएल क्रिकेटमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्सलाई 5 विकेटले हराएर प्लेअफमा स्थान बनाएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी ओस्लोमा आयोजित भारत नर्वे व्यापार तथा अनुसन्धान शिखर सम्मेलनमा सहभागी हुनुभयो। सम्मेलनमा नर्वेका प्रधानमन्त्री जोनास गहर स्टोरे र क्राउन प्रिन्स हाकान पनि सहभागी थिए। शिखर सम्मेलनलाई सम्बोधन गर्नुका साथै प्रधानमन्त्री मोदीले व्यापार र आर्थिक साझेदारी सम्झौता टिइपिए लागू भएपछि द्विपक्षीय व्यापार र लगानीमा भएको वृद्धिको सराहना गर्नुभयो। श्री मोदीले भन्नुभयो, दुवै देशहरूले व्यापार एवं आर्थिक साझेदारी सम्झौता अन्तर्गत 100 अरब अमेरिकी डलरको लगानीको लक्ष्य हासिल गर्न प्रयास गर्नुपर्छ र भारतमा 10 लाख रोजगारी सृजना गर्नुपर्छ। सम्मेलनमा 50 भन्दा अधिक कम्पनीहरूका प्रमुख कार्यकारी अधिकारीहरू, भारत तथा नर्वेका 250 भन्दा अधिक व्यावसायिक तथा अनुसन्धान समुदायका सहभागीहरूको सहभागिता रहेको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीको नर्वेको पहिलो यात्राले दुवै देशको सम्बन्धलाई पर्यावरण अनुकूल रणनीति साझेदारीमा उन्नत बनाउने घोषणा गरेको छ। हिजो ओस्लोमा नर्वेका प्रधानमन्त्री योनस गोर स्टोरेका प्रतिनिधिमण्डल स्तरको वार्तामा संयुक्त वक्तव्यमा प्रधानमन्त्री मोदीले साझा ऊर्जाको क्षेत्रमा जलवायु परिवर्तन, समुद्री अर्थव्यवस्थादेखि लिएर हरित सञ्चारको क्षेत्रमा सहयोग गर्ने बताउनुभयो। यसको साथमा उहाँले भारतको क्षमता, गति र प्रतिभाका उपयोग गर्दै नर्वेजियन टेक्नोलोजी र पुँजीको सहयोग भारतीय कम्पनीहरूको वैश्विक समाधानमा विकसित गर्ने बताउनुभयो। आतंकवादको विरुद्धमा भारतसँग उभिएकोमा नर्वेको आभार प्रकट गर्नुभयो।
2: मैं पिछले वर्ष नॉर्वे आने वाला था, लेकिन पहलगाम में हुए आतंकी हमले के कारण वह यात्रा स्थगित करनी पड़ी। उस कठिन समय में नॉर्वे ने आतंकवाद के विरुद्ध भारत के साथ मजबूती से खड़े होकर सच्ची मित्रता का परिचय दिया। आज जब मैं नॉर्वे आया हूँ तो मैं इस सॉलिडरिटी के लिए हृदय से आभार व्यक्त करता हूँ।
1: नर्वेका प्रधानमन्त्रीले हिजो एक महत्त्वपूर्ण वक्तव्यमा सङ्घर्षमा रहेको विश्वमा सहयोग बढाउने कुरामा जोड दिनुभयो। दुवै पक्षका नेताहरूले नियम आधारित विश्व व्यवस्थामा आफ्नो साझा विश्वास र संवाद तथा कूटनीतिप्रति प्रतिबद्धता दोहोऱ्याएको छ। यसैबीच प्रधानमन्त्री मोदीलाई नर्वेका महामहिम राजा हेरोल्ड पञ्चमद्वारा रोयल नर्वेजियन अर्डर अफ मेरिटको ग्रान्ड क्रस प्रदान गरिएको छ। केन्द्रीय मन्त्री अमित शाह, जगत प्रकाश नड्डा, पीयूष गोयल, मनोहर लाल, किरण रिजिजू सहित धेरै अन्य मन्त्रीहरूले प्रधानमन्त्री मोदीलाई नर्वेमा सर्वोच्च सम्मान दिएकोमा बधाई दिनुभएको छ। गृहमन्त्री अमित शाहले भन्नुभयो, 32 अन्तर्राष्ट्रिय पुरस्कार पीएम मोदीको नेतृत्वको विस्तारको प्रतीक हो। यस्तै स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डाले यो सम्मान मोदीको सशक्त र विश्वमा भारतको नेतृत्वको सम्मानको भर पर्ने बताउनुभयो भने केन्द्रीय मन्त्री मनोहर लालले यो सम्मान वसुधैव परिवार को चिरस्थायी सिद्धान्तहरूका माध्यमबाट सामाजिक सद्भावको बलियो प्रतिबिम्बको रूपमा वर्णन गर्नुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले प्रधानमन्त्री नरेन्द्र मोदीलाई नर्वेको सर्वोच्च सम्मान ग्रान्ड क्रस अफ द रोयल नर्वेजियन अर्डर अफ मेरिटबाट सम्मानित गरिएकोमा बधाई दिनुभएको छ। सोसल मिडिया पोस्टमा डाक्टर जयशंकरले भन्नुभयो कि यो सम्मान भारत र नर्वेको बीच साझेदारीलाई बलियो बनाउनमा प्रधानमन्त्री नरेन्द्र मोदीको निरन्तर प्रयासहरूको पहिचान हो। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो 5 राष्ट्रहरूको भ्रमणको अन्तिम चरणमा इटलीको 2 दिने भ्रमणका लागि आज रोम पुग्नुहुनेछ। इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीको निमन्त्रणामा यो भ्रमण हुन लागेको हो। श्री मोदीले प्रधानमन्त्री मेलोनीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। उहाँका इटलीका राष्ट्रपति सर्जियो मेटेरेलासँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। श्री मोदीले भारत र इटलीबीच व्यापार र लगानीलाई अझ बढावा दिन व्यापारिक नेताहरूसँग पनि अन्तर्क्रिया गर्नुहुनेछ।
3: रोम पहुंचने के बाद प्रधानमंत्री नरेंद्र मोदी इटली में बसे भारतीय समुदाय के सदस्यों से मुलाकात करेंगे, जिनकी यहां उल्लेखनीय उपस्थिति है। वे भारतीय मूल के बच्चों द्वारा प्रस्तुत सांस्कृतिक कार्यक्रम भी देखेंगे, जिसमें प्रवासी भारतीय समुदाय के बच्चों द्वारा गाया गया एक पंजाबी लोकगीत शामिल है। ये बच्चे रोम के पास स्थित फोंदी कस्बे से आते हैं, जहाँ उनके माता पिता कृषि क्षेत्र में कार्यरत हैं।
1: यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @airnewsgorsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। अब रहल समाचार। गृहमन्त्री अमित शाहले छत्तिसगढको बस्तर जिल्लाको नेतानार गाउँमा एक जनसेवा केन्द्रको उद्घाटन गर्नुभयो। यस केन्द्रको नाम आदिवासी नेता र स्वतन्त्रता सेनानी वीर गुण्डाधुरको नाममा राखिएको हो। केन्द्रीय रिजर्व पुलिस बल CRPF सुरक्षा शिविरको परिसरमा यो जनसेवा केन्द्र स्थापना गरिएको छ। यसैबीच सभालाई सम्बोधन गर्नुहुँदै श्री शाहले भन्नुभयो, आगामी 1.5 वर्षमा बस्तरमा स्थापना गरिएको लगभग 200 सुरक्षा शिविरहरूमध्ये 70 यस्तै सेवा केन्द्रहरूमा रूपान्तरण गरिनेछ।
4: केंद्रीय गृह मंत्री अमित शाह ने कहा है कि पिछले 6 दशकों के दौरान नक्सलवाद के कारण बस्तर को बड़े पैमाने पर जो आर्थिक, सामाजिक और सांस्कृतिक नुकसान हुआ है, उसकी भरपाई प्रधानमंत्री नरेंद्र मोदी के नेतृत्व में सरकार अगले 5 वर्षों में करेगी। उन्होंने कहा कि अगले 1.5 वर्षों के दौरान बस्तर में स्थापित सुरक्षा बलों के करीब 200 कैंपों में से 70 कैंपों को जन सेवा केंद्रों में बदलकर उन्हें आदिवासी कल्याण का केंद्र बनाया जाएगा।
1: रक्षा मन्त्री राजनाथ सिंहले अपरेसन सिन्दुरलाई भारत एक सशक्त, आत्मविश्वासी र सक्षम राष्ट्र बन्ने प्रतीकको रूपमा वर्णन गर्नुभयो। हिजो हनोईमा भारतीय समुदायलाई सम्बोधित गर्नुहुँदै श्री शाहले भन्नुभयो, भारत पहिले परमाणु हमला नहीँको रणनीतिप्रति प्रतिबद्ध छ, तर परमाणु खतराको अगाडि झुक्ने छैन र कुनै पनि शत्रुको कुनै पनि दृढकार्यको उचित जवाब दिन तयार, श्री सिंहले बताउनुभयो। उहाँले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले अभूतपूर्व प्रगति गरेको छ, जसले विश्व मञ्चमा देशको प्रतिष्ठा निरन्तर बढाइरहेको छ। रक्षा मन्त्रीले भन्नुभयो, भारतले सेमिकन्डक्टर क्षेत्रमा द्रुत प्रगति गरिरहेको छ र यो केवल प्राविधिक प्रगति मात्र होइन तर नयाँ भारतको पहिचान पनि हो। श्री सिंहले विश्व शान्ति, साझा विकास र समृद्धिका लागि भारतसँग साझेदारी गर्न विश्वलाई आह्वान गर्नुभयो। केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले थाइल्यान्ड, इरान, नेदरल्यान्ड, स्वेडन र मरिससका प्रतिनिधि र स्वास्थ्य मन्त्रीहरूसँग उच्च स्तरीय द्विपक्षीय बैठकहरू गर्नुभयो। यी बैठकहरू जेनेभामा आयोजित 79 विश्व स्वास्थ्य सम्मेलनको अवसरमा भएको थियो। एक सोसियल मीडिया पोस्टमा श्री नड्डाले भन्नुभयो, बैठकहरूमा डिजिटल स्वास्थ्य, औषधि क्षेत्र, सुदृढ सार्वजनिक स्वास्थ्य प्रणाली र सबैका लागि स्वास्थ्य सेवाहरूमा पहुँच सुनिश्चित गर्ने जस्ता मुद्दाहरूमा सहयोग बढाउने विषयमा छलफल भएको थियो। उहाँले विश्वव्यापी स्वास्थ्य सहयोगप्रति भारतको प्रतिबद्धतालाई दोहोऱ्याउँदै सबैलाई पहुँच, सस्तो र समान स्वास्थ्य सेवा प्रदान गर्नु र एक साझा लक्ष्य भएको बताउनुभयो। पश्चिम बङ्गाल सरकारले कोलकाताको आर्जिकर मेडिकल कलेज तथा अस्पतालका पूर्व प्रिन्सिपल सन्दीप घोषलाई मुद्दा चलाउन स्वीकृति दिएको छ। कलकत्ता उच्च अदालतको आदेश र सिबिआईको जाँचपछि यो कारवाही गरिएको हो। मेडिकल कलेज खरिदमा आर्थिक अनियमितता गरेको आरोप सन्दीप घोषमाथि लागेको छ। यस मामिलामा अन्य 3 संस्थामाथि पनि अनुसन्धान भइरहेको छ। सिबिआईले भ्रष्टाचार र आपराधिक षड्यन्त्र अन्तर्गत मुद्दा दर्ता गरेको छ भने प्रवर्तन निर्देशनालय पनि मनी लन्ड्रिङको पक्षको अनुसन्धान गरिरहेको छ। राज्यपालको स्वीकृतिपछि अब सक्षम अदालतले यस मुद्दाको थप सुनवाई गर्न सक्नेछ। आइपिएल क्रिकेटमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्सलाई 5 विकेटले हराएर प्लेअफमा स्थान बनाएको छ। चेन्नईमा खेलिएको म्याचमा पहिलो ब्याटिङ गर्दै चेन्नई सुपर किङ्सले 20 ओभरमा 7 विकेटमा 180 रन बनाएका थिए। कार्तिक शर्माले सबैभन्दा अधिक 44 रन बनाए। हैदराबादको लागि प्यान्ट कमिन्सले 3 र साकिब हुसेनले 2 विकेट लिए। प्रतियोगितामा आज राजस्थान रोयल्सको प्रतिस्पर्धा लखनऊ सुपर जायन्ट्ससित जयपुरमा साँझ 7:30 बजेदेखि सुरु हुनेछ। यो समाचार युट्युबमा @AR Khorsang मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। अन्तमा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत नर्वेले व्यापार एवं आर्थिक साझेदारी सम्झौता अन्तर्गत 100 अरब अमेरिकी डलरको लगानीको लक्ष्य हासिल गर्ने बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो 5 राष्ट्रहरूको भ्रमणको अन्तिम चरणमा इटलीको 2 दिने भ्रमणका लागि आज रोम पुग्नुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंहले अपरेसन सिन्दुरलाई भारत एक सशक्त आत्मविश्वासी र सक्षम बन्ने प्रतीकको रूपमा वर्णन गर्नुभयो। अनि आइपिएल क्रिकेटमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्सलाई 5 विकेटले हराएर प्लेअफमा स्थान बनाएको छ। आकाशवाणीबाट समाचार पूरा भयो।

विमला प्रधानको स्वरमा यहाँहरूले सुन्दै हुनुहुन्थ्यो यो गीत भने सङ्गीत रचना थियो शान्ति ठटालको अनि शब्द रुद्र पौडेलको र यो गीतसँगै अब पनि शुभारम्भ गरिरहेका छौँ आजको कार्यक्रम सङ्गीत प्रभा र यसै कार्यक्रमको यो दोस्रो प्रस्तुति यहाँहरू समक्ष राखिरहेका छौँ रोहित रुचालको स्वरमा शब्द अनि सङ्गीत समीर मुखियाको

यो अघिल्लो साङ्गीतिक भेट यहाँहरूलाई म यस राईको स्वरमा शब्दरचना शरण खालिङको अनि सङ्गीत गायक कलाकार स्वयंको।

श्रोता, हामी कार्यक्रमको अन्ततिर छौँ र कार्यक्रमको अन्तमा यो अन्तिम कोसेली यहाँहरूलाई गुन्जिनेश्वर सोनु राईको, शब्द दिलीप लोहरुङको अनि सङ्गीत रहेको छ राजेन तामाङको।

यस्तै रमाइलो गीतहरूको साथमा फेरि पनि हामीहरू समक्ष उपस्थित हुने नै छौँ, तर अहिलेलाई भनिदिनुहोस् विदा यस कार्यक्रमबाट। कार्यक्रम संगीत प्रभा।

अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचक भूपेन्द्र शर्मा। विषय छ भारत नेदरल्यान्ड सम्बन्धमा प्रगति, आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदीले 15 मईदेखि 17 मई 2026 नेदरल्यान्ड्सको भ्रमण गर्नुभयो। प्रधानमन्त्रीको नेदरल्यान्ड्सको यो दोस्रो भ्रमण हो। यसअघि प्रधानमन्त्री मोदीले वर्ष 2017 नेदरल्यान्डको भ्रमण गर्नुभएको थियो। यो भ्रमण दुई देश माझ द्विपक्षीय सम्बन्धको महत्त्वपूर्ण मोडमा भएको छ। विगत केही वर्षहरूमा व्यापार, लगानी र जल, कृषि र स्वास्थ्यका साथै आम नागरिक बीचको सम्बन्धका परम्परागत क्षेत्रहरू, जल, कृषि र स्वास्थ्यका क्षेत्रहरूमा भारत नेदरल्यान्ड साझेदारी निकै गहिरो भएको छ। हालैका वर्षहरूमा प्रविधि, नवीनता, रक्षा, सुरक्षा, नवीकरणीय ऊर्जा, शिक्षा र समुद्री क्षेत्रमा सहयोग विस्तार भएको छ। दुवै पक्षले हालै सेमिकन्डक्टर र क्रिटिकल इमर्जिङ टेक्नोलोजीमा एक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। भारतका शीर्ष टेक्नोलोजी संस्थानहरू जस्तै आइआइटी र नेदरल्यान्डका संस्थानहरू, उद्योगद्वारा समर्थित संस्थानहरूबीच स्थानगत सहकार्य पनि छ। नेदरल्यान्ड्स युरोपियन युनियनको सबैभन्दा ठूलो लगानीकर्ता हो र भारतमा समग्रमा चौथो ठूलो लगानीकर्ता हो, जसको कुल लगानी मात्र 55 अरब डलर भन्दा बढी छ। विशेष गरी निर्यातको लागि युरोपियन युनियनमा भारतको सबैभन्दा ठूलो व्यापार साझेदारहरूमध्ये नेदरल्यान्ड एक हो। नेदरल्यान्ड्स भारतीय निर्यातको तेस्रो ठूलो गन्तव्य हो। प्रधानमन्त्री नरेन्द्र मोदीलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो। उहाँलाई स्वागत गर्न डच सङ्गीतकारहरूले शास्त्रीय भारतीय सङ्गीत प्रस्तुत गरेका थिए भने भारतीय समुदायका सदस्यहरूले उहाँको स्वागत गर्न गर्व नृत्य प्रस्तुत गरेका थिए। प्रधानमन्त्री नरेन्द्र मोदी हेगमा आयोजित भारतीय समुदायको स्वागत समारोहमा सहभागी हुनुभयो। नेदरल्यान्ड्स स्थित भारतीय डायस्पोरा र भारतका मित्रहरूको ठूलो भेलाले उहाँलाई न्यानो स्वागत गर्यो। सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री मोदीले उत्साहजनक र न्यानो स्वागतका लागि प्रशंसा व्यक्त गर्नुभयो। उहाँले डच समाजमा भारतीय डायस्पोराको योगदान र भारत र नेदरल्यान्ड बीच मित्रताको जीवित सेतुको रूपमा काम गरेकोमा प्रशंसा गर्नुभयो। उहाँले भारतसँग सुरिनामी हिन्दुस्तानी समुदायको गहिरो र स्थायी ऐतिहासिक सम्बन्धको पनि स्मरण गर्नुभयो र उनीहरूको समृद्ध सांस्कृतिक विरासतलाई पुस्तौँदेखि संरक्षण र उत्सव मनाउन उनीहरूको प्रयासको प्रशंसा गर्नुभयो। प्रधानमन्त्री मोदीले प्रकाश पार्नुभयो कि प्रौद्योगिकी क्षेत्रमा ठूलो सङ्ख्यामा भारतीय पेशेवरहरू र डच विश्वविद्यालयमा भारतीय विद्यार्थीहरूको बढ्दो सङ्ख्या, विशेष गरी नवीनता सञ्चालित क्षेत्रहरूमा दुई देशहरू बीचको समकालीन साझेदारीलाई बलियो बनाइरहेको छ। उहाँले खेलकुद सम्बन्धहरू, विशेष गरी क्रिकेट र हकीले दुई देश बीचको जनस्तरको घनिष्ठ सम्बन्धमा नयाँ जीवन्तता ल्याइरहेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री मोदीले नेदरल्यान्डसँग द्विपक्षीय सहयोग निरन्तर विस्तार भइरहेको र प्राविधिक र नवीनता प्रमुख क्षेत्रका रूपमा देखा परेको बताउनुभयो। उहाँले दुई देशहरू बीचको बलियो र बढ्दो व्यापार र आर्थिक सम्बन्धलाई जोड दिनुभयो। नेदरल्यान्ड्स युरोपमा भारतको सबैभन्दा ठूलो निर्यात गन्तव्यहरूमध्ये एक हो। उहाँले भन्नुभयो, भारत युरोपियन युनियन स्वतन्त्र व्यापार सम्झौताले दुवै पक्षका लागि नयाँ अवसरहरू खोल्नेछ। प्रधानमन्त्रीले 2047 सम्ममा विकसित देश, विकसित भारत बनाउनका लागि भारतमा भइरहेको विकास र प्रगतिको बारेमा प्रकाश पार्नुभयो। उहाँले पूर्वाधार निर्माण, स्वच्छ ऊर्जा र डिजिटल प्रणालीमा व्यापक प्रगतिको माध्यमबाट भारतमा चलिरहेको रूपान्तरणको मात्रा र गतिलाई उल्लेख गर्नुभयो। उहाँले जोड दिनुहुँदै भन्नुभयो, भारतले आत्मविश्वासको साथ आफ्नो भविष्य निर्माण गरिरहेको छ, जबकि विश्वव्यापी वृद्धि र समृद्धिमा योगदान पुर्याइरहेको छ। प्रधानमन्त्री मोदीले भारत सरकार विदेशमा बस्ने प्रत्येक भारतीयको पछाडि दृढतापूर्वक उभिएको र उनीहरूको कल्याणको लागि प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले नेदरल्यान्ड्समा आफ्नो अनुभवको लाभ उठाउँदै विकसित भारत यात्रामा सक्रिय योगदान दिन आह्वान पनि गर्नुभयो। युरोपको मुख्य भूमि नेदरल्यान्ड्समा भारतीय मूलका मानिस सबैभन्दा ठूलो संख्या रहेको छ, जसमा सुरिनामी हिन्दुस्तानी समुदायका लगभग 2 लाख सदस्यहरू समावेश छन्। यस सन्दर्भमा उहाँले चौथो पुस्तादेखि छैठौं पुस्तासम्म सुरिनामी हिन्दुस्तानी डायस्पोराका लागि ओसीआई योग्यतामा उदारीकरणमाथि प्रकाश पार्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले हेग स्थित राजदरबारमा राजा विलियम अलेक्जेन्डर र महारानी म्याक्सिमासित भेट गर्नुभयो। उनीहरूबीच भारत र नेदरल्यान्ड बीचको बढ्दो साझेदारीबारे छलफल भएको थियो। श्री मोदीले नेदरल्यान्डका प्रधानमन्त्री रब जेनेटसित प्रतिनिधिमण्डल स्तरको वार्ता गर्नुभयो। उहाँले भन्नुभयो, भारतले नेदरल्यान्ड्सलाई आफ्नो सबैभन्दा महत्त्वपूर्ण साझेदारको रूपमा हेर्छ। यो भारतको शीर्ष

0: that Iran does not possess nuclear weapons. In IPL cricket, Sunrisers Hyderabad defeated Chennai Super Kings by 5 wickets in Chennai last night to secure a playoff berth. Put into bat first, Chennai Super Kings posted 180 for 7 in 20 overs, with Karthik Sharma being the highest scorer with 44 runs. In reply, Sunrisers Hyderabad overhauled the target, losing 5 wickets in 19 overs, riding on Ishan Kishan's 70 and Henrik Klassen's 47 runs. Ishan Kishan was declared the player of the match. Today, Rajasthan Royals will face Lucknow Super Giants in Jaipur at 7:30 p.m. The India Meteorological Department IMD has forecast severe heat wave conditions today at places over Madhya Pradesh and Uttar Pradesh. Hot and humid weather conditions are expected to persist during the day over coastal Andhra Pradesh and Odisha. Rajasthan, Vidarbha and West Uttar Pradesh are expected to experience hot night conditions tonight. The weather agency also forecast heavy rainfall over Andaman and Nicobar Islands, Kerala, Mahe, Lakshadweep, Nagaland, Manipur, Mizoram, Tripura, Tamil Nadu, Puducherry and Karaikal. Thunderstorms and lightning are likely today over Bihar, Gangetic, West Bengal, Odisha, Jharkhand, Telangana, Jammu and Kashmir and some parts of Northeast India. And now for a look at today's newspapers, it's over to Nina Arakkal.
1: Thank you, Abhishek. Modi, the first Indian Prime Minister to visit Norway in more than 4 decades, is covered prominently by the dailies. Prime Minister urges peace in Ukraine, West Asia leads the pioneer. While the statesman leads with Prime Minister Modi, pushes tech, green ties in Norway. The Indian Express carries the picture of PM Modi receiving Norway's highest honour. The caption under the picture reads, PM Narendra Modi with King Harald V as he is conferred the Grand Cross of the Royal Norwegian Order of Merit in Oslo on Monday. The Economic Times, in its editorial, Bringing It All Back Home, writes that the repatriation of 1,000-year-old Chola copper plates from Leiden University during Narendra Modi's visit to the Netherlands last weekend is a welcome assertion of India's proprietorial sovereignty. Excavated between 1687 and 1700 during the Dutch redevelopment of Nagapattinam, the two sets reveal a legacy of royal succession and maritime diplomacy. The return of Chola plates mirrors that of Piprava, Buddha relic gems and restitution of 657 stolen antiquities from the United States. UPSC to release prelims provisional answers, reports Hindustan Times, about the UPSC to release the answer key soon after prelims exams to enhance transparency and uphold the highest standards of to conduct the examination. Aaron Rai runs over away with PGA Championship, first English-born winner in more than a century, states the pioneer. And finally, India's bullet train dream inches closer to reality. The Financial Express says project is being executed with assistance from the government of Japan. And with that, it's back to you, Abhishek.
0: Thank you, Nina. And now, before we end the bulletin, the headlines once again. Prime Minister Narendra Modi calls for $100 billion investment in 1 million jobs under India EFTA agreement at Business and Research Summit in Oslo, Norway. Prime Minister Modi to meet leaders of all 5 Nordic nations at the 3rd India-Nordic Summit today. Defence Minister Rajnath Singh describes Operation Sindoor as testament to India's transformation into strong, confident and capable nation. Judges Inquiry Committee investigating allegations against Justice Yashwant Verma submits report to Lok Sabha Speaker Om Birla. West Bengal government allows ED to prosecute former principal of RG Kaur Medical College, Sandeep Ghosh, for financial irregularity case. And in IPL cricket, Sunrisers Hyderabad secure playoff berth, beating Chennai Super Kings by 5 wickets. And with that, we end the morning news. Have a nice day.
2: Akashwani se pesh hai.
3: नमस्ते म छिरिङडोमा हाम्रा सम्पूर्ण आदरणीय श्रोताहरूलाई हार्दिक अभिवादन जनाउँदछु आजको कार्यक्रम रङ बिरङको संसारमा श्रोता एकदमै रमाइलो ठाउँ घमाइलो ठाउँ जहाँ प्राकृतिक सौन्दर्यको अनुपम सौन्दर्यको आनन्द उपभोग गर्न सकिन्छ यस्तो सौन्दर्यमय मनोरम स्थल कहाँ पाइन्छ त भन्दा सबैले कल्पना गर्छन् पहाडी हिमालय क्षेत्रको यो पक्का हो कि हिमालय क्षेत्रमा प्रकृतिको यस्तो अनुपम सौन्दर्य विद्यमान छ जसले मानिसहरूलाई आकर्षित गर्छ जहाँ गएपछि फर्किनु भने मनै लाग्दैन आज हामी यहाँहरूलाई यस्तै अलौकिक सौन्दर्यले परिपूर्ण सहरतर्फ लगिरहेका छौँ, जसको सौन्दर्यतामा तपाईँ पनि मोहित बन्न सक्नुहुन्छ। त शब्दको सञ्जालमा यहाँहरूलाई यात्रा गरिरहेका छौँ नेपालको गण्डकी प्रदेशमा अवस्थित अद्भुत भूमि मुस्ताङ तर्फ, हिमालको काखमा बादल भन्दा माथि, जहाँ आकाश निलो मात्र होइन असीमित देखिन्छ। त्यहाँ छ नेपालको मुस्ताङ सहर। यो केवल एउटा जिल्ला होइन, समयले जोगाएर राखेको जीवित इतिहास हो। काली गण्डकी नदीले कोरेको गहिरो खोच, खरानी जस्तै पहाड र टाढा देखिने धवल हिमाल, यी सबै मिलेर बनेको एउटा अद्वितीय रहस्यमय सहर मुस्ताङ आफैमा अलौकिक सौन्दर्यले भरिपूर्ण छ। बिहान सूर्य उदय हुँदा अनि सूर्यको किरण चारैतिरको हिमालमा पर्दाको दृश्यले त झन् मन मोहित नै पार्दछ। यसको अलौकिक सौन्दर्यको बयान गर्न सायद शब्दहरू कम पर्न जान्छ। नेपालको मुस्ताङ नाम त सबैले सुनेकै होला, अनि कतिले यस ठाउँको अनुपम सौन्दर्यको अद्भुत दृश्यहरूको लाभ त उठाउनु नै भएको होला, अनि कति जानुभएको छैन। तर यो अद्वितीय भूमिको विषयमा त अवश्य पनि जानकारी भएकै होला, तर यो सहरको विषयमा हजुरहरूले जाने तापनि सायद यसको इतिहास भने कमैलाई मात्र थाहा होला। आउनुहोस् जानौ यस ठाउँको केही कुरा अनि मुस्ताङ सहरभित्र पर्ने केही अनौठो रहस्यमय र रोचक ठाउँहरू विषयमा। मुस्ताङ एक तिब्बती शब्द हो जसको अर्थ आकांक्षाको मैदान हो। मुस्ताङको भू बनौट तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो छ, यही कारण यहाँको वातावरण र संस्कृति पनि विशिष्ट देखिन्छ। मुस्ताङ जो पहिले लो राज्य थियो अर्थात् किङडम अफ लो, आजको शान्त र सुन्दर देखिने यो भूमि धेरै वर्ष अघि एउटा शक्तिशाली राज्य थियो। 13 शताब्दीमा अमेपाल नामका एक साहसी राजाले यहाँ लो राज्य स्थापना गरेको थियो। लो मान्थानलाई राजधानी बनाएर उनले स्ट्रुडिर पर्खाल, दरबार र गुम्बाहरू निर्माण गराए। यस राज्यले लामो समयसम्म आफ्नै परम्परा र शासन व्यवस्था कायम राख्यो। लो राज्य नेपाल र तिब्बती बीचको व्यापारिक मार्ग थियो। नुन र उनको व्यापार यहाँबाटै हुन्थ्यो। लो राज्य अर्धश्वेत राज्य थियो, तर नेपालसँग एकीकरण भएपछि यो नेपालको भूभागभित्र पर्न गयो अनि आजको मुस्ताङ बन्यो। आज पनि मुस्ताङमा लो राज्यको अमिट छाप, यसको संस्कृति, यसको रहनसहन, सुदृढ पर्खाल र पुरानो गुम्बाहरूमा देख्न पाइन्छ। मुस्ताङ दुई भागमा विभाजित छ, तल्लो मुस्ताङ र माथिल्लो मुस्ताङ। हिमाल पारीको क्षेत्र मुस्ताङ पुग्नलाई जोमसोङ पुग्न अनिवार्य छ, किनकि जोमसोङ मुस्ताङको सबैभन्दा ठूलो सहर र मुख्य प्रवेशद्वार हो। यहीँबाट मुक्तिनाथ, कागबेनी र माथिल्लो मुस्ताङ तर्फको यात्रा सुरु हुन्छ। जोमसोङको अर्थ स्थानीय भाषा अनुसार नयाँ किल्ला भनिन्छ। यहाँबाट निलगिरी र धौलागिरी पर्वतको अनुपम दृश्य देख्न सकिन्छ। यहाँको मौसम प्राय बिहान सफा, तर अपराह्न भने धेरै हावा चल्ने भएको कारण अपराह्न यातायात भने कमै देख्न पाइन्छ। यो 2700 मिटरको उचाइमा मुस्ताङमा अवस्थित छ। जोमसोमबाट आधा घण्टा पछि आउँछ कागबेनी गाउँ, जो प्राचीन गाउँ हो जुन तिब्बती संस्कृति अनुसार चल्दछ। यहाँ बुद्धिस्ट गुम्बाहरू अवस्थित छन्। ढुङ्गाहरूले बनिएको घर, सानो सानो गल्ली अनि काली गण्डकी नदीको किनारमा बसेको यो गाउँ खुबै आकर्षकीय छ। कागबेनीबाट मुक्तिनाथ जाने बाटो भने एकदमै रमणीय छ। सेतो फुस्रो डाँडा पछाडिको सेतो हिमाली पाखाले यो क्षेत्र अति नै मनोरम देखिन्छ। वास्तवमा यो क्षेत्र वर्षा छाया क्षेत्र अर्थात् रेन सेडो रिजनमा पर्दछ। बंगालको खाडीबाट उठेको वाष्पलाई दक्षिणतर्फका अग्ला हिमालले छिक्नाले मुस्ताङमा कमै मात्रामा वर्षा हुन्छ। यस क्षेत्रलाई नेपालको मरूभूमि पनि भनिन्छ। काली गण्डकी नदीको किनारै किनार यी दुर्गम रमणीय दृश्यहरूको अवलोकन गर्दै मुक्तिनाथ मन्दिर पुगिन्छ। मुक्तिनाथ मुस्ताङको मुटु र पर्यटकीय केन्द्रबिन्दु हो। मुक्तिनाथ हिन्दू र बुद्धिस्ट दुवैको पवन क्षेत्र हो। यो 51 शक्तिपीठमध्ये एक मानिन्छ। किंवदन्ती अनुसार भगवान शिवले देवी सतीको शव लिएर घुम्दा यो क्षेत्रमा पनि उनको अङ्ग पतन भएको मान्यता छ। हिन्दू मान्यता अनुसार यो स्थान मुक्ति क्षेत्र हो, जहाँ दर्शन गर्दा मात्र पनि मोक्ष प्राप्ति हुन्छ। तिब्बती भनाइअनुसार मुक्तिनाथ डाकिनीहरूको मुख्य स्थान हो। डाकिनीहरू आकाशको नृत्याङ्गना हुन् भन्ने मान्यता छ। मुक्तिनाथ 24 तान्त्रिक क्षेत्रहरूमध्ये एक हो। जोमसोमबाट 18 किलोमिटर पूर्वोत्तरमा अनि 3,800 किलोमिटरको उचाइमा मुक्तिनाथ मन्दिर अवस्थित छ। यहाँ विष्णु भगवानको मन्दिर स्थापित गरिएको छ, जहाँ ठूलो शालिग्राम राखिएको छ अनि सुनको मूर्ति पनि छ। मुक्तिनाथ मन्दिरमा 108 गाईको मुख देखिने थाराहरू र 2 कुण्डहरू छन्। भक्तजनहरू यी 108 थारामा नुहाएर 2 कुण्डमा डुबुल्की मार्ने गर्दछन्। 2 कुण्डहरू एउटा पाप कुण्ड हो भने अर्को धर्म कुण्ड हो। स्थानीय लामाहरूका अनुसार उत्तर पश्चिमका महान बौद्ध भिक्षु पद्म सम्भव मुक्तिनाथको बाटो हुँदै बौद्ध धर्म प्रचार गर्दै तिब्बत गएका थिए। मुक्तिनाथ मन्दिर भन्दा केही तल तिब्बती शैलीको ज्वालामय मन्दिर देख्न पाइन्छ। यसभित्र चट्टानको चापबाट निस्कने ग्यासले 3 ज्वाला निरन्तर बलिरहन्छ। हजारौं वर्ष अघिदेखि नै यो ज्वाला निरन्तर बलिरहेको मान्यता छ। यसै गरी मुस्ताङमा अवस्थित थिमी गाउँ ऐतिहासिक धरोहर बोकेको पुरानो बस्ती हो। यहाँ बाटो बनाउने क्रममा 2 गुफाहरू भेटाइए। ल्योपा केव नाम दिएको यस गुफालाई स्थानीय भाषामा लोकुङ भनिन्छ, जसको अर्थ ध्यान गर्ने गुफा हो। 2 गुफामध्ये एउटा प्राकृतिक अनि अर्को मानव निर्मित छन्। थिमी गाउँबाट केही घण्टा अघि बढ्दा दुम्मा ताल भेटिन्छ। दुम्मा ताल बुद्धिस्टहरूको धार्मिक ताल हो। स्थानीय वासीहरू आफ्नो मनोकामना पूरा गर्न यस तालमा आएर पूजा गर्ने गर्छन्। यो ताल निरगिरी पर्वतको आधारको रूपमा रहेको छ। मुस्ताङमा अवस्थित अर्को गाउँ मार्फा, जसलाई स्योको राजधानी पनि भनिन्छ। मार्फा अर्थगत रूपमा हेर्दा मार भनेको मेहनती र फा भनेको मानिस भन्ने बुझिन्छ, अर्थात् मेहनती मानिस। यहाँ धेरै मात्रामा स्याउ अर्थात् आइफल फल्ने भएकोले यहाँ स्याउको रक्सी र यसबाट बनिएको विभिन्न स्वादिष्ट खाद्य पदार्थ र जामहरूको उत्पादन गरिन्छ। ढुङ्गाका पर्खालहरूले बनिएको घरहरू यसको मुख्य आकर्षक हो। पुरानो मान्यता अनुसार मार्फाका गाउँले कुष्ठरोगले ग्रसित भएका थिए। धेरै प्रयास गर्दा पनि यो रोग नियन्त्रण हुन सकेको थिएन। त्यसपछि टुकुसिएका एउटा लामाले यहाँ गुम्बा स्थापना गर्ने र नियमित ध्यान गर्ने सल्लाह दिए। सोही अनुरूप काम गर्दा रोग निको भयो र मार्फा पुनः समृद्ध भयो। आज पनि त्यस समयमा बनेको गुम्बा यहाँ देख्न पाइन्छ अनि आज पनि त्यही अनुरूप नियमित रूपमा यहाँ ध्यान गर्ने गरिन्छ। अब यात्रा गरौँ माथिल्लो मुस्ताङ तर्फ। माथिल्लो मुस्ताङ पनि तल्लो मुस्ताङ जस्तै अति नै मनोरम प्रकृतिले भरिभराउँछ। माथिल्लो मुस्ताङ मुस्ताङ जिल्लाको उत्तरी भागमा अवस्थित छ। यस क्षेत्रमा चीन र नेपालको सिमाना जोडिएको छ। पहिले यो क्षेत्र लो राज्यको रूपमा चिनिन्थ्यो। यसलाई अहिले लो मान्थान अर्थात् पर्खाले घेरिएको क्षेत्र भन्ने गरिन्छ। यो माथिल्लो मुस्ताङको प्रमुख केन्द्र र प्राचीन लो राज्यको राजधानी हो। यो क्षेत्र 15 स्थापना गरेको मानिन्छ। यहाँ चारैतिर पर्खालले घेरिएको पुरानो सहर छ। यहाँको पुरानो राजदरबार लो राज्यको प्रतीक मानिन्छ। लो मान्थाङ तिब्बती बौद्ध धर्मको महत्वपूर्ण केन्द्र हो। यहाँका गुम्बाहरूमा जाम्पा गुम्बा, थुप्देन गुम्बा र छुदे गुम्बा प्रसिद्ध धर्मस्थल मानिन्छ। माथिल्लो मुस्ताङको अन्तिम यात्रा भनौँ, सम्पूर्ण मुस्ताङकै अन्तिम यात्रा चीन नेपाल सिमाना कोर्ला नाकामा आएर समाप्त हुन्छ। यो नेपाल र चीन बीचको ऐतिहासिक व्यापारिक मार्ग हो। कोर्ला नाका मुस्ताङ जिल्लाको लो मान्थाङबाट उत्तरतर्फ पर्छ र तिब्बतसँग सिधा जोडिएको छ। समुद्री तहबाट 3840 मिटर उचाइमा अवस्थित माथिल्लो मुस्ताङमा सुक्खा मरुभूमि जस्तै भूभाग, वरिपरि पहाड, गुफा र खुल्ला सजिएको मनोरम दृश्यको भरपूर आनन्द उठाउन सकिन्छ। नेपालको मुस्ताङ राज्य हिमाल पारीको यो भूमि केवल मरुभूमि मात्र होइन, यो कथा हो, साहसको, आस्थाको र संस्कृतिको अनि ऐतिहासिक धरोहरको। मुस्ताङ जहाँ हावाले इतिहास बोल्छ र पहाडहरूले कथा सुनाउँछ, आज मुस्ताङ साहसिक मोटरसाइकल यात्रा, सांस्कृतिक र ऐतिहासिक भ्रमण र सांस्कृतिक अन्वेषणका लागि प्रसिद्ध गन्तव्य बनेको छ। मरुभूमि जस्तै पहाडी दृश्य, हिमालको पृष्ठभूमि, प्राचीन गुफा र मैत्रीपूर्ण स्थानीय बासिन्दाले मुस्ताङलाई अनौठो र अविस्मरणीय बनाएको छ। यस्तो अलौकिक भूमिको वर्णन शब्दमा गर्न सम्भव छैन, जता हेर्यो त्यतै सुन्दर र आकर्षक। यो मुस्ताङ ठाउँको अवलोकन आफ्नै आँखाले आफै गएर हेर्न पाए मात्र मन तृप्त हुन्छ। त्यसैले तपाईँहरू पनि आफै गएर यो मुस्ताङ सहरको यस अनुपम सौन्दर्यको आनन्द उठाउनुहोस्, यसको लाभ उठाउनुहोस्। मुस्ताङ सहरले आफ्नै इतिहास बोकेको छ, यसले आफ्नै अलौकिक पृथक अनुपम सौन्दर्य बोकेको छ। शब्दमा नै भए पनि मुस्ताङको प्राकृतिक अलौकिक अनुपम सौन्दर्यको केही दृश्यहरू यहाँहरू समक्ष राख्ने प्रयत्न गरेका छौँ। के कस्तो लाग्यो आफ्नो प्रतिक्रिया अवश्य नै जनाउनुहोला। र अहिलेलाई भने हामीलाई आज्ञा दिनुहोस्, कार्यक्रम प्रस्तुता लेखनाथ राईको साथमा म छिरिङ डोमा। नमस्ते।

भर्खरै मात्र यहाँहरूले आफ्नो रेडियो सेट तथा मोबाइलमा एफएम 103.5 मेगाहर्ज साथै न्युजन एआईआर एप अनि दार्जिलिङको एफएम 102 मेगाहर्ज ट्युन गर्नुभएको छ भने सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ कार्यक्रम योजना। अब यहाँहरूसम्म चलिएर आएका

भने यस कार्यक्रममा आज हामी यहाँहरूलाई मेक इन इन्डिया विषय केही जानकारी दिनेछौँ, साथै केही फिल्मी गीतहरू सुनाएर मनोरञ्जन पनि गराउनेछौँ। त कार्यक्रमको सुरुवात भने मनोरञ्जनबाट नै गरिरहेका छौँ, स्वीकार्नुहोस्।

0: श्रोता, अब लागौं जानकारी तर्फ। मेक इन इन्डिया यो योजना भारत सरकारले सन् 2014 सालमा सुरु गरेको एक महत्वपूर्ण अभियान हो। यो अभियान नरेन्द्र मोदीद्वारा 25 सेप्टेम्बर 2014 सालमा सुरु गरिएको थियो। यसको मुख्य उद्देश्यहरू भारतमा उद्योग स्थापना र उत्पादन बढाउनु, विदेशी तथा स्वदेशी लगानी आकर्षित गर्नु, युवाहरूलाई रोजगारी सृजना गर्नु, मेड इन इन्डिया वस्तुहरूलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउने, नयाँ प्रविधि र नवप्रवर्तनलाई प्रोत्साहन गर्नु रहेको छ। यो योजनाको मुख्य चार आधारहरू रहेको छ: व्यापार गर्न सजिलो बनाउने, आधुनिक उद्योग र पूर्वाधार विकास गर्ने, नयाँ क्षेत्रमा लगानी खोल्ने र सरकार र उद्योग बीच सहकार्य बढाउने। यस योजना अन्तर्गत 25 बढी क्षेत्र समेटिएका छन्, जस्तै अटोमोबाइल, इलेक्ट्रोनिक्स, रक्षा उत्पादन, रेलवे, खाद्य प्रशोधन, औषधि उद्योग र सूचना प्रविधि। यस योजनाहरूद्वारा विशेष उपलब्धिहरू पनि रहेको छ र यस योजना अन्तर्गत धेरै फाइदाहरू पनि भएको छ भारतमा। जस्तै भारतमा मोबाइल फोन उत्पादन धेरै बढेको छ, इलेक्ट्रोनिक्स निर्यातमा पनि वृद्धि भएको छ, रक्षा सामग्रीको स्वदेशी उत्पादन पनि बढेको छ, साथै धेरै विदेशी कम्पनीहरूले भारतमा कारखानाहरू पनि खोलेका छन्। मेक इन इन्डियाले भारतलाई आत्मनिर्भर र औद्योगिक रूपमा बलियो बनाउन मद्दत गरेको छ। केही क्षेत्रमा ठूलो प्रगति भए पनि अझै पूर्वाधार, रोजगारी र उत्पादन क्षमता सुधार गर्न काम गर्नुपर्ने आवश्यकता रहेको छ र यस विषयमा विचार विमर्शको साथमा काम पनि सुरु गरिएको छ। मेक इन इन्डिया योजना अन्तर्गत सम्पूर्ण भारत देश नै विकसित हुने र यहाँका बासिन्दाहरूमा पनि नयाँ ऊर्जा, नयाँ सोच र नयाँ विकसित भारततर्फ अग्रसर हुने जनचेतना बढाउनमा पनि प्रोत्साहित गर्दछ। यसैले मेक इन इन्डिया भारत सरकारद्वारा सुरु गरेको एकदमै महत्वपूर्ण योजना मानिन्छ।
1: कम समय में ज्यादा मुनाफा, बस एक क्लिक में, कमाल है।
2: अनजान लिंक्स पर क्लिक मत कीजिए। आरबीआई कहता है,
3: जानकार बनिए, सतर्क रहिए।

0: मनोरञ्जन पूर्ण यी फिल्मी गीतहरूको साथमा यहाँहरूले जानकारी पाउनुभयो मेक इन इन्डिया विषयमा आजको कार्यक्रम योजनामा। त अब सुन्नुहोस् बिहान 9 बजेको मुख्य समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सिल्वेस्टर लेप्चाबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदी नर्वेको भ्रमणको दोस्रो दिन आज तेस्रो भारत नर्डिक शिखर सम्मेलनमा भाग लिनुहुनेछ। यो विभिन्न क्षेत्रहरूमा भारत नर्डिक सहयोगको दिशामा एक अर्को कदम हुनेछ। गृहमन्त्री अमित शाहले आज छत्तिसगढको बस्तर जिल्लाको सम्भागीय मुख्यालय जगदलपुरमा क्षेत्रीय केन्द्रीय परिषदको बैठकको अध्यक्षता गर्नुहुनेछ। बैठकमा छत्तिसगढ, मध्यप्रदेश, उत्तर प्रदेश र उत्तराखण्डका मुख्यमन्त्री र वरिष्ठ अधिकारी सामेल हुनेछन्। श्री शाहले हिजो छत्तिसगढमा बस्तर जिल्लाको नेतावर गाउँमा एक जनसेवा केन्द्रको

0: छ। उहाँले वाटर मेट्रो वातावरण मैत्री र मितव्ययी सार्वजनिक यातायात प्रणाली हुने बताउनुभयो। यसमा इलेक्ट्रिक र हाइब्रिड फेरीको प्रयोग गरिनेछ, जसले सहरमा ट्राफिक चाप कम गर्नुका साथै जनतालाई राम्रो आवत जावत सुविधा प्रदान गर्नेछ। न्यायमूर्ति यशवन्त वर्मासँग सम्बन्धित आरोपहरूको जाँच गरिरहेको न्यायाधीश जाँच समितिले लोकसभा अध्यक्ष ओम बिरलालाई संसद भवनमा आफ्नो रिपोर्ट बुझाएको छ। यो प्रतिवेदन न्यायाधीश जाँचबुझ N 1968 अन्तर्गत वैधानिक आवश्यकताहरू अनुसार प्रस्तुत गरिएको थियो। उक्त प्रतिवेदन छिट्टै दुवै सदनमा पेश हुनेछ। यो समिति लोकसभा अध्यक्षले गत वर्ष 12 अगस्तमा गठन गरेका थिए। सर्वोच्च अदालतका न्यायाधीश अरविन्द कुमार, बम्बई उच्च अदालतका मुख्य न्यायाधीश श्री चन्द्रशेखर र कर्नाटक उच्च अदालतका वरिष्ठ अधिवक्ता बीवी आचार्यले न्यायाधीश छानबिन समितिको प्रतिवेदन श्री बिरलालाई बुझाएका थिए। महाराष्ट्रको पालघर जिल्लाको धनीवारीमा एक ट्रक र एक कन्टेनर बीच भएको टक्करमा 13 मानिसहरूको मृत्यु भएको छ भने 20 मानिस गम्भीर रूपले घाइते भएका छन्। मृतकहरूको संख्या बढ्ने आशंका रहेको छ। ट्रकमा 100 भन्दा अधिक मानिस सवार रहेका थिए। घाइतेहरूको उपचार कासा उपजिल्ला अस्पतालमा चलिरहेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले यस घटनामा गहिरो दुःख व्यक्त गर्नुभएको छ। राज्य सरकारले दुर्घटनामा ज्यान गुमाएका मृतकहरूको परिवारको लागि 5-5 लाख रुपियाँको वित्त सहायता प्रदान गर्ने घोषणा गरेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको बेजिङ भ्रमण सकिएको एक सप्ताहपछि रुसी राष्ट्रपति भ्लादिमिर पुतिन र चीनका राष्ट्रपति सी जिनपिङ बीच भेटवार्ता हुने भएको छ। पुतिन आज र भोलि चीनको भ्रमणमा छन्। एकातिर बेजिङ अमेरिकासँग स्थिर सम्बन्ध कायम राख्न चाहन्छ र रुससँग पनि बलियो सम्बन्ध राख्न चाहन्छ। राष्ट्रपति पुतिन र सी जिनपिङ बीच दुई देशबीचको आर्थिक सहकार्यका साथै महत्त्वपूर्ण अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूबारे छलफल हुने क्रेमलिनले जनाएको छ। सन् 2001 भएको चीन रुसी मैत्री सन्धिको 25 वार्षिक उत्सवको अवसर पारेर पुतिनको यो भ्रमण हुँदैछ। डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा इबोला भाइरसको प्रकोपबाट मर्नेहरूको संख्या बढेर 118 भएको छ। विश्व स्वास्थ्य संगठन WHOले यसलाई अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपतकाल घोषित गरेको छ। इटुरी र उत्तरी किवी प्रान्तहरूमा 118 मृत्युहरू र लगभग 300 संदिग्ध मामिला दर्ता गरिएको छ। छिमेकी देश युगाण्डामा पनि 1 मृत्यु र 1 संदिग्ध मामिलाको पुष्टि भएको छ। अधिकारीहरूले चेतावनी दिएको छ कि मामिलाहरूको संख्यामा वृद्धि हुने सम्भावना रहेको छ। यो प्रकोप इबोला भाइरसको बुन्डिबुङ्गुन स्ट्रोनसित सम्बन्धित छ। अफ्रिकाका रोग नियन्त्रण र रोकथाम केन्द्रले बताएको छ कि 390 भन्दा अधिक सन्दिग्ध मामिला दर्ता गरिएको छ। कङ्गो पूर्वी इटुरी प्रान्तमा 3 इबोला उपचार केन्द्र खोल्न योजना बनाइरहेको छ र विश्व स्वास्थ्य संगठन रोकथाम प्रयासहरूमा सहायताका लागि विशेषज्ञहरूको एक टिम पठाइएको छ। मौसम विभागले आज मध्यप्रदेश र उत्तर प्रदेशका केही भागहरूमा भीषण लू चल्ने अनुमान व्यक्त गरेको छ। तटीय आन्ध्र प्रदेश र उडिसामा दिनको समय मौसम गरम रहने सम्भावना छ। मौसम विभागले अण्डमान र निकोबार द्वीप समूह, केरलम, माहे, लक्षद्वीप, नागाल्यान्ड, मणिपुर, मिजोरम, त्रिपुरा, तमिलनाडु, पोन्डेचेरी र कराइकलमा भारी वर्षाको सम्भावना व्यक्त गरेको छ। बिहार, पश्चिम बङ्गाल, उडिसा, झारखण्ड, तेलङ्गाना, जम्मू र कश्मीर र पूर्वोत्तर भारतका केही भागहरूमा आज पनि मेघगर्जनको साथ बिजुली चम्किने सम्भावना व्यक्त गरिएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। आकाशवाणी खरसाङको प्रादेशिक समाचारको साथ बिहान 9:25 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: मनोरञ्जनको क्रमलाई निरन्तरता दिँदै फेरि पनि यहाँहरू समक्ष लिएर आएका छौँ केही फिल्मी गीतहरू, स्वीकार्नुहोस्।

यी फिल्मी गीतहरूमा सुधभाइ यो पहिलो गीत, फिल्म हमतुमबाट अल्का याग्निक र बाबुल सुप्रियोको युगल शर्मा भने दोस्रो गीत थियो, कुमार सानु र कविता कृष्णमूर्तिको युगल शर्मा फिल्म 1942 अ लभ स्टोरीबाट। यहाँहरू जुटिरहनु भएको छ आकाशवाणीको खरसाङ केन्द्रसित। त अब केही क्षणमा यस केन्द्रबाट रिले गरी सुनाइरहेछौ आकाशवाणी कोलकाता केन्द्रको बङ्गला समाचार।

यहाँहरू जुडिरहनु भएको छ आकाशवाणीको खरसाङ केन्द्रसित। तब भने यहाँहरू समक्ष प्रस्तुत छ रूपक, विषय छ दार्जिलिङ टी, अनि लेखक हुनुहुन्छ मदन ओझा।

0: चियाबारी बिना हो दार्जिलिङ शायद हामी कल्पना पनि गर्न सक्दैनौँ। आखिर कसरी भित्री होला त दार्जिलिङमा चियाको खेती जान्ने उत्सुकताले कुदकुटाउँछ हामीलाई। यसको निम्ति हामी एकजना चिया खेतीसँग समर्पित व्यक्ति, चिया खेतीका ज्ञाता, प्रबन्धक अनि प्लान्टर श्री लभदेवजी कहाँ पुग्छौँ।
1: आज हामी चियाबारीमा जन्मेर चियाबारीलाई नै आफ्नो जागिरको माध्यम बनाएर अनि चिया उद्योग क्षेत्रमा नै आफ्नो जीवन प्राय समर्पित गर्नुभएका एकजना व्यक्तित्वसित यहाँ कुराकानी गर्न गइरहेका छौँ। श्रोताहरूले खबर कागजतिर अथवा अन्य कुनै माध्यमबाट यहाँलाई चिनिसकेको हुनुपर्छ। यहाँले पत्र पत्रिकातिर लभ देवान भनेर आफूलाई परिचय दिनुहुन्छ। यहाँको पुरा नाम लालबहादुर देवान, पश्चिम बङ्गाल चिया विकास निगमबाट निर्देशकको पदभार सम्हालेर यहाँ हालैमा सेवानिवृत्त जीवन बिताइरहनु भएको छ र यहाँ आज हाम्रो स्टुडियोमा उपस्थित भइसक्नु भएको छ। नमस्कार देवानजी।
2: नमस्कार हजुर। दार्जिलिङमा जो चियाको खेती भित्रिएको जो कुरा हामीले अहिले गर्दैछौँ, यसमा चाहिँ एउटा छोटकरीमा भन्दा के हुन्छ भनेदेखि, डाक्टर क्याम्बेलले यो दार्जिलिङको जिम्मा लिएपछि उहाँको एउटा भिजन उहाँले राख्नुभयो कि दार्जिलिङमा चियाको खेती गर्न सकिँदैन भनेर आफ्नै कोठीको बगैँचामा उहाँले त्यो एक्सपेरिमेन्ट गर्नुभयो र त्यसको बादमा एक्सपेरिमेन्ट गरेपछि सफल भएपछि चाहिँ यसलाई विस्तारपूर्वक गर्दै लाँदा, वास्तवमा 1841 सालमा त्यो एक्सपेरिमेन्ट गरेर सिद्धिएपछि चाहिँ उहाँकै प्रयासमा, उहाँकै प्रोत्साहनमा कतिवटा कम्पनीहरू

आई आए र उहाँले जमिन लिए, जमिन मागे र त्यसमा उहाँले अलिअलि अलिअलि गरेर चिया खेती गर्न थाले हजुर। र यसको व्यावसायिक सुरुवात चाहिँ 15 वर्ष पछाडि 1856 सालमा दार्जिलिङको सन्दर्भमा चाहिँ चियाको खेती र उद्योग सुरु भएको हामी

बिहान भालेको डाकदेखि एकजना चिया श्रमिकको दैनिक जीवन आरम्भ हुन्छ। चियाबारीको समय सङ्केतकको रूपमा घन्टी र हिजआज साइरनको आवाजले उसलाई निर्देश दिन्छ। आफ्नो परिवार र बालबच्चालाई दिनभरिको निम्ति आहारको प्रबन्ध गरिराखेर ऊ लाग्छ मेलोतिर। कहिले एक नम्बर डेक त कहिले दस नम्बर डेक। उसलाई अराउनका निम्ति कामदारी, चपरासी, मुन्सी र म्यानेजर साहबको फौज तैनात हुन्छ। तर चियाका हरिया बुट्टाहरूमा उसले आफ्नो भावी सन्तानको सुखी जीवनको सपना कोर्छे। संसारको अव्यवस्था र असीमित चाहनाहरू अनि मर्काहरूदेखि पर, धेरै पर ऊ रमाउँछे।

0: सुइरोदेखि विश्वकै सम्भ्रान्त व्यक्तिहरूको जिब्रोसम्म पुग्नलाई त्यसले निकै लामो यात्रा तय गर्नुपर्ने हुन्छ। चियापत्तीका मुनाहरू कसरी विश्व प्रसिद्ध चियामा परिणत हुन्छन् त? कौतूहलता पूर्ण गर्न हामी लाग्छौँ एउटा चिया कारखानामै।
1: अहिले हामी यहाँ मकैबारी चियाबारीको कारखानामा यहाँका फ्याक्ट्री एसिस्टेन्ट श्री सञ्जय मुखर्जीसित यहाँ कुराकानी गर्न गइरहेका छौँ। एकजना श्रमिकले चियालाई टिपेपछि यो विश्व प्रसिद्ध चियापत्तीमा परिणत हुनुको निम्ति यसले एउटा लामो यात्रा तय गरेको हुन्छ र त्योभित्र कसरी एउटा चियालाई चाहिँ विश्व प्रसिद्ध दुई पात एक सुइरोलाई कसरी चाहिँ विश्व प्रसिद्ध चियामा परिणत गर्न गरिन्छ त्यसबारे यहाँ सञ्जय मुखर्जीसित कुराकानी गर्न गइरहेका छौँ। नमस्कार।
2: नमस्कार। उनीहरूको धन्यवाद दिएर
1: चियापत्ती कारखानामा आइसकेपछि दुई पात एक सुइरो जुन चाहिँ छ त्यो कारखानामा आइसकेपछि त्यसको जुन चाहिँ प्रोसेसिङ हुन्छ होइन त्यसलाई चियामा परिणत गर्नको निम्ति चाहिँ कस्तो कस्तो कारखानामा चाहिँ कस्तो कस्तो खुड्किलाहरू पार गरेर जानुपर्छ?
2: अगाडि जसले चियापत्ती कारखानामा आउँछ बगानबाट त्यसलाई अगाडि हाम्रो जो विदरिङ ट्राप छ विदरिङ ट्रापले तपाईँको थिन थिकनेस दिएर राख्नुपर्छ। त्यो डिस्ट्रिब्युसन यस्तो हुनुपर्छ कि तपाईँको अलिक ध्यान दिनुपर्छ जो तपाईँको यो डिस्ट्रिब्युसन इभेन हुनुपर्छ। इभेन नै भए पछाडि तपाईँको विदरिङमा अलिक अप्ठ्यारो हुन्छ किनकि दार्जिलिङ टीमा विदरिङ प्रोसिड्युर एउटा झन् इम्पोर्टेन्ट हो। कोही कमानमा विदरिङ बिग्रे पछाडि तपाईँको क्वालिटी आउनु सक्दैन।
1: मुखर्जीज्यू तपाईँले विदरिङ जुन चाहिँ भन्नुभयो किन गरिन्छ यो यसको कारण के हो?
2: विदरिङ किनकि जहिले बगानबाट पाती आउँछ पातीको भित्रमा वाटर कन्टेन्ट बेसी हुन्छ
1: पानी बेसी हुन्छ
2: त्यही पानीलाई हामीलाई निस्काउनु पर्छ किनकि त्यही पानी दिएर चा गरे पछाडि हेर्नुहोस् कि म आएर जम्मै म सिधै रोलिङ रुममा झारिदियो त्यही टाइममा तपाईँको क्वालिटी हुँदैन किनको तपाईँको जो पानीको क्वान्टिटी छ भित्रमा सर्फेस मोइस्चर जसको भन्छ हामीलाई सर्फेस मोइस्चर तपाईँको एउटा पर्सेन्टेजसम्म उसको घटाउनु पर्छ त्यो त्यसको भन्छ वेदरिङ।
1: अच्छा वेदरिङ गरेपछि चाहिँ के गर्नुहुन्छ त्यो चियालाई?
2: वेदरिङ गरे पछाडि जो विदर पाती छ त्यसलाई घानी रुममा लिएर आउनुपर्छ किन सही त्यही पातीलाई हाम्रो घानी रुममा लिएर उसलाई घानीमा घुमाउनु पर्छ घुमाएर कारण किनकि विदरिङमा जो पाती छ पत्ता छ त्यसलाई फ्ल्याट हुन्छ त्यसलाई यसलाई सेप दिनु ट्विस्टेड गर्नुपर्छ त्यसलाई ट्विस्टेड गरे पछाडि त्यसलाई एउटा म्यागी जस्तो नुडल सेपेड जस्तो सेप आउँछ त्यो अर्थोडक्सटीको सेप। यसको अर्कै एउटा कारण छ जो टाइममा घानीलाई हामीले घुमाउँछ त्यही टाइममा उसको हाम्रो हामीलाई थाहा छ जे एउटा से पात्रको भित्रमा हजारौँ हजारौँ सेल छ कोष छ सही कोष सेल एउटा सेल वाल दिएर बााउन्डेड छ त्यसको भित्र धेरै प्रकारको एन्जाइम्स छ त जहिले हाम्रो रोलिङ टेबलमा वा घानीबाट घुमाउँदैछु त्यही टाइममा त्यसको सेल वाल ब्रेक हुन्छ ब्रेक भए पछाडि तपाईँको धेरै जो एन्जाइम अरू सेल सेलमा छ निस्के बाहिर आउँछ बाहिर आएर एकै अपरको एन्जाइमेटिक रिएक्सन सुरु हुन्छ एन्जाइम रिएक्सनको प्रभावमा केही केही पोलिफेनल्स अरू फ्लेभोनोइड्स तयार हुन्छ जसले हामीले चाय खान्छु जो फ्लेभर आउँछ त्यही पोलिफेनल्सको लागि त त्यही पोलिफेनल्स नभए पछाडि तपाईँको यति राम्रो गन्ध दार्जिलिङ टीको यति राम्रो गन्ध आउँदैन त्यही लागि खानेको दुईवटा कारणमा हामीले घुमाउनु पर्छ रोलिङको लागि अरू तपाईँको यो एन्जाइमेटिक रिएक्सनको लागि।
3: कारखानादेखि चिया जानपर्ने हुन्छ विश्व बजारमा प्रतिस्पर्धाको निम्ति। दार्जिलिङ चियाले विश्व बजारमा वर्चस्व राख्नुको कारण के हो त? किन दार्जिलिङ चिया भनेपछि हुरुक्क हुन्छन् विश्व उपभोक्ताहरू? जान्ने उत्कट इच्छा भएपछि हामी लाग्छौँ खरसाङ स्थित दार्जिलिङ चिया अनुसन्धान अनि विकास केन्द्र यानि टी बोर्डको प्रयोगशालातिर। हाम्रो भेट हुन्छ त्यहाँका साइन्टिफिक असिस्टेन्ट रिपेन राईज्यूसित।
1: अहिले हामी यहाँ खरसाङमा स्थित दार्जिलिङ चिया अनुसन्धान औ विकास केन्द्र टी बोर्डको कार्यालयमा आइपुगेका छौँ र यहाँका एकजना कर्मचारीसित हामी केही कुराकानी गर्ने कोसिस गरिरहेका छौँ। हजुरको शुभ नाम?
4: मेरो नाम रिपेन राई हो।
1: यहाँ तपाईँ चिया अनुसन्धानसँग सम्बन्धित हुनुहुन्छ?
4: हजुर।
1: दार्जिलिङ चिया अरू क्षेत्रको चियाहरूभन्दा विशेष गरेर विश्वमै प्रसिद्ध हुनुको कारण के छ होला?
4: हजुर, दार्जिलिङको चिया वासनायुक्त विश्व प्रसिद्ध दार्जिलिङ चियाको तुलना समतल क्षेत्रलाई हेरेर यहाँ हामी धेरै पार्थक्य पाउँछौँ। जस्तो प्रथम त हो यसको भेराइटी हो यसको जात आसाम वा मध्य क्षेत्रमा पाइने गाजरमा ठुल्ठुला पातहरू तेर्सिएर बसेको हुन्छन् भने चौडादार ठुल्ठुला हाँगाबिगा औ काँडा छर्लङ्ग देखिने हुन्छ। तर हाम्रो पहाडी भेकमा दार्जिलिङमा उमार्ने मसिना मसिना चाइनिज भेराइटीका गाजहरू सानो सानो हाँगाबिगा औ ठाडो परेर सुइरहरू बसेको हुन्छन् औ त्यसको मेन काण्डलाई चाहिँ हामीले देख्न सकिँदैन, जमिनबाट एकैचोटि बिटा परेर निस्केको हुन्छ। तराई आसाममा लगाइने चियाको गाछलाई हामीले क्यामिलिया आसामिका भन्छौँ भने हाम्रो दार्जिलिङ जिल्लामा लगाइने चियाको जातलाई क्यामिलिया साइनिन्स भन्छौँ।
1: यहाँले भन्नुभयो चियाको प्रजातिमा पनि त्यसको बासना हगि त्यसको सुगन्ध त्यसमा पनि निर्भर गर्छ भनेर, र त्यसबाहेक दार्जिलिङ चिया विश्व प्रसिद्ध हुनुको कारण प्रजाति बाहेक अरू केही छ कि?
4: हजुर, विशेष कारण हो यहाँको हरदर वृष्टिपात 1200 मिलिमिटरदेखि 4000 मिलिमिटरसम्म, तापमान हरदर 21 डिग्री सेन्टिग्रेड, आर्द्रता 80-90% औ अल्टिच्युड समुद्र तलदेखि 1100 फिट माथि औ माटोको उर्वरा शक्ति, भिरालो जमिन, चिसो हावा, कुहिरोको लुकाछिपी, हिमालको फेदी अनि चाइनिज जातको गाछ भएको कारण बास्नयुक्त चिया हाम्रो दार्जिलिङ जिल्लामा उत्पादन गरिन्छ।
1: त्यसबाहेक दार्जिलिङको चियाको गुणस्तर राम्रो हुनुमा यसको जुन चाहिँ प्रोसेसिङ भन्छौँ नि हामी त्यसमा पनि निर्भर गर्छ कि?
4: हजुर, यो हाम्रो दार्जिलिङ चियालाई चाहिँ विशेष गरेर हामीले अर्थोडक्स चिया हामी उत्पादन गर्छौँ, जसलाई वेयरएज मधेस अथवा आसाम खण्डमा सिटिसी तयार गरिन्छ। सिटिसी चाहिँ एउटा मिसिन कटिङ टियरिङ एन्ड क्रसिङ, एकैचोटि त्यो सुक्लाइ भएपछि चाहिँ एकैचोटि त्यो मिसिनले चाहिँ तिनवटा ग्रेडको तिनवटा एकैसाथमा चाहिँ त्यो चिया तयार माने फर्मेन्टेसनको लागि निकाल्छ। वेयरएज हाम्रो दार्जिलिङमा चाहिँ आसामिक चाइनिज गाजहरूबाट चाहिँ त्यसलाई चाहिँ हामीले रोलिङमा ट्विस्ट गरेर चाहिँ त्यसको गुण निकाल्छौँ। त्यही कारणले हामीले साधारण आसाम अथवा तराई क्षेत्रमा तयार पारिने चियालाई चाहिँ हामीले सिटिसी भन्छौँ भने, हाम्रो यो दार्जिलिङ पहाडी अञ्चलमा तयारी पार्ने चियालाई चाहिँ हामी अर्थोडक्स भन्छौँ।

0: विश्व बजारमा दार्जिलिङ चियाको स्थान के छ त? कसरी हुन्छ चियाको विपणन? हामीले जान्न चाहेका कुराहरू यी पनि हुन्।
1: यसको मार्केटिङ मुख्यत लिलामद्वारा हुन्छ, अनि एउटा नियम पनि बाँधिएको छ, चिया बगानहरूले चाहिँ हुनसके सबै चिया नै अक्सनको माध्यमद्वारा बिक्री गर्ने। त्यसको कतिवटा कारणहरू छ, जस्तै अक्सनबाट बिक्री गर्यो भनेदेखि त्यो त ट्रान्सपेरेन्ट भयो, अक्सनमा त्यो ब्रोकरको माध्यमद्वारा बिक्री हुन्छ। एउटा अक्सनमा बोली लगाउनेले 500 रुपियाँ प्रति किलोले म लिएँ फल्ना इन्भोइस यति सय यति हजार केजीको भनेर, त्यो त एकदम खाता खातामा आउँछ र त्यो उसले पाउँदैन पनि। त्यो त फेरि अक्सनबाट चाहिँ उसको ब्याङ्करकोमा जान्छ, जुन ब्याङ्कले चाहिँ त्यो कमानलाई चाहिँ फाइनेन्स गर्दै आउँदैछ, खर्चपात पठाउँदैछ, त्यसो हुँदा त एकदमै शत प्रतिशत पारदर्शी भएर आउँछ। र कतिले चाहिँ अब त्यो लोकल सेल गरेर गार्डनबाट पनि सेल गर्छन्, अब त्यहाँ चाहिँ अब 500 रुपियाँमा बिक्री भयो भनेदेखि अन्त 300 रुपियाँ देखाएर 200 रुपियाँ गर्दा पनि अर्कोतिर ढल्काउँदा पनि भयो। यसरी पनि हुनसक्छ कि एउटा नियम चाहिँ बाँधिएको छ कि चियापत्ती चाहिँ हुनसके सबै नै अक्सनद्वारा बिक्री हुनुपर्छ भनेर, तर हुँदैन। जस्तै अब कोही फरवर्ड सेल पनि हुन्छ, एउटा कुनै बगान एकदमै नाम चलेको छ, उसको चाहिँ एकदम रेकर्ड छ कि एकदमै राम्रो चिया बनाउँछ, अब जर्मनीको अथवा अमेरिकाको अथवा क्यानाडाको अथवा बेलायतको अथवा जापानकै एउटा उनीहरू पनि त्यहाँ चियाको व्यापारीहरू छ, र उनीहरूले चाहिँ फलाना बगानको चाहिँ लगातार एकदमै राम्रो गुणस्तर भएको छ भनेदेखि चाहिँ त्यो चियामा चाहिँ मैले हात हाल्नु, मैले केही डर मान्नु पर्दैन भनेर उसले त्यहाँनिर 500 रुपियाँ 1000 रुपियाँ 2000 रुपियाँ प्रति किलो दिएर पहिले फरवर्ड सेल भन्छ, चिया बिक्री भएको के अरे बनिएकै छैन, उम्रेकै छैन त्यति बेला हिउँदमा, त उसले भन्छ कि पहिलो दिन जब तिमीले पत्ती टिप्छौ र मोल्छौ त्यो दिनदेखि लिएर जबसम्म चाहिँ 20,000 किलो बनाउँछौ त्यो दिनसम्म 20,000 किलो चाहिँ म लान्छु सडगड गरेर, तिमीलाई म 1000 रुपियाँ दिन्छु 1200 रुपियाँ दिन्छु किलोको, यसले भन्छ फरवर्ड सेल। यो पाराले पनि गरिन्छ, अन्त यही प्रकारले अलिकति निजी पाराले पनि गरिन्छ।
2: चिया उद्योगमा अप्ठ्याराहरू पनि छन्। उत्पादन बढाउन चियाबारीहरूमा रासायनिक मल अनि कीटनाशक औषधिहरूको प्रयोग हुन थाल्यो। साँप त मरे नि तर लट्ठी पनि भाँचिने भयो। उत्पादन बढ्यो तर युरोपेली बजारका स्वास्थ्यप्रति सचेत उपभोक्ताहरूले दार्जिलिङ चियाप्रति औँला ठड्याउन थाले। दार्जिलिङ चियामा स्वास्थ्यलाई असर गर्ने खालका रासायनिक विषहरू हुन सक्ने बताएपछि अन्तर्राष्ट्रिय बजारमा यसको भाव घट्ने भयो। चिया उद्योगीहरू विकल्प सोच्न थाले। यसरी अर्ग्यानिक टी अर्थात् जैव चिया भनेर नयाँ सोचको आविर्भाव भयो। अर्ग्यानिक टी उत्पादन गर्ने एउटा चिया बगानको भ्रमण गर्ने विचार भयो हाम्रो।
3: दार्जिलिङबाट बिजनबारी जाने बाटो, त्यसको ठिक मध्यभागमा मारिबोङ नाम गरेको एउटा अत्यन्त सुन्दर चियाबारी छ। यो चियाबारीका प्रमुख प्रबन्धक हामी माझ हुनुहुन्छ, हजुरको शुभ नाम
4: विजय कुमार डान्चोलिया।
3: हजुरले चिया व्यवस्थापनमा अनि चिया उद्योगमा यसरी आउनुभएको कति भयो?
4: 32 साल लाग्यो मलाई लास्ट जनवरीदेखि।
3: चिया उद्योगमा 32 सालको अनुभव छ यहाँको। दार्जिलिङ चियाको भविष्य भन्नु पऱ्यो भने तपाईँले के भन्नुहुन्छ अहिले?
4: दार्जिलिङ चिया विश्वमा नाम भएको चिया हो। अहिले घरि जुन चाहिँ केन्द्रीय सरकारले जुन चाहिँ स्टेपहरू लिएको छ, जस्तो कि जिआई एरिया भयो, सिटिएम भयो, त्यसले गर्दाखेरि चाहिँ म भविष्य राम्रो देख्छु।
3: अहिले विश्व बजारमा दार्जिलिङ चियामा विषालु पदार्थहरू, पेस्टिसाइड्स एन्ड केमिकल्स जुन चाहिँ हुन्छ भनेर विश्व बजारका उपभोक्ताहरूले औँला ठडाइरहेका छन्, र अहिले हामी देख्छौँ विभिन्न चिया बगानहरू अर्ग्यानिक टी प्रडक्सनतिर लागेका छन्। र यो अर्ग्यानिक टी वास्तवमा के हो र यहाँ कसरी गर्नुहुन्छ तपाईँ?
4: अर्ग्यानिक टी भन्नाले जुन चाहिँ जैविक रूपले उत्पादन हामी गर्छौँ, कुनै आर्टिफिसियल केमिकल्सहरू युज गरिँदैन, कुनै आर्टिफिसियल मल लाइँदैन, अनि कुनै पनि विडिसाइड अथवा झार मार्ने दबाईहरू लाइँदैन। त्यो उत्पादन चाहिँ अर्ग्यानिक उत्पादन भनिन्छ। र अर्ग्यानिक जुन चाहिँ प्राकृतिक रूपले झारपात जुन चाहिँ यो परिवेशमा यो एरियामा इलाकामा हुन्छ तिनीहरूको अहिले घरि निकै हामीहरू एउटा रिसर्च गर्दैछौँ। मल सार पनि जुन चाहिँ छ त्यो पनि कम्पोस्ट मेन्युर छ अथवा वर्मी कम्पोस्टद्वारा तयार गरेको खाद हुन्छ, कतिवटा केस्टर केकहरू हुन्छ, डिओइल केकहरू हुन्छ, र यो सब लगाएर चाहिँ जुन चाहिँ चिया घाँसको नाइट्रोजनको आवश्यकता छ, अन्य विभिन्न विभिन्न मल इत्यादिको जुन चाहिँ आवश्यकता छ त्यो चाहिँ पुरा गरिन्छ र यसरी नै उत्पादन गरेकोलाई अर्ग्यानिक चिया भनिन्छ।
0: रासायनिक मल र कीटनाशकहरूको प्रयोग नगरिकन प्रकृतिमा नै पाइने संसाधनहरूको प्रयोग गरेर औ पर्यावरणलाई नखलबलाइकन चिया खेती गर्ने चियाबारीहरूलाई प्रकृतिले पनि एउटा सुन्दर किराको रूपमा प्रमाणपत्र प्रदान गरेको चाखलाग्दो नौलो कुरो थाहा पाएर हामी उत्साहित हुन्छौँ। त्यो किरालाई चिया देव अर्थात् टी देवाको नाम दिइएको रहेछ। हामीलाई अझै जान्न मन लाग्छ र हामी सम्पर्क गर्छौँ यहाँलाई।
5: यो टी देवा जो छ एउटा मजाको कुरा हामीहरू याद गरे कि जति बेला मानुसको पेस्ट जस्तो सिन्दुरे भन्छ नि रेड स्पाइडर, जति बेला रेड स्पाइडर हुन्छ त्यति बेला जति बेला हामीहरू टी देवा पाउँछौँ त्यसमा पनि रेड स्पाइडरको इफेक्ट हुन्छ, स्पटेज स्पट हुन्छ जिउमा, जति बेला हेलोपेल्टिस इफेक्ट हुन्छ एट्याक हुन्छ त्यति बेला जो टी देवा पाउँछु त्यसमा पनि हेलोपेल्टिस एट्याक गरेको जो स्पटहरू हुन्छ त्यो पनि पाउँछु म भने एक्ज्याक्टली सेम द टी लिभ रिप्लिका अफ टी लिभ। त्यो चियासँग टी देवाको एउटा भयङ्कर महत्त्व छ।
6: आदरणीय श्रोताहरू, यो आज हामीले एउटा अत्यन्त महत्त्वपूर्ण कुराको जानकारी यहाँ मजुमदार साहबबाट पायौँ। टी देवा एउटा नयाँ प्रजाति जसले कुनै पनि खेती भइराखेको अनि त्यो प्राकृतिक रूपले भइराखेको त्यसमा कुनै प्रकारको रासायनिक सारहरूको रासायनिकहरूको प्रयोग नगरिएको सुरक्षित खेतीको एउटा प्रमाणपत्र मान्छौँ हामी टी देवालाई र धन्यवाद मजुमदार।
5: धन्यवाद।
2: दार्जिलिङ चिया जत्तिको स्वादिलो छ त्यत्तिकै टर्रो छ यसका श्रमजीवीहरूका समस्याहरू पनि। अल्प ज्याला सहुलियतहरूको अभावमा चिया श्रमिकको जीवन रुमलिरहेको हुन्छ। कहिलेकाहीँ ती भोगाईहरू विस्फोटिन खोज्छन् त कहिलेकाहीँ मनभित्र उकुस मुकुस परिरहन्छन्।
6: अहिले हामी यहाँ चुङतुङ नाम गरेको एउटा रमाइलो चियाबारी यहाँ आएका छौँ। हामी यहाँ कुराकानी गरिरहेका छौँ यस चियाबारीका एकजना श्रमिक। तपाईँको नाम?
7: मेरो नाम जोशीला हो।
6: जोशीला, कति भयो तपाईँ यहाँ काम
7: गर्नु? 17 वर्ष भयो। त
6: बिचमा हामीले थाहा पायौँ चुङतुङ चियाबारी केही समयको निम्ति बन्द भयो भने।
7: हजुर।
6: र तपाईँले त्यो दुइटै अवस्था देख्नु भएको छ, बन्द हुनु अगाडिको चिया बगान देख्नु भएको छ होइन, बन्द भएको चिया बगान पनि देख्नु भएको छ, बन्द पछिको चियाबारी पनि देख्नु भएको छ। र बन्द हुँदाखेरि कस्तो अनुभव भयो तपाईँलाई?
7: कस्तो अनुभव भयो भने कि अब जस्तै अब कतिजना त अब धनीहरू चाहिँ अब राम्रोसँगले नै गरेर खायो होइन, अब गरिबहरू त कतिजना हुन्छ त्यस्तो होइन, अब गरिबहरूले चाहिँ अब कति अब खटिएर होइन कति अब यस्तो कामहरू गरेर जस्तै अब कमान त किनकि के भन्छ बर्खामा कमान बन्द भएको होइन, त्यही कारणले चाहिँ अब पत्तीहरू टिपेर कतिजनाले होइन दुःख गरेर चाहिँ खायो।
0: यता चियाबारीका मालिक अनि प्रबन्धकहरू आफ्ना समस्याहरूका सूची तेर्साउँछन्। कति चियाबारीहरू एकाएक बन्द पनि हुन्छन् कहिलेकाहीँ, त्यसमा आश्रित हजारौँ श्रमजीवी परिवारहरूको भान्सा अँध्यारो हुन्छ, विद्रोह हुन्छ अनि सडकमा उत्रनसम्म बाध्य बन्छन् उनीहरू।
8: दार्जिलिङ चिया भनेको पेय पदार्थ मात्र होइन, दार्जिलिङको श्रृङ्गार हो यहाँको चियाबारी। सेतो कञ्चनजङ्घाको चोरियामा।
9: नमस्कार, यो आकाशवाणी हो, समाचार सिल्भेस्टर लेप्चाबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो 5 राष्ट्रहरूको भ्रमणको अन्तिम चरणमा इटलीको 2 दिने भ्रमणका लागि आज रोम पुग्नुहुनेछ। इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीको निमन्त्रणामा यो भ्रमण हुन लागेको हो। श्री मोदीले प्रधानमन्त्री मेलोनीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। उहाँको इटलीका राष्ट्रपति सर्जियो मेटेल्लासँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। श्री मोदीले भारत र इटलीबीच व्यापार र लगानीलाई अझ बढावा दिन व्यापारिक नेताहरूसँग पनि अन्तर्क्रिया गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी ओस्लोमा आयोजित भारत नर्वे व्यापार तथा अनुसन्धान शिखर सम्मेलनमा सहभागी हुनुभयो। सम्मेलनमा नर्वेका प्रधानमन्त्री जोनास गहर स्टोरे र क्राउन प्रिन्स हाकन पनि सहभागी थिए। शिखर सम्मेलनलाई सम्बोधन गर्नका साथै प्रधानमन्त्री नरेन्द्र मोदीले व्यापार र आर्थिक साझेदारी सम्झौता टिइपिए लागू भएपछि द्विपक्षीय व्यापार र लगानीमा भएको वृद्धिको सराहना गर्नुभयो। गृहमन्त्री अमित शाहले आज छत्तिसगढको बस्तर जिल्लाको सम्भागीय मुख्यालय जगदलपुरमा

0: रेकर्ड र तथ्यहरूको जाँच गरेपछि कोलकाताको आरजीकर मेडिकल कलेज र अस्पतालका तत्कालीन प्रिन्सिपल सन्दीप घोषलाई अदालतमा मुद्दा चलाउनु पर्ने निर्णय गरेको हो। कृषि एवं किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले किसानहरू, व्यापारीहरू र कृषि क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूका लागि प्रक्रियाहरू सरल बनाउन धेरै प्रमुख सुधारहरूको समीक्षा गर्नुभयो। बैठकमा कृषि मन्त्रालयका सचिव आतिश चन्द्रले मन्त्रालयले गरिरहेका सुधार र आगामी प्रयासबारे जानकारी गराउनुभयो। उहाँले घरेलु कीटनाशकहरूको बिक्री र भण्डारणको लागि लाइसेन्सको प्रक्रियालाई धेरै सरल बनाएको, जसले 40 लाखभन्दा बढी खुद्रा दोकानहरूलाई लाभान्वित गर्नेछ भनी बताउनुभयो। आन्ध्र प्रदेशका राज्यपाल एस अब्दुल नाजिरले हिजो लोकभवन विजयवाडामा एक भारत श्रेष्ठ भारत पहल अन्तर्गत आयोजित युवा संगम कार्यक्रमको एक भागको रूपमा राज्यको भ्रमण गरिरहेका महाराष्ट्रका विद्यार्थीहरूसँग कुराकानी गर्नुभयो। विभिन्न शैक्षिक संस्थाहरूका स्नातक, स्नातकोत्तर र अनुसन्धान विद्वानहरूलाई सम्बोधन गर्दै राज्यपालले भन्नुभयो, आन्ध्र प्रदेश र महाराष्ट्र बीच ऐतिहासिक, सांस्कृतिक र व्यापारिक सम्बन्ध बलियो छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको बेजिङ भ्रमण सकिएको एक सप्ताहपछि रुसी राष्ट्रपति भ्लादिमिर पुतिन र चीनका राष्ट्रपति सी जिनपिङ बीच भेटवार्ता हुने भएको छ। पुतिन आज र भोलि चीनको भ्रमणमा छन्। एकातिर बेजिङ अमेरिकासँग स्थिर सम्बन्ध कायम राख्न चाहन्छ र रुससँग पनि बलियो सम्बन्ध राख्न चाहन्छ। राष्ट्रपति पुतिन र सी जिनपिङ बीच दुई देशबीचको आर्थिक सहकार्यका साथै महत्त्वपूर्ण अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूबारे छलफल हुने क्रेमलिनले जनाएको छ। 2001 भएको चीन रुस मैत्री सम्बन्धको 2500 वार्षिक उत्सवको अवसरमा पारेर पुटिनको यो भ्रमण हुँदैछ। मौसम विभागले आज मध्यप्रदेश र उत्तर प्रदेशका केही भागहरूमा भीषण लू चल्ने अनुमान व्यक्त गरेको छ। तटीय आन्ध्र प्रदेश र ओडिसामा दिनको समय मौसम गरम रहने सम्भावना छ। मौसम विभागले अण्डमान र निकोबार द्वीप समूह, केरलम, माहे, लक्षद्वीप, नागाल्यान्ड, मणिपुर, मिजोरम, त्रिपुरा, तमिलनाडु, पोन्डिचेरी र कराईकलमा भारी वर्षाको सम्भावना व्यक्त गरेको छ। बिहार, पश्चिम बङ्गाल, ओडिसा, झारखण्ड, तेलङ्गाना, जम्मू कश्मीर र पूर्वोत्तर भारतका केही भागहरूमा आज पनि मेघगर्जनको साथ बिजुली चम्किने सम्भावना व्यक्त गरिएको छ। आइपिएल क्रिकेटमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्सलाई 5 विकेटले हराएर प्लेअफमा स्थान बनाएको छ। प्रतियोगितामा आज राजस्थान रायल्सको प्रतिस्पर्धा लखनऊ सुपर जायन्ट्ससित जयपुरमा हुनेछ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचारको साथमा पूर्वाह्न 11:05 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: श्रोता, समय यस बेला भइरहेछ बिहानको 10:05 र यो समय हो हाम्रा श्रोताहरूको केही क्षण मनोरञ्जन गर्ने। त हामी यहाँहरू समक्ष उपस्थित भइसकेका छौँ यहाँहरूकै प्रिय कार्यक्रम हेलो खरसाङ लिएर। आकाशवाणी खरसाङ केन्द्रबाट प्रस्तुत यस कार्यक्रममा हाम्रा सम्पूर्ण श्रोताहरूलाई हार्दिक अभिवादन, साथै दुई कर जोडी नमस्कार।

भगवान श्रीकृष्ण भन्नुहुन्छ, कसैले जे बोले पनि, जति नै नराम्रो बोले पनि, जति नै क्रोध गरे पनि तिमी शान्त रहनु। जसरी फोहोर पानी आफै बस्छ, त्यसरी नै शान्त मनमा सत्य स्पष्ट देखिन्छ। विवादमा होइन, धैर्यमा शक्ति हुन्छ। प्रतिक्रिया दिन हतार नगर्नु। सबै कुरा शब्दले मात्र उत्तर दिन सकिँदैन, केही उत्तर मौनतामै दिइन्छन्।

श्रोता, आज 19 तारिक मे र आजको दिनको विशेषतालाई केलाउँदा आज रहेको छ विश्व परिवार चिकित्सक दिवस अर्थात् वर्ल्ड फ्यामिली डाक्टर डे। यो दिवस प्रत्येक वर्ष मे 19 मनाइन्छ। यो दिवस परिवार चिकित्सकहरूको योगदान, समर्पण र प्राथमिक स्वास्थ्य सेवामा उनीहरूको महत्त्वपूर्ण भूमिकालाई सम्मान गर्न मनाइन्छ। यो दिवस पहिलोपटक वर्ल्ड अर्गनाइजेसन अफ फ्यामिली डाक्टरद्वारा सन् 2010 घोषणा गरिएको थियो र सन् 2011 विश्वभरि मनाउन थालेको हो। यो दिवसको मुख्य उद्देश्य परिवार चिकित्सकहरूको महत्त्वबारे जनचेतना फैलाउनु, प्राथमिक स्वास्थ्य सेवाको सुदृढीकरण गर्नु, रोगको रोकथाम, दीर्घ रोग व्यवस्थापन तथा निरन्तर स्वास्थ्य सेवामा परिवार चिकित्सकको भूमिका उजागर गर्नु, साथै समुदाय केन्द्रित स्वास्थ्य सेवामा जोड दिनु रहेको छ। सन् 2026 विश्व परिवार चिकित्सक दिवसको विषयवस्तु रहेको छ कम्प्यासनेट केयर इन अ डिजिटल वर्ल्ड, अर्थात् डिजिटल संसारमा सहानुभूतिपूर्ण स्वास्थ्य सेवा। यस विषयले डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको बढ्दो प्रयोगबीच पनि मानवीय संवेदना, दयालु व्यवहार र बिरामी केन्द्रित सेवाको महत्त्वलाई जोड दिन्छ। विश्व परिवार चिकित्सक दिवसले स्वास्थ्य प्रणालीमा प्राथमिक उपचार सेवाको महत्व सम्झाउँछ। परिवार चिकित्सकले समुदायलाई स्वस्थ राख्नु, स्वास्थ्य खर्च घटाउनु तथा दीर्घकालीन स्वास्थ्य सम्बन्ध निर्माण गर्न महत्त्वपूर्ण योगदान पुर्याउँदछ। यसर्थ विश्व परिवार चिकित्सक दिवस आजको प्रमुख विशेषताहरूमध्ये एक रहेको छ।

0: विश्व फेयर प्ले दिवस हरेक वर्ष मे 19 मनाइन्छ। यो दिवस खेलकुदमा इमानदारी, समानता, सम्मान, अनुशासन र खेल भावनाको महत्वलाई प्रबोधन गर्न समर्पित गरिएको हो। संयुक्त राष्ट्रसंघ महासभाले सन् 2024 मे 19 आधिकारिक रूपमा वर्ल्ड फेयर प्ले दिवस घोषणा गरेको हो। पहिलो पटक यो दिवस विश्वव्यापी रूपमा सन् 2025 मनाइयो। फेयर प्ले भन्नाले खेलका नियमहरूको पालना गर्नु, विपक्षी खेलाडीलाई सम्मान गर्नु, निष्पक्ष प्रतिस्पर्धा गर्नु तथा हिंसा, भेदभाव र डोपिङ जस्ता गलत कार्यहरूको विरोध गर्नु हो। यसले खेलकुद मात्र होइन दैनिक जीवनमा पनि इमानदारी, सहकार्य र आपसी सम्मानको भावना विकास गर्न मद्दत गर्छ। यस दिवसको मुख्य उद्देश्य खेलकुदमा निष्पक्षता र नैतिकताको विकास गर्नु, खेलाडीहरू बीच मित्रता र सहकार्य बढाउनु, भेदभाव, हिंसा र डपिङ विरूद्ध जनचेतना फैलाउनु, युवाहरूलाई सकारात्मक सामाजिक मूल्य सिकाउनु साथै खेल मार्फत शान्ति र एकता प्रवर्धन गर्नु रहेको छ। विश्व फेयर प्ले दिवसले खेलकुदलाई केवल प्रतिस्पर्धा नभई मानवता, सम्मान र सामाजिक सद्भावको माध्यमको रूपमा हेर्न प्रेरित गर्छ। यस दिवसले जितभन्दा खेल भावना ठूलो हुन्छ, नियम पालनाले विश्वास बढाउँछ र सम्मान र समानताले समाजलाई बलियो बनाउँछ भन्ने मुख्य सन्देश दिएको छ। खेल जित्नु महत्वपूर्ण हो तर इमानदारीपूर्वक खेल्नु अझ महत्वपूर्ण हो भन्ने प्रेरणादायी सन्देश आजको यस दिवसले दिएको छ।
1: वीडियो लाइक करने के पैसे मिलेंगे सो इजी
2: अनजान लिंक्स पर क्लिक मत कीजिए। RBI कहता है
3: जानकार बनिए, सतर्क रहिए।

आज 19 मेको अर्को विशेषता रहेको छ प्लान्ट समथिङ डे अर्थात् केही रोपाउन दिवस। यो दिवस हरेक वर्ष मे 19 मनाइन्छ। यो दिवस मानिसहरूलाई रुख, फुल, फलफुल, तरकारी वा अन्य बिरुवा रोप्न प्रेरित गर्न मनाइन्छ। यस दिवसको मुख्य उद्देश्य वातावरण संरक्षण, हरियाली वृद्धि र प्रकृतिप्रति जिम्मेवारीको भावना विकास गर्नु हो। वृक्षारोपण र हरियाली प्रबन्धन गर्नु, वातावरणीय प्रदूषण कम गर्न सहयोग गर्नु, जलवायु परिवर्तनप्रति सचेतना फैलाउनु, घर, विद्यालय र समुदायलाई हराभरा बनाउनु र मानिसलाई प्रकृतिसँग नजिक तुलाउनु पनि यस दिवसको मुख्य मुख्य लक्ष्य रहेको छ। बिरुवाले अक्सिजन उत्पादन गर्छ, हावा शुद्ध बनाउँछ र वातावरणीय सन्तुलन कायम गर्न मद्दत गर्दछ। प्लान्ट समथिङ डेले सानो प्रयासले पनि ठूलो सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने सन्देश दिन्छ। एउटा बिरुवा रोप्नु भनेको भविष्यका लागि स्वच्छ र स्वस्थ वातावरण निर्माण गर्नु हो। आजको यस दिनमा रुख तथा फूलका बिरुवा रोपेर घरको बगैँचा र करेसा बारी सुरु गरेर विद्यालय तथा समुदायमा वृक्षारोपण कार्यक्रम आयोजना गरेर वातावरण संरक्षण सम्बन्धी जनचेतना अभियान चलाएर र सामाजिक सञ्जालमा हरियाली प्रबन्धन गर्ने सन्देश साझा गरेर मनाइन्छ। आज एउटा बिरुवा रोपौँ, भोलिको पृथ्वी हराभरा बनाऊ भन्ने महत्त्वपूर्ण सन्देशलाई आजको दिन उजागर गरिएको छ।

र आजको कार्यक्रम हेलो खरसाङ यहाँहरूलाई के कस्तो लाग्यो आफ्नो प्रतिक्रिया अवश्य नै जनाउनुहोला। र आजको यस कार्यक्रममा सहयोग गरिदिनु हुने हाम्रा प्राविधिक मित्रहरू लगायत प्रसारण सहयोगी पासङ दोर्जे शेर्पालाई पनि धेरै धेरै धन्यवाद दिँदै तपाईँहरूको सहयात्री म छिरिङ डोमा पनि यहाँहरूबाट बिदा लिन चाहन्छौँ। आजको यहाँहरूको दिन शुभ रहोस्। नमस्ते।

105 MHz को ध्वनि तरङ्गमा हामी आकाशवाणी खरसाङको दिउँसोको प्रसारण सेवाबाट बोलिरहेका छौँ। सम्पूर्ण श्रोताहरूलाई म इशाराको तर्फबाट हार्दिक स्वागत अभिवादन। अब हामी हाम्रो सरोकारको आजको श्रृङ्खला लिएर उपस्थित भइसकेका छौँ अनि आजको विषय रहेको छ हाम्रो कला अनि संस्कृति।

साथमा रहनेछ केही सुमधुर फिल्मी गीतहरू पनि। सुन्दै गर्नु नभुल्नुहोला एफएम 103.5 मेगाहर्ज आकाशवाणी खरसाङलाई।

श्रोताहरूले भर्खरै सुन्नुभएको गीत थियो सिर्फ तुम्प्लिमबाट ए हरिहरन अनि अनुराधा पौडवालको आवाजमा समीरको शब्दहरूमा। अब लागौ आजको विषयतर्फ। मानिस केवल भोजन गरेर बाँच्ने प्राणी मात्र होइन, ऊ एक विवेकशील, चेतनशील र जिम्मेवार सामाजिक प्राणी पनि हो। जन्मेपछि आफ्नो जीवनयापन गर्नु मात्र पर्याप्त हुँदैन, समाज, राष्ट्र औ भविष्यप्रति आफ्नो कर्तव्य र जिम्मेवारीलाई बुझ्नु पनि उत्तिकै आवश्यक हुन्छ। हामी जब एक जिम्मेवार नागरिक बन्छौँ तब हामीलाई समाजका विभिन्न महत्त्वपूर्ण विषयहरूप्रति सरोकार हुनु जरुरी छ। जस्तै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, संस्कृति र परम्पराको जगेरा, सामाजिक सद्भाव, युवा पुस्ताको भविष्य, कला र साहित्यको संरक्षण, देशको विकास र समृद्धि आदि। किनभने सरोकार भनेको चिन्ता गर्ने विषय मात्र होइन, यो त हाम्रो जिम्मेवारी र सहभागितासँग जोडिएको विषय हो। जब समाजका प्रत्येक नागरिक सचेत बन्दछन् तब मात्र एउटा सभ्य, सुन्दर र समृद्ध समाजको निर्माण हुन्छ। त्यसैले हाम्रो सरोकार मार्फत हामी यिनै विविध विषयहरू लिएर समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउने प्रयास गर्छौँ हाम्रो सरोकारमा। किनभने समाज परिवर्तनको सुरुवात हामी आफैबाट हुन्छ, हाम्रो सानो सचेतनाले भविष्य परिवर्तन गराउन सक्छ। त श्रोताहरू, आजको विषयतर्फ लाग्नु अघि फेरि पनि समय भइसकेको छ यो अर्को साङ्गीतिक कोसेली जो रहेको छ स्त्री फिल्मबाट। कलाकारहरू छन् सचिन सिङ्घवी, जिगर सरिया अनि दिव्य कुमार।

आउनुहोस् श्रोता, अब लागौँ आजको विषयतर्फ। परम्परागत कला र शिल्पकलाको विकास आजको विषय रहेको छ। मानव सभ्यताको विकाससँगै कला र शिल्पकलाले पनि आफ्नो यात्रा सुरु गरेको मानिन्छ। मानिसले आफ्नो भावना, संस्कृति र परम्परा र जीवनशैलीलाई अभिव्यक्त गर्ने माध्यमका रूपमा कलालाई अप्नाएको हो। यही कला समयसँगै परिष्कृत र परिमार्जित हुँदै परम्परागत कला र शिल्पकलाको रूपमा विकसित भएको हो। परम्परागत कला भन्नाले पुस्तौँदेखिको पुस्तौँसम्म हस्तान्तरण हुँदै आएको सांस्कृतिक कला बुझिन्छ, जसमा लोकचित्र, मूर्तिकला, काठको नक्काशी, धातुकला, हातले बुनेका कपडा, ढाकाका सामग्रीहरू, माटाका भाँडाकुँडा, लोकवाद्यवाद्यन निर्माण जस्ता पक्षहरू पर्दछन्। यस्ता कलाहरूले समाजको पहिचान, इतिहास र संस्कृतिलाई जोगाएर राख्ने काम गरेको छ। भारत जस्तो सांस्कृतिक विविधताले भरिएको देशमा परम्परागत कला र शिल्पकलाको विशेष महत्व रहेको छ। परम्परागत कला र शिल्पकला केवल सजावटका सामग्रीहरू मात्र नभएर हाम्रा पुर्खाका सिप, कला र परिश्रम अनि सृजनशीलताको प्रतीकहरू पनि हुन्। समय परिवर्तनसँगै आधुनिक प्रविधिको प्रभाव बढे तापनि परम्परागत कला हराएको छैन, बरु अहिले यसको संरक्षण र प्रवर्धनका लागि विभिन्न प्रयासहरू भइरहेछ। श्रोता कार्यक्रममा फेरि पनि पालो भएको छ। यो अर्को साङ्गीतिक कोसेली रहेको जो रहेको छ सिर्फ तुम फिल्मबाट नै, अमिन साबरी अनि फरिद साबरीको आवाजमा।

आकाशवाणी खरसाङ केन्द्रबाट अहिले हाम्रा श्रोताहरूले सुन्दै हुनुहुन्छ हाम्रो सरकार श्रृङ्खला अन्तर्गत परम्परागत कला र शिल्पकलाको विकास विषयमा केही जानकारी। सरकारले सांस्कृतिक संस्था तथा स्थानीय कलाकारहरूको तालिम, प्रदर्शनी र मेलाको माध्यमबाट परम्परागत कलालाई नयाँ पुस्तासम्म पुर्याइरहेका छन्। पर्यटनको विकाससँगै हस्तकलाका सामग्रीहरूको माग पनि दिनदिनै बढ्दै गएको छ, जसले कलाकारहरूको आर्थिक अवस्थालाई समेत सुदृढ बनाएको छ। आजको युवा पुस्ताहरूले आधुनिकतासँगै परम्परागत अथवा भनौं आफ्नो मौलिक संस्कृतिलाई पनि माया गर्नु आवश्यक छ। हामीले नै परम्परागत कला र शिल्पकलाको संरक्षण गरेनौँ भने भविष्यमा हाम्रो सांस्कृतिक पहिचान कमजोर हुन सक्छ। त्यसैले पुराना सिप र कलालाई नयाँ सोचसँगै जोडेर अगाडि बढाउनु आजको आवश्यकता हो। अन्तमा, परम्परागत कला र शिल्पकला कुनै साधारण वस्तु होइन, हाम्रो इतिहास, हाम्रो संस्कृति र पहिचानको अमूल्य सम्पत्ति पनि हो। यसलाई संरक्षण गर्नु भनेको आफ्नै सभ्यता र आफ्नै संस्कृतिलाई जोगाउनु हो। भनिन्छ, हाम्रो परम्परागत कला औ शिल्पकला हाम्रो संस्कृति हो। संस्कृति बाँचे मात्र जाति बाँच्दछ, अनि जाति बाँचे मात्र हाम्रो पहिचान पनि बाँच्नेछ। त श्रोताहरू, यतिन्जेल हजुरहरूले सुन्दै हुनुहुन्थ्यो आजको सरकार अन्तर्गत परम्परागत कला औ शिल्पकलाको विषयमा केही जानकारी।

0: श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङको यो कार्यक्रम हाम्रो सरोकार, जसमा आज हामीले श्रोताहरूलाई जानकारी दियौँ परम्परागत कला र शिल्पकलाको विकास विषयमा केही जानकारीहरू। त श्रोताहरू, कार्यक्रममा अब भने अन्तिम गीत सुनाउने बालो भइसकेको छ र आजको यो अन्तिम गीत लिएका छौँ गजनी फिल्मबाट श्रेया घोषाल औ साथीहरूको आवाजमा।
1: That's my step for a man, a champion for mankind.

यतिन्जेल श्रोताहरूले हाम्रो सरोकार अन्तर्गत फिल्मी गीतहरूसँगै परम्परागत कला र शिल्पकलाको महत्त्व विषयमा जानकारी पाउनुभयो। अब समय भएको छ समाचारको।

समय पूर्वाह्न 11 बजेर 8 मिनट अनि 26 सेकेन्ड भइरहेछ। श्रोताहरू, अघिल्लो क्रममा हामी उपस्थित भइसकेका छौँ स्वर माधुरी कार्यक्रममा आधुनिक गीतहरूको प्रस्तुति लिएर। त कार्यक्रमको यो पहिलो गीत स्वीकार्नुहोस्, गौतम सिंह गजमेरको आवाजमा।

स्वर माधुरी यस कार्यक्रममा श्रोताहरूले सुन्दै हुनुहुन्छ आधुनिक गीतहरू। पहिलो गीत सुन्दै हुनुहुन्थ्यो गम्भीर सिंह गौतम सिंह गजमेरको आवाजमा, त्यसै गरी श्रोताहरूले दोस्रो डेजी बराइलीको आवाजमा अनि सञ्जय थापाको आवाजमा तेस्रो गीत सुन्दै हुनुहुन्थ्यो भने कार्यक्रमको यो अन्तिम अनि अघिल्लो आधुनिक गीत स्वीकार्नुहोस् निशिका सुब्बाको आवाजमा।

श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणी खरसाङको दिउँसोको प्रसारण सेवासँग एफएम 103.5 मेगा हर्जको ध्वनि तरङ्गमा। समय पूर्वाह्न 11:30 अनि 20 सेकेन्ड भइसकेको छ। यसको साथै हामी प्रवेश गरिसकेका छौँ बङ्गला सङ्गीतको कार्यक्रम चिरो दिनेर गान, जसमा आज हामी एकै कलाकार आशा भोसलेको आवाजमा रहेको केही बङ्गला आधुनिक गीत साथै केही बङ्गला फिल्मका गीतहरू सुनाउनेछौँ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङबाट मङ्गला सङ्गीतको कार्यक्रम चिरो दिनेर गान अन्तर्गत एकै कलाकार आशा भोसलेको आवाजमा रहेको केही बङ्गला फिल्मी गीत साथै केही आधुनिक गीतहरू

तिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो बङ्गला सङ्गीतको कार्यक्रम चिरो दिनेर गान अन्तर्गत एकै कलाकार आशा भोसलेको आवाजमा रहेको केही बङ्गला फिल्म गीत साथै आधुनिक गीतहरू सुन्नुभयो।

र अब समय भइसकेको छ आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसारण गरी श्रोताहरूलाई समाचार सुनाउने। समाचार प्रसारणपछि 12:05 श्रोताहरूकै रुचिमा रहेको लोक अनि आधुनिक गीत सुनाउनको निम्ति हामी फेरि पनि उपस्थित रहने नै छौँ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङलाई FM 103.5 MHz को ध्वनि तरङ्गमा।

समाचार प्रसारणपछि फेरि पनि हाम्रा समस्त नजिकनी टाढाका आदरणीय श्रोताहरूलाई स्वागत अभिवादन जनाउँदछौँ। आकाशवाणीको खरसाङ केन्द्रमा अघिल्लो क्रममा अब प्रस्तुत गरिरहेका छौँ श्रोताहरूकै रुचिमा रहेको लोक अनि आधुनिक गीतहरू। त कार्यक्रमको पहिलो कोसेली छ आधुनिक गीत, विमला प्रधानको आवाजमा शान्ति ठटालको सङ्गीत अनि रुद्र पौड्यालको शब्द सङ्गीतमा। अनुरोध छ यहाँ सबै श्रोताहरूको, सिरुबारी खरसाङबाट एसएम दर्नाल सुषमा सिंह, स्वयं करुणा, विनोद तथा पुष्प छेत्री, सिटोङ दुई मामरिङबाट लाखीमा शेर्पा, याङजी शेर्पा, राधा शेर्पा, सलिमा राई, सारिका, तृष्णा मुखिया, मन्टिबिट रोड खरसाङबाट हुनुहुन्छ डेमियन डानियल, रेजिना डानियल, डोरथी डानियल, टेरेजा डानियल, बनाडेट डानियल, डुक डोमिनिक डानियल। यस्तै प्रकारले हाम्रा अन्य श्रोताहरू हुनुहुन्छ गोला बजार बक्सरका श्रद्धानन्द आर्य, अभय नन्द आर्य, परमानन्द आर्य, पङ्कज प्रमोद, रोहित व मोहित अनि रामजी आचार्य, कुलीपाडा कटिहार बिहारका राजेश भारती, विभा भारती, प्रिया भारती, आदित्य राज, प्रेरणा भारती, प्रगति भारती, विवेक रमन, अजय रमन, प्रिन्स राज, आशिष राज, साक्षी सुमन, सञ्जीव सुमन, रविरञ्जन, राकेश कुमार एवं भारती परिवारका समस्त सदस्यहरू। त प्रस्तुत छ यहाँ सबै श्रोताहरूको रुचिको आधुनिक गीत, विमला प्रधानको आवाजमा, शान्ति ठटालको सङ्गीतमा अनि रुद्र पौड्यालको शब्दहरूमा।

एफएम 103.5 मेगा हर्ट्जको ध्वनि तरङ्गमा श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ हजुरहरूकै रुचिमा रहेको केही लोक अनि आधुनिक गीतहरूलाई। यसै क्रममा अब बज्ने गीत रहेको छ विमला प्रधान र उत्तम प्रधानको युगल आवाजमा शान्ति ठटालकै सङ्गीत रहेको छ भने शब्दहरू रहेको छ रुद्र पौड्यालको अनि रुचि रहेको छ यहाँ सबै श्रोताहरूको। शान्तिनगर भिलाई छत्तिसगढका प्रदीप कुमार शाह, प्रतिमा शाह, सन्देश शाह, पुणे महाराष्ट्रका बिना आदेश मेहता अनि माही मेहता, मिरिकका हाम्रा श्रोता हुनुहुन्छ सनाया रसाइली, मार्टिन चामलिङ, सुरेखा प्रधान, दार्जिलिङका हाम्रा श्रोता हुनुहुन्छ नमिता राई, शोभा घिमिरे, शेरोन थापा, अनुराधा छेत्री, स्वस्तिका थापा र निर्मला छेत्री। यसरी नै हाम्रा अन्य श्रोताहरू हुनुहुन्छ लुधियाना पन्जाबका अमरजित सोनम कर, परमजित आदिबा कर, बिहारी कलोनी महामुन्दका वलिउल्ला डब्लुउल्ला, परविन आसमा, बुलन्द शहरका बद्रुवली, फर्जुअली र फर्जीवली, गोलाघाट बक्सरका विजय केसरी, गौरी शंकर केसरी, शम्भु केसरी, नयाँ बजार बक्सरका राजेश केसरी, पंकज केसरी र रोग्न केसरी, अनि कोटवा नारायणपुर बाबापट्टिका ओमप्रकाश राई, श्रीमती उषा राई, अमित कुमार राई, ह्याप्पी राई, दुविधा नेवादा गाजीपुरका प्रतीक राई, श्रीमती रोशनी राई, प्राञ्जल राई, शेरपुर कला गाजीपुरका अवधोष राई, श्रीमती प्रीति राई, नवनीत राई, जतुका किशनपुरका आलम दिलकश, शाबना नाज, रिजवान राही, इमरान राजा, आलम शेख, फिरोज आलम, नाज प्रवीण, चाँदनी नाज, गिद्ध पहाड़का हाम्रा अन्य श्रोता हुनुहुन्छ सुषमा सिंह, स्वयं दर्नाल दर्नाल, एसएम दर्नाल, करुणा सिंह, विनोद अनि पुष्प छेत्री। यस्तै प्रकारले हाम्रा अन्य श्रोताहरू हुनुहुन्छ नागरीफार्म स्कूल गाउँका शान्ता तामाङ र उहाँका धेरै धेरै साथीहरू, मार्चाक सिक्किमका कमला राई, नवाङ युडेन भुटिया, किवाङ भुटिया, जिक्तेन भुटिया, अनि आदर्श रेडियो संघ कनरिया बजार पूर्णियाका दिलीप कुमार सेन्चुरी, बिमला रानी सेन्चुरी, सिम्बी रानी शाह, मुनेश्वर सोनी, अमित औ राजा। प्रस्तुत छ यहाँ सबै श्रोताहरूको अनुरोधको गीत विमला प्रधान र उत्तम प्रधानको युगल आवाजमा।

श्रोताहरूको रुचिमा लोक अनि आधुनिक गीत सुनाउने क्रमको अब हामी अन्त्यतिर आइपुगिसकेका छौँ र यो अन्तिम लोकगीत राख्न लागिरहेका छौँ यहाँ सबै श्रोताहरूको रुचिमा। रोज ब्याङ्क, रानी हिट्टी, राजबाडी, दार्जिलिङका कोमल थापा, चन्द्र प्रधान, प्रतिमा लोहर, प्रविना लोहार, प्रतिष्ठा रोका, आहाना रसाइली, एकता रसाइली र अनुराधा राई, हिमाञ्जली तामाङ हुनुहुन्छ भने मेन रोड फारबिसगंज बिहार का प्रकाश कुमार पप्पू, कुमार विमल, नैतिक पिहू, वाड़ीहाट पूर्णिया बिहार का ममता रानी, छवि अनोखी, अर्पिता लाडो, दीक्षा देव देवांशु र डब्लूजी, गर्ल्स स्कूल रोड मनिहारी का अवधोष गुप्ता, भोलू नीलू, विशाल राज र वंशराज। त यहाँ सबै श्रोताहरूको अनुरोधमा अब पनि हामी अन्तिम लोकगीत सुनाउन लागिरहेका छौँ। उत्तम प्रधान, नरेन्द्र गुरुङ, विमला प्रधान, अञ्जली प्रधानको समूह आवाजमा शान्ति ठटालकै सङ्गीत रहेको छ भने शब्दहरू पनि रुद्र पौड्यालकै रहेको छ। त श्रोताहरू स्वीकार्नुहोला आजको यो कार्यक्रमको यो अन्तिम लोकगीत।

नमस्कार, यो आकाशवाणी हो। समाचार स्नेह थामीबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदी आज साँझ इटलीको राजधानी रोम पुग्नुहुनेछ। दुई दिनसम्म चल्ने भ्रमणले व्यापार, निवेश र तकनिकी नवाचारका क्षेत्रमा द्विपक्षीय सहयोगलाई सुदृढ तुल्याउनेछ। भारतीय समुदाय प्रधानमन्त्रीको भ्रमणको बारेमा खुशी, आशा र अपेक्षाले भरिएको छ। इटलीका प्रधानमन्त्री जर्जियो मेलोनीको व्यक्तिगत निमन्त्रणामा भएको यो उच्च स्तरीय राजकीय भ्रमण हो। भारतीय प्रवासी मात्र होइन, स्थानीय इटालियनहरू पनि भारतमा व्यापारका अवसरहरू खोज्न उत्सुक छन्। छत्तिसगढको जगदलपुरमा केन्द्रीय क्षेत्रीय परिषदको एक उच्च स्तरीय बैठक शुरू भएको छ। केन्द्रीय गृह तथा सहकारिता मन्त्री अमित शाहको अध्यक्षतामा यो बैठक सम्पन्न भएको छ। केन्द्रीय क्षेत्रीय परिषदको 26 बैठकमा उत्तर प्रदेश, मध्यप्रदेश, उत्तराखण्ड र छत्तिसगढका मुख्यमन्त्रीहरू भाग लिइरहेका छन्। बैठकमा केन्द्रीय गृह सचिव, गुप्तचर महानिर्देशक, चार राज्यका पुलिस महानिर्देशक, वरिष्ठ पुलिस र प्रशासनिक अधिकारीहरू पनि सहभागी छन्। रक्षा मन्त्री राजनाथ सिंहले भियतनामका राष्ट्रपति लो तो लामसँग भेटवार्ता गर्नुभयो। एक सोसियल मिडिया पोस्टमा रक्षा मन्त्रीले भन्नुभयो, दुई देशहरूबीच व्यापक रणनीतिक साझेदारी बढाउनु महत्वपूर्ण छ। श्री सिंहले भन्नुभयो, भारत र भियतनाम रक्षा, सुरक्षा र क्षेत्रीय स्थिरतामा साझा मूल्यहरू, घनिष्ठ सहयोग साझा गर्छन्। यस्तै श्री सिंहले हनोईमा भियतनामका रक्षा मन्त्री जनरल फान वान गियाङसँग द्विपक्षीय बैठक पनि गर्नुभयो। दुवै पक्षले समुद्री सुरक्षा, रक्षा उद्योग, प्रशिक्षण र क्षेत्रीय स्थिरतामा सहयोग सुदृढ पार्ने विषयमा छलफल गरे। दुवै नेताले भियतनामको वायुसेना अधिकारी महाविद्यालयमा स्थापना गरिएको भाषा प्रयोगशालाको उद्घाटन गर्नुभयो। यो अवसरमा एआई र क्वान्टम टेक्नोलोजीको क्षेत्रमा समझदारी पत्र आदान प्रदान भएको छ। यसअघि श्री सिंहले भियतनामका संस्थापक राष्ट्रपति हो ची मिन्हलाई उहाँको 136 जन्म जयन्तीको अवसरमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। उहाँले भन्नुभयो, हो ची मिन्हको दृष्टिकोण, नेतृत्व र विश्वव्यापी ऐक्यबद्धताप्रति अटुट प्रतिबद्धताले पुस्तालाई प्रेरणा दिइरहनेछ। पेट्रोल र डिजलको मूल्य आज प्रति लिटर 90 पैसाले बढेको छ, जुन एक हप्ताभन्दा कम अवधिमा दोस्रो वृद्धि हो। दिल्लीमा पेट्रोलको मूल्य प्रति लिटर 98.64 रुपियाँ र डिजलको मूल्य 91.58 रुपियाँ पुगेको छ। मुम्बईमा पेट्रोल 107.59 रुपियाँ र डिजेल 94.08 रुपियाँ कायम भएको छ। यस्तै कोलकातामा पेट्रोल 109.70 रुपियाँ र डिजलको मूल्य 96.07 रुपियाँ छ भने चेन्नईमा पेट्रोल 104.49 रुपियाँ र डिजलको मूल्य 96.11 रुपियाँ रहेको छ। यो वृद्धि 15 मईमा प्रति लिटर 3 रुपियाँको वृद्धि भएको केही दिनपछि गरिएको हो। 4 वर्षभन्दा बढी समयपछि इन्धनको मूल्यमा आएको यो पहिलो परिवर्तन हो। इरान द्वन्द्व र हर्मुज जल डमरू मध्यमा नाकाबन्दीका कारण विश्वव्यापी काँचो तेलको मूल्यमा तीव्र वृद्धि

2025 को आदेशमा संशोधन गर्न माग गर्दै दायर गरिएको याचिकालाई खारेज गर्यो र अधिकारीहरूलाई त्यस्ता कुकुरहरूलाई आश्रयमा राख्न निर्देशन दियो। रेलवेले अरक्कोन्नम चेङ्गलपट्टु दोहोरीकरण परियोजनाका लागि 990 करोड रुपियाँ स्वीकृत गरेको छ। यो निर्णय चेन्नई उपनगरीय रेल नेटवर्कलाई बढावा दिन लिएको हो। 68 किलोमिटर लामो यो परियोजना चेन्नई समुद्र तट ताम्बरम चेङ्गलपट्टु र अरक्कोन्नमलाई जोड्ने महत्वपूर्ण चेन्नई उपनगरीय सर्कुलर रेल नेटवर्कको हिस्सा हो। रेल मन्त्री अश्विनी वैष्णवले यस परियोजनाले मार्गमा भिड कम गर्न र समयबद्धता र परिचालन दक्षता सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेजिङ भ्रमण सकिएको एक सातापछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया राष्ट्रपति सी चिनमिङ बीच भेटवार्ता हुने भएको छ। पुटिन आज र भोलि चीनको भ्रमणमा रहनुहुनेछ। आइपिएल क्रिकेटमा आज राजस्थान रोयल्स र लखनऊ सुपर जायन्ट्स बीच म्याच हुनेछ। खेल जयपुरमा साँझ 7:30 बजे सुरु हुनेछ। अहिलेलाई समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 2:40 बजेमा पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

आकाशवाणी दिल्ली केन्द्रको समाचार प्रसारणपछि आकाशवाणीको दिउँसोको प्रसारण सेवामा फेरि पनि हाम्रा समस्त नजिकनी टाढाका आदरणीय श्रोताहरूलाई स्वागत अभिनन्दन टक्राउँदछौँ। दिउँसोको यस प्रसारण सेवामा एफएम 103.5 मेगा हर्जको ध्वनि तरङ्गमा त अघिल्लो क्रममा अब हामी श्रोताहरूलाई केही छन् लोकगीत अनि आधुनिक गीत सुनाएर मनोरञ्जन गराउनेछौँ। यो पहिलो आधुनिक लोकगीत स्वीकार्नुहोस्, नरेन्द्र गुरुङ औ साथीहरूको सम आवाजमा।

श्रोताहरू, सुनिता श्रीको आवाजमा रहेको यो गीत, पेमा लामाको शब्द अनि सङ्गीतमा रहेको यो गीतको अन्त साथै अब भने समय भइसकेको छ समाचारको।

0: गरिएको हो। चार वर्षभन्दा बढी समयपछि इन्धनको मूल्यमा आएको यो पहिलो परिवर्तन हो। इरान द्वन्द र हर्मुज जल डमरू मध्यमा नाकाबन्दीका कारण विश्वव्यापी कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भएपछि यो वृद्धि गरिएको हो। सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले अपरेशन सिन्दुरले सैन्य सटिकता, सूचना नियन्त्रण, कूटनीतिक संकेत र आर्थिक संकल्पलाई सुसङ्गत राष्ट्रिय कार्यका रूपमा समेटेको बताउनु भएको छ।
1: Operation Sindoor delivered military precision, information control, diplomatic signaling and economic resolve as one coherent national act. It struck deep, dismantled terror infrastructure, punctured a long-standing strategic assumption and then stopped deliberately and purposefully. The deliberate halt after 88 hours was smart power in its most complete expression, knowing exactly which instrument to apply, at what intensity and precisely when to convert a military moment into a strategic.
0: सर्वोच्च न्यायालयले सार्वजनिक स्थानबाट समातिएका कुकुरहरूलाई खोप वा बन्ध्याकरणपछि फिर्ता नदिने आफ्नो पहिलेको निर्देशन फिर्ता लिन अस्वीकार गरेको छ। न्यायाधीश विक्रमनाथको नेतृत्वमा रहेको पीठले नोभेम्बर 2025 को आदेशमा संशोधन गर्न माग गर्दै दायर गरिएको याचिकालाई खारेज गर्यो र अधिकारीहरूलाई त्यस्ता कुकुरहरूलाई आश्रयमा राख्न निर्देशन दियो। उत्तराखण्डका पूर्व मुख्यमन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता भुवन चन्द्र खाण्डुरीको निधन भएको छ। उनी 91 वर्षका थिए। पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको सरकारमा सड़क यातायात तथा राजमार्ग मन्त्री भएर दुईपटक उत्तराखण्डको मुख्यमन्त्री भएर काम गरेका खाण्डुरीको निधनमा उत्तराखण्डका पुष्कर सिंह दामीले अपूर्णीय क्षति भएको बताउनु भएको छ। यसैबीच राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले खाण्डुरीको निधनमा व्यक्त गर्नुभयो। पश्चिम बंगाल सरकारले कोलकाताको आरजिकर मेडिकल कलेज तथा अस्पतालका पूर्व प्रिन्सिपल सन्दीप घोषलाई मुद्दा चलाउन स्वीकृति दिएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले एक आधिकारिक आदेश जारी गर्दै ईडीलाई घोषलाई कथित वित्तीय अनियमितता र मनी लन्ड्रिङको आरोपमा मुद्दा चलाउन अनुमति दिएको बताउनुभयो। उहाँले यसअघिको तृणमूल सरकारले लामो समयदेखि जबरजस्ती अनैतिक रूपमा अनुसन्धान प्रक्रिया रोकेको बताउनुभयो। आधिकारिक आदेशका अनुसार पश्चिम बंगालका राज्यपाल आरएन रविले एफआईआर रेकर्ड र तथ्यहरूको जाँच गरेपछि कोलकाताको आरजीकर मेडिकल कलेज र अस्पतालका तत्कालीन प्रिन्सिपल सन्दीप घोषलाई अदालतमा मुद्दा चलाउनु पर्ने निर्णय गरेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेजिङ भ्रमण सकिएको एक सातापछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया राष्ट्रपति सी जिनपिङ बीच भेटवार्ता हुने भएको छ। पुटिन आज र भोलि चीनको भ्रमणमा रहनुहुनेछ। एकातिर बेजिङ अमेरिकासँग स्थिर सम्बन्ध कायम राख्न चाहन्छ र रूससँग पनि बलियो सम्बन्ध राख्न चाहन्छ। पुटिन र सी जिनपिङ बीच दुई देशबीचको आर्थिक सहकार्यका साथ महत्वपूर्ण अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूबारे छलफल हुने जनाएको छ। 2001 भएको चीन रूस मैत्री सन्धिको 25 वार्षिक उत्सवको अवसर पारेर पुटिनको यो भ्रमण हुँदैछ। क्यालिफोर्नियाको एक अदालतले अरबपति एलन मस्क र ओपन एआई बीच चलिरहेको कानूनी विवादमा ओपन एआईको पक्षमा फैसला गरेको छ। ओकल्यान्डको संघीय अदालतमा जुरीहरूले सर समितिले एक सहमतिका साथ मस्कले मुद्दा बनाउन धेरै ढिलो भएको बताएका छन्। यसका साथै अदालतले मस्कको दावीलाई पनि खारेज गरेको छ, जसमा उनले ओपन एआईले मानवताको भलाइका लागि काम गर्ने आफ्नो प्रारम्भिक वाचाबाट पछि हटेको थिए। मौसम विभागले राष्ट्रिय राजधानीमा 3 दिनका लागि भीषण गर्मीको लागि यल्लो अलर्ट जारी गरिएको छ। विभागका अनुसार दिल्लीका केही स्थानमा दिउँसो भीषण गर्मी हुन सक्ने अनुमान गरिएको छ।
2: विभाग के अनुसार दिल्ली में आज का अधिकतम तापमान 43 से 45 डिग्री सेल्सियस दर्ज किया गया है। कल मौसम विभाग के रिज क्षेत्र स्टेशन पर 44.6 डिग्री सेल्सियस, सफदरजंग स्टेशन पर 43.4 डिग्री सेल्सियस, लोदी रोड स्टेशन पर 43.8 डिग्री सेल्सियस और पालम स्टेशन पर 43.5 डिग्री सेल्सियस तापमान दर्ज किया गया था। प्रिया की रिपोर्ट के साथ समाचार कक्ष से मैं आकर्षिता सिंह।
0: उत्तर प्रदेशमा अर्को हप्ता भीषण गर्मीको लहरका लागि ओरेन्ज अलर्ट जारी गरिएको छ। राज्यमा बान्दा लगातार दोस्रो दिन सबैभन्दा तातो स्थान बनेको छ, जहाँ अधिकतम तापक्रम 47 डिग्री सेल्सियस रहेको छ। मुख्यमन्त्री योगी आदित्यनाथले जिल्ला अधिकारी, स्वास्थ्य विभाग, बिजुली विभाग र राहत एजेन्सीहरूलाई सतर्क रहन निर्देशन दिनुभयो। इन्डियन प्रिमियर लिग क्रिकेटमा आज राजस्थान रोयल्स र लखनऊ सुपर जायन्ट्स बीच म्याच हुनेछ। खेल जयपुरमा साँझ 7:30 देखि शुरू हुनेछ। यो समाचार युट्युबमा एट एआईआर कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी ओस्लोमा हुने तेस्रो भारत नर्डिक शिखर सम्मेलनमा सहभागी हुनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पाँच राष्ट्रहरूको भ्रमणको अन्तिम चरणमा आज साँझ इटालीको राजधानी रोम पुग्नुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहको अध्यक्षतामा छत्तीसगढको जगदलपुरमा केन्द्रीय क्षेत्रीय परिषदको एक उच्चस्तरीय बैठक सम्पन्न भएको छ। रक्षा मन्त्री राजनाथ सिंहले भियतनामका राष्ट्रपति तो लामसँग भेटवार्ता गर्नुभयो अनि मौसम विभागले राष्ट्रिय राजधानीमा तीन दिनका लागि भीषण गर्मीको लागि यल्लो अलर्ट जारी गरेको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
3: समसामयिक समीक्षा अनुवादक तथा वाचक भूपेन्द्र शर्मा। विषय छ भारत नेदरल्यान्ड सम्बन्धमा प्रगति। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदीले 15 मईदेखि 17 मई 2026 नेदरल्यान्ड्सको भ्रमण गर्नुभयो। प्रधानमन्त्रीको नेदरल्यान्ड्सको यो दोस्रो भ्रमण हो। यसअघि प्रधानमन्त्री मोदीले वर्ष 2017 नेदरल्यान्डको भ्रमण गर्नुभएको थियो। यो भ्रमण दुई देश माझ द्विपक्षीय सम्बन्धको महत्वपूर्ण मोडमा भएको छ। विगत केही वर्षहरूमा व्यापार, लगानी र जल, कृषि र स्वास्थ्यका साथै आम नागरिक बीचको सम्बन्धका परम्परागत क्षेत्रहरू, जल, कृषि र स्वास्थ्यका क्षेत्रहरूमा भारत नेदरल्यान्ड साझेदारी निकै गहिरो भएको छ। हालैका वर्षहरूमा प्रविधि, नवीनता, रक्षा, सुरक्षा, नवीकरणीय ऊर्जा, शिक्षा र समुद्रिक क्षेत्रमा सहयोग विस्तार भएको छ। दुवै पक्षले हालै सेमिकन्डक्टर र क्रिटिकल इमर्जिङ टेक्नोलोजीमा एक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। भारतका शीर्ष टेक्नोलोजी संस्थानहरू जस्तै आइआइटी र नेदरल्यान्डका संस्थानहरू, उद्योगद्वारा समर्थित संस्थानहरू बीच स्थानगत सहकार्य पनि छ। नेदरल्यान्ड्स युरोपियन युनियनको सबैभन्दा ठूलो लगानीकर्ता हो र भारतमा समग्रमा चौथो ठूलो लगानीकर्ता हो, जसको कुल लगानी मात्र 55 अरब डलर भन्दा बढी छ। विशेष गरी निर्यातको लागि युरोपियन युनियनमा भारतको सबैभन्दा ठूलो व्यापार साझेदारहरूमध्ये नेदरल्यान्ड एक हो। नेदरल्यान्ड्स भारतीय निर्यातको तेस्रो ठूलो गन्तव्य हो। प्रधानमन्त्री नरेन्द्र मोदीलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो। उहाँलाई स्वागत गर्न डच सङ्गीतकारहरूले शास्त्रीय भारतीय सङ्गीत प्रस्तुत गरेका थिए भने भारतीय समुदायका सदस्यहरूले उहाँको स्वागत गर्न गर्व नृत्य प्रस्तुत गरेका थिए। प्रधानमन्त्री नरेन्द्र मोदी हेगमा आयोजित भारतीय समुदायको स्वागत समारोहमा सहभागी हुनुभयो। नेदरल्यान्ड्स स्थित भारतीय डायस्पोरा र भारतका मित्रहरूको ठूलो भेलाले उहाँलाई न्यानो स्वागत गर्यो। सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री मोदीले उत्साहजनक र न्यानो स्वागतका लागि प्रशंसा व्यक्त गर्नुभयो। उहाँले डच समाजमा भारतीय डायस्पोराको योगदान र भारत र नेदरल्यान्ड बीच मित्रताको जीवित सेतुको रूपमा काम गरेकोमा प्रशंसा गर्नुभयो। उहाँले भारतसँग सुरिनामी हिन्दुस्तानी समुदायको गहिरो र स्थायी ऐतिहासिक सम्बन्धको पनि स्मरण गर्नुभयो र उनीहरूको समृद्ध सांस्कृतिक विरासतलाई पुस्तौँदेखि संरक्षण र उत्सव मनाउन उनीहरूको प्रयासको प्रशंसा गर्नुभयो। प्रधानमन्त्री मोदीले प्रकाश पार्नुभयो कि प्रौद्योगिकी क्षेत्रमा ठूलो संख्यामा भारतीय पेशेवरहरू र डच विश्वविद्यालयमा भारतीय विद्यार्थीहरूको बढ्दो संख्या, विशेष गरी नवीनता सञ्चालित क्षेत्रहरूमा दुई देशहरू बीचको समकालीन साझेदारीलाई बलियो बनाइरहेको छ। उहाँले खेलकुद सम्बन्धहरू, विशेष गरी क्रिकेट र हकीले दुई देश बीचको जनस्तरको घनिष्ठ सम्बन्धमा नयाँ जीवन्तता ल्याइरहेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री मोदीले नेदरल्यान्डसँग द्विपक्षीय सहयोग निरन्तर विस्तार भइरहेको र प्राविधिक र नवीनता प्रमुख क्षेत्रका रूपमा देखा परेको बताउनुभयो। उहाँले दुई देशहरू बीचको बलियो र बढ्दो व्यापार र आर्थिक सम्बन्धलाई जोड दिनुभयो। नेदरल्यान्ड्स युरोपमा भारतको सबैभन्दा ठूलो निर्यात गन्तव्यहरूमध्ये एक हो। उहाँले भन्नुभयो, भारत युरोपियन युनियन स्वतन्त्र व्यापार सम्झौताले दुवै पक्षका लागि नयाँ अवसरहरू खोल्नेछ। प्रधानमन्त्रीले 2047 सम्ममा विकसित देश, विकसित भारत बनाउनका लागि भारतमा भइरहेको विकास र प्रगतिको बारेमा प्रकाश पार्नुभयो। उहाँले पूर्वाधार निर्माण, स्वच्छ ऊर्जा र डिजिटल प्रणालीमा व्यापक प्रगतिको माध्यमबाट भारतमा चलिरहेको रूपान्तरणको मात्रा र गतिलाई उल्लेख गर्नुभयो। उहाँले जोड दिनुहुँदै भन्नुभयो, भारतले आत्मविश्वासको साथ आफ्नो भविष्य निर्माण गरिरहेको छ जबकि विश्वव्यापी वृद्धि र समृद्धिमा योगदान पुर्याइरहेको छ। प्रधानमन्त्री मोदीले भारत सरकार विदेशमा बस्ने प्रत्येक भारतीयको पछाडि दृढतापूर्वक उभिएको र उनीहरूको कल्याणको लागि प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले नेदरल्यान्ड्समा आफ्नो अनुभवको लाभ उठाउँदै विकसित भारत यात्रामा सक्रिय योगदान दिन आह्वान पनि गर्नुभयो। युरोपको मुख्य भूमि नेदरल्यान्ड्समा भारतीय मूलका मानिस सबैभन्दा ठूलो संख्या रहेको छ जसमा सुरिनामी हिन्दुस्तानी समुदायका लगभग 2,00,000 सदस्यहरू समावेश छन्। यस सन्दर्भमा उहाँले चौथो पुस्तादेखि छैठौं पुस्तासम्म सुरिनामी हिन्दुस्तानी डायस्पोराका लागि ओसीआई योग्यतामा उदारीकरणमाथि प्रकाश पार्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले हेग स्थित राजदरबारमा राजा विलियम अलेक्जेन्डर र महारानी म्याक्सिमासित भेट गर्नुभयो। उनीहरूबीच भारत र नेदरल्यान्ड बीचको बढ्दो साझेदारी बारे छलफल भएको थियो। श्री मोदीले नेदरल्यान्डका प्रधानमन्त्री रब जेनेटसित प्रतिनिधिमण्डल स्तरको
4: श्रोताहरू समय अपराह्न 3 बजिसकेको छ र अघिल्लो क्रममा हामी उपस्थित पनि भइसकेका छौँ फिल्मी गीतहरू सुनाएर केही जन हजुरहरूलाई मनोरञ्जन गराउन पनि। त आज हामीले लिएका छौँ एकै फिल्म ड्याडीबाट फिल्मी गीतहरू विविध कलाकारहरूको आवाजमा। त कार्यक्रमको यो पहिलो गीत स्वीकार्नुहोस् तलत अजिजको आवाजमा, जसमा सङ्गीत रहेको छ राजेश रोशनको, शब्दहरू रहेको छ सुरज सनिमको।

गरेको छ। धेरैले यसलाई महेश भट्ट र पूजा भट्टको आफ्नै जीवनबाट प्रेरित कथा भनेर भन्ने गर्छन्। त्यसैले पनि यस फिल्मका संवाद, दृश्य अनि गीतहरू दर्शकको मनमा आज पनि बस्न सफल भएको छ। ड्याडी फिल्म भारतीय फिल्म निर्देशक महेश भट्टको अत्यन्त व्यक्तिगत र भावनात्मक फिल्म मानिन्छ। यो फिल्मलाई धेरैले महेश भट्टको आफ्नै जीवनसँग जोडिएको सेमी अटोबायोग्राफिकल अर्थात् आंशिक आत्मकथात्मक कथा भनेर पनि विश्वास गर्छन्। फिल्ममा पूजा भट्टले आफ्नै नाम पूजाको भूमिकामा अभिनय गरेकी छिन् भने अनुपम खेरले एक मदिरा लत ग्रसित बुबाको भूमिका निभाएका छन्। कथा एक छोरी र उसका बुबा बीचको सम्बन्ध, दूरी, पीडा अनि पुनर्मिलनको वरिपरि घुमेको छ। विशेष कुरा के हो भनेदेखिलाई महेश भट्ट स्वयं पनि त्यस समय लतसँग सङ्घर्ष गरिरहेका थिए। त्यसैले फिल्ममा देखाइएको बुबाको चरित्र र पारिवारिक भावनाहरू उनको वास्तविक जीवनबाट प्रेरित भएको मानिन्छ।

श्रोताहरू, ड्याडी फिल्मबाट नै पूजा भट्टले अभिनय यात्रा सुरु गरेकी थिइन्। त्यसबेला उनी केवल 17 वर्षकी थिइन् भने फिल्मका गीतहरू पनि निकै संवेदनशील छन्। विशेष गरी आइना मुझसे मेरी महफिल से सुरत मागे, त्यसरी नै वफा जो तुम से कभी र मैं अधुरा सा एक गीत हुँ, यी गीतहरूलाई तलत अजिजले स्वर दिएका थिए भने आज पनि धेरैले यी गीतहरूलाई क्लासिक गजलको रूपमा सम्झिने गर्छन्।

0: तिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो सन् 1989 निर्माण भएको फिल्म ड्याडीका केही गीतहरू, जसमा संगीत रहेको थियो राजेश रोशनको, भने शब्दहरू रहेको थियो सुरज सनिमको। आवाज रहेको थियो तलत अजिजको, भने साथमा साथ दिने कलाकार थिइन् दिलराज कौर। यो सँगै अब अघिल्लो क्रममा समय भइसकेको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार स्नेहा थामीबाट सुन्नुहोस्। आसामका मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले राज्यको खनिज क्षेत्र अब सम्भावनाहरूमा मात्र सीमित नभएर विकासको नयाँ इन्जिनको रूपमा द्रुत गतिमा उदाएको बताउनु भएको छ। उहाँले खनन क्षेत्रमा व्यापक सुधार र निवेश अनुकूल वातावरण सृजना गरेकाले आसामले केन्द्र सरकारबाट 500 करोडको प्रोत्साहन प्राप्त गरेको छ। एक सोसियल मिडिया पोस्टमा मुख्यमन्त्रीले प्रोत्साहनले राज्यको खनन क्षेत्रलाई नयाँ गति दिने बताउनुभयो। यस अन्तर्गत उत्पादन क्षमता बढाउने, खानी प्रणालीलाई आधुनिकीकरण गर्ने र राज्यको राजस्व संकलनलाई थप सुदृढ पार्ने दिशामा काम गरिनेछ। उहाँले भन्नुभयो, राज्य सरकार प्राकृतिक संसाधनहरूको सही र वैज्ञानिक उपयोग गरेर आत्मनिर्भर र समृद्ध आसाम निर्माण गर्न दृढतापूर्वक अघि बढिरहेको छ। आसामका मुख्यमन्त्री हेमन्त विश्व शर्माको सल्लाहमा अतुल बोरालाई आसामका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले संसदीय मामला विभागको अतिरिक्त जिम्मेवारी सुम्पिनु भएको छ। यो व्यवस्था अन्तरिम रूपमा लागू गरिएको छ। आसाम सरकारका मुख्य सचिवले जारी गरेको अधिसूचनाको अनुसार अतुल बोराले पहिले नै पञ्चायत र ग्रामीण विकास, आसाम सम्झौता कार्यान्वयन, सीमा सुरक्षा र विकास र आबकारी विभागको जिम्मेवारी सम्हालिरहनु भएको थियो भने अब उहाँले संसदीय मामला विभागसँग सम्बन्धित विषयको जिम्मेवारी पनि सम्हाल्नुहुनेछ। आसाम पुलिसको क्राइम ब्रान्चले काङ्ग्रेस महासचिव रणदीप सिंह सुरजेवालालाई 23 मेमा सोधपूछको लागि उपस्थित हुन समन जारी गरेको छ। मुख्यमन्त्रीकी श्रीमती रिनिकी भुयान शर्माले दिएको मुद्दामा यो कार्यवाही गरिएको हो। स्रोतका अनुसार रिनिकी भुयान शर्मा विरुद्ध कथित बनावटी र गलत सूचना फैलाएको आरोपको अनुसन्धानको क्रममा यो समन जारी गरिएको हो। काङ्ग्रेस नेता पवन खेराको क्राइम ब्रान्चद्वारा लामो सोधपूछ जारी गरेपछि यो कार्यवाही भएको हो। मिजोराममा मतदाता नामावलीको विशेष गहन पुनरीक्षण एसआईआर शुरू भएको छ। एसआईआर सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मिजोरामका मुख्य निर्वाचन अधिकारी डाक्टर लाल रोजामाले जनता र निर्वाचन आयोगको अपेक्षालाई पूरा गर्न सामूहिक प्रयासको आवश्यकतामाथि जोड दिनुभयो। उहाँले भन्नुभयो, संशोधन प्रक्रियाको क्रममा अत्यन्त सावधानी अपनाउनु आवश्यक छ किनकि अधिकारीहरूले मतदाता नामावली सिधै ह्यान्डल गर्नेछन्। उहाँले अधिकारीहरूलाई अत्यन्त इमानदारी, सटीकता र सतर्कताको साथ काम गर्न आग्रह गर्नुभयो ताकि मिजोरामका वास्तविक नागरिकहरूले आफ्नो मत अधिकारको प्रयोग गर्न सकुन्। निर्वाचन आयोगले सिक्किम लगायत देशका 16 राज्य र 3 केन्द्रशासित प्रदेशहरूमा विशेष गहन पुनरीक्षण एसआईआर सञ्चालन गर्ने भएको छ। उक्त राज्यहरूमा आगामी 20 मेदेखि एसआईआर प्रक्रिया शुरू हुनेछ भने 6 सेप्टेम्बर 2026 चल्नेछ। उक्त जानकारी आज सिक्किमका मुख्य निर्वाचन अधिकारी राजकुमार यादवले एक पत्रकार सम्मेलनमा दिनुभयो। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसँग हिजो लोकभवनमा उत्तराखण्डका पूर्व मुख्यमन्त्री एवं हरिद्वारका सांसद त्रिवेन्द्र सिंह रावतले शिष्टाचार भेट गर्नुभयो। लोकभवनको अनुसार यस भेटका क्रममा सिक्किमसँग सम्बन्धित विभिन्न विषयहरूमाथि विचार विमर्श गरियो। चर्चामा राज्यको सामाजिक र आर्थिक विकास, पर्यावरण संरक्षण तथा पर्यटन प्रवर्धन जस्ता मुद्दाहरू प्रमुख थिए। त्रिपुराको धलाई जिल्लाको भारत बङ्गलादेश अन्तर्राष्ट्रिय सीमा नजिकै एउटा दुःखद सड़क दुर्घटना भएको पुलिसले जानकारी दिएको छ। ढुङ्गाको चिप्स बोकेको ट्रक अनियन्त्रित भई पल्टिँदा चार मजदुरको घटनास्थलमै मृत्यु भएको छ भने छजना घाइते भएका छन्। घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको पुलिसले जनाएको छ। घटनाको जानकारी पाउने बित्तिकै सीमा सुरक्षा बल बीएसएफका जवानहरू घटनास्थलमा पुगेर उद्धार र राहत कार्य शुरू गरे। तत्काल सबै घाइतेलाई नजिकैको अस्पतालमा भर्ना गरिएको थियो। पुलिसले मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेका छन्। खराब सड़क र सम्भावित लापरवाही जस्ता पक्षहरूको पनि अनुसन्धान भइरहेको छ। मणिपुरमा सुरक्षा बल र केन्द्रीय एजेन्सीहरूले उग्रवाद विरोधी अभियानलाई तीव्र पार्दै प्रतिबन्धित संगठनहरू पीएलए युएनएलएफ र केवाईकेएलसँग जोडिएको धेरै सक्रिय उग्रवादीहरूलाई भारत म्यानमार सीमावर्ती क्षेत्रका विभिन्न जिल्लाहरूबाट 24 घण्टामा पक्राउ गरेका छन्। अहिलेलाई समाचार पूरा भयो। अब 3:45 समाचार लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

यहाँहरू अहिले हामीसँग हुनुहुन्छ आकाशवाणीको दिउँसोको प्रसारण सेवामा एफएम 103.5 मेगा हर्जको ध्वनि तरङ्गमा। अब फेरि हामी मनोरञ्जनको क्रमलाई जारी राख्दै केही आधुनिक तथा लोकगीत सुनाउनेछौँ। सुन्दै गर्नुहोला आकाशवाणीको यो प्रसारणलाई एफएम 103.5 मेगाहर्जको ध्वनि तरङ्गमा।

त श्रोताहरूले कार्यक्रमको यो पहिलो गीत सुन्दै हुनुहुन्थ्यो पासाङ डोमा लामाको आवाजमा अजय थापाको शब्दहरूमा पेमा लामाको संगीतमा।

अब बज्ने गीत रहेको छ सुरक्षा सिन्जुरीको आवाजमा ध्रुव चौहानको शब्दहरूमा पेमा लामाकै संगीतमा।

आकाशवाणी को दिउँसोको प्रसारण सेवामा श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ विविध कलाकारहरूको आवाजमा आधुनिक तथा लोकगीतहरू कार्यक्रममा अब भने पालो भएको छ लोकगीतको जो रहेको छ उत्तम प्रधान नरेन्द्र गुरुङ विमला प्रधान अञ्जली प्रधानको समूह आवाजमा सङ्गीत रहेको छ शान्ति ठटालको पनि शब्दहरू रहेको छ रुद्र पौड्यालको

0: श्रोताहरू, लोक अनि आधुनिक गीतको प्रस्तुति अहिलेलाई यति नै र अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी प्रौद्योगिकी, नवीकरणीय ऊर्जा, रक्षा र व्यापारमा सहयोगलाई मजबुत गर्ने उद्देश्यले आयोजित तेस्रो भारत नर्डिक शिखर सम्मेलनमा भाग लिनुहुनेछ। प्रधानमन्त्री मोदी र स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले समाचार पत्रमा एक संयुक्त लेखमा वैश्विक अनिश्चितताको यस समयमा साझेदारीमाथि जोड़ दिनुभएको छ। सर्वोच्च न्यायालयले टीकाकरण या नसबन्दी गरिएका आवारा कुकुरहरूलाई आश्रयस्थलमा राख्न अनुमति दिने आफ्नो पहिलेको आदेश फिर्ता लिन अस्वीकार गरेको छ। मौसम विभागले राष्ट्रिय राजधानीमा आगामी 3 दिनको लागि लूको येल्लो अलर्ट जारी गरेको छ र आइपीएल क्रिकेटमा आज साँझ राजस्थान रोयल्सको सामना लखनऊ सुपर जायन्ट्ससित हुनेछ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नर्वेको राजधानी ओस्लोमा तेस्रो भारत नर्डिक शिखर सम्मेलनमा भाग लिनुहुनेछ। यस सम्मेलनको उद्देश्य प्रौद्योगिकी, नवीकरणीय ऊर्जा, रक्षा, सतत विकास र व्यापार जस्ता क्षेत्रहरूमा नर्डिक देशहरूका साथ भारतको रणनीतिक साझेदारीलाई मजबुत गर्नु हो। विदेश मन्त्रालयले प्रधानमन्त्री मोदीका साथ नर्वेका प्रधानमन्त्री जोनास गहर स्टोरे, डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिक्सन, फिनल्याण्डका प्रधानमन्त्री पेटेरी ओर्पो, आइल्याण्डकी प्रधानमन्त्री सुश्री क्रिस्टुडोन फ्रोस्टो डिटर र स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सन पनि शिखर सम्मेलनमा भाग लिने जानकारी दिएको छ। मन्त्रालयले भनेको छ कि शिखर सम्मेलनले भारतको नर्डिक देशहरूका साथ सम्बन्धलाई विशेष गरी प्रौद्योगिकी र नवाचार, हरित परिवर्तन र नवीकरणीय ऊर्जा, सतत विकास, रक्षा, अन्तरिक्ष र आर्कटिक क्षेत्रमा थप रणनीतिक आयाम प्रदान गर्नेछ। शिखर सम्मेलनको छेक पारी प्रधानमन्त्री नरेन्द्र मोदीले आज ओस्लोमा आइल्याण्डकी प्रधानमन्त्री क्रिस्टुडोन म्योल फ्रोस्टो डिटर र फिनल्याण्डका प्रधानमन्त्री पेटेरी ओर्पोसित द्विपक्षीय बैठक गर्नुभयो। भारत र स्वीडेनले विश्वव्यापी अनिश्चितताको यस समयमा सहयोगद्वारा साझा समृद्धि र सतत भविष्यको मार्ग तय गर्नेछन्। प्रधानमन्त्री नरेन्द्र मोदी र स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनद्वारा लेखिएको एक लेखमा यस कुराको उल्लेख गरिएको छ कि बढ्दो भू राजनीतिक अनिश्चितता, ऊर्जा असुरक्षा र आर्थिक विखण्डनको यस समयमा विश्वले या त संकीर्ण राष्ट्रिय सोचमा फर्कने वा आफ्नो साझेदारीलाई बलियो बनाउने निर्णायक विकल्पको सामना गरिरहेको छ। यस लेखमा दुवै प्रधानमन्त्रीले राष्ट्रसंघ महासभाले आफ्नो 80 औं वार्षिक उत्सव मनाइरहँदा अन्तर्राष्ट्रिय सहयोग र बहुपक्षीय यात्राको महत्व अझ बढी स्पष्ट भएको उल्लेख गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी आज साँझ इटलीको रोम पुग्नुहुनेछ। श्री मोदीको 2 दिने भ्रमणले व्यापार, निवेश र तकनिकी नवाचारका क्षेत्रमा द्विपक्षीय सहयोगलाई मजबुत गर्नेछ। प्रधानमन्त्रीको भ्रमणलाई लिएर भारतीय समुदायका मानिसहरूमा प्रसन्नता, आशा र अपेक्षाले भरिएको छ। यो इटलीका प्रधानमन्त्री जर्जियो मेलेनीको व्यक्तिगत निमन्त्रणामा यो उच्चस्तरीय राजकीय भ्रमण हो। प्रधानमन्त्रीको इटली भ्रमणलाई लिएर अधिक जानकारी हाम्रा संवाददाताबाट।
2: प्रधानमन्त्री नरेन्द्र मोदी आज इटली पहुंचने वाले हैं, जो उनके 5 देशों के दौरे का अंतिम चरण है। इस यात्रा से भारत इटली रणनीतिक संबंधों को कई महत्वपूर्ण क्षेत्रों में नई गति मिलने की उम्मीद है। व्यापार, निवेश और औद्योगिक साझेदारियों से जुड़ी सहयोग योजनाओं की घोषणा होने की संभावना है, क्योंकि दोनों देश आर्थिक संबंधों को मजबूत करने और सहयोग के नए क्षेत्रों की तलाश में हैं। व्यापारिक संबंध पहले से ही मजबूत हैं और इस यात्रा के दौरान होने वाली उच्च स्तरीय वार्ताओं के बाद इनके और आगे बढ़ने की उम्मीद है। मुझे यहाँ भारतीय प्रवासी समुदाय से बात करने का भी अवसर मिला, जो प्रधानमंत्री के आगमन को लेकर विशेष रूप से उत्साहित है।
1: रक्षा मन्त्री राजनाथ सिंहले भियतनामका राष्ट्रपति तो लामसित भेटवार्ता गर्नुभयो र दुवै देशबीचको रक्षा सहयोगलाई सुदृढ पार्न सहमति व्यक्त गर्नुभएको छ। सोसियल मिडिया पोस्टमा रक्षा मन्त्रीले दुवै देशहरूबीचको उन्नत, व्यापक रणनीतिक साझेदारी महत्व पूर्ण रहेको बताउनुभयो। श्री सिंहले भन्नुभयो, भारत र भियतनामले साझा मूल्य, रक्षा, सुरक्षा र क्षेत्रीय स्थिरतामा घनिष्ठ सहयोग साझा गर्दछन्। श्री सिंहले हनोईमा भियतनामका रक्षा मन्त्री जनरल फान वान जियाङसित द्विपक्षीय बैठक पनि गर्नुभयो। दुवै पक्षले समुद्री सुरक्षा, रक्षा उद्योग, प्रशिक्षण र क्षेत्रीय स्थिरतामा सहयोग मजबुत गर्नबारे छलफल गरेका छन्। दुवै नेताहरूले भियतनाम वायुसेना अधिकारी महाविद्यालयमा स्थापित भाषा प्रयोगशालाको उद्घाटन गर्नुभयो। यस अवसरमा एआई र क्वान्टम प्रौद्योगिकीको क्षेत्रमा सम्झौता ज्ञापनको आदान प्रदान गरियो। यसअघि श्री सिंहले भियतनामका संस्थापक राष्ट्रपति हो चिन मिन्हको 136 जयन्तीको अवसरमा उहाँलाई श्रद्धाञ्जली अर्पित गर्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोसियल मीडिया ह्याण्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। सर्वोच्च न्यायालयले सार्वजनिक स्थानहरूबाट पक्राउ परेका आवारा कुकुरहरूलाई खोप वा नसबन्दी बिना नछोड्ने आफ्नो पहिलेको निर्देश फिर्ता लिन अस्वीकार गरेको छ। न्यायमूर्ति विक्रमनाथको अध्यक्षतामा रहेको पीठले नोभेम्बर 2025 आदेशमा संशोधनको माग गरिएका याचिकाहरू खारेज गर्यो र अधिकारीहरूलाई त्यस्ता कुकुरहरूलाई आश्रय स्थलमा राख्न निर्देश दिएको छ।
3: न्यायमूर्ति विक्रमनाथ की अध्यक्षता वाली पीठ ने नवंबर 2025 के आदेश में संशोधन की मांग वाली याचिकाओं को खारिज कर दिया और अधिकारियों को ऐसे कुत्तों को आश्रय स्थलों में रखने का निर्देश दिया। अदालत ने बच्चों, बुजुर्गों और राह चलते लोगों पर कुत्तों के हमलों की बेहद चिंताजनक घटनाओं का हवाला देते हुए कहा है कि यह समस्या हवाई अड्डों और आवासीय कॉलोनियों सहित संवेदनशील सार्वजनिक क्षेत्रों तक पहुंच गई है। पीठ ने चेतावनी दी है कि निर्देशों का पालन न करने वाले अधिकारियों को अवमानना और अनुशासनात्मक कार्रवाई का सामना करना पड़ सकता है। समाचार कक्ष से मीनाक्षी।
1: दिल्ली उच्च न्यायालयले आज न्यायमूर्ति स्वर्णकान्ता शर्मा विरूद्ध कथित सोसियल मीडिया पोस्ट मामिलामा अरविन्द केजरीवाल, मनीष सिसोदिया, सञ्जय सिंह र सौरभ भारद्वाज लगायत आम आदमी पार्टीका नेताहरूसित जवाफ मागेको छ। न्यायमूर्ति नवीन चावला र रविन्दर दुर्डेजाको पीठले नोटिस जारी गरी जवाब दर्ता गर्नका लागि 4 साताको समय दिएको छ। मामिलाको आगामी सुनवाई 4 अगस्तमा हुनेछ। उत्तराखण्डका पूर्व मुख्यमन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता भुवन चन्द्र खण्डुरीको आज देहरादूनको एक निजी अस्पतालमा लामो समयदेखि बिरामीपछि निधन भयो। उहाँ 91 वर्षको हुनुहुन्थ्यो। सेनाका पूर्व मेजर जनरल खण्डुरी दुईपटक उत्तराखण्डका मुख्यमन्त्री रहनु भएको थियो भने पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको सरकारमा केन्द्रीय सड़क परिवहन तथा राजमार्ग मन्त्रीको रूपमा पनि काम गर्नुभएको थियो। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी तथा लोकसभा अध्यक्ष ओम बिरलाले उत्तराखण्डका पूर्व मुख्यमन्त्री मेजर जनरल भुवनचन्द खण्डुरीको निधनमा गहिरो शोक व्यक्त गर्नुभएको छ। राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले उहाँको निधनलाई सार्वजनिक जीवनका लागि एक अपूरणीय क्षति भएको बताउनु भएको छ। मौसम विभागले दिल्ली, मध्यप्रदेश र पूर्वी पश्चिमी उत्तर प्रदेशका केही भागहरूमा आज भीषण लू चल्ने पूर्वानुमान गरेको छ। बिहार र मराठवाडामा पनि यस्तै स्थिति रहने सम्भावना छ। पंजाब, हरियाणा र चण्डीगढमा आगामी 5 दिनसम्म लू चल्नेछ। राजस्थान, विदर्भ, छत्तीसगढ र आन्ध्र प्रदेशको तटीय भागहरूमा पनि यस्तै स्थिति रहने सम्भावना छ। उत्तर पश्चिम भारतका कैयन भागहरूमा 24 मईसम्म अधिकतम तापमान 2-3 डिग्री बढ्ने सम्भावना छ। उत्तर प्रदेशमा आगामी साता भीषण गर्मीको अरेन्ज अलर्ट जारी गरिएको छ। राज्यमा बान्दा 47 डिग्री सेल्सियस तापमानका साथ लगातार दोस्रो दिन पनि देशको सबैभन्दा गरम स्थान रह्यो। मुख्यमन्त्री योगी आदित्यनाथले जिल्ला अधिकारीहरू, स्वास्थ्य विभाग, विद्युत विभाग र राहत एजेन्सीहरूलाई सतर्क रहन निर्देश दिनुभएको छ। मध्यप्रदेश भीषण गर्मीको चपेटमा छ। छतरपुर जिल्लाको खजुराहोमा हिजो तापमान 46.8 डिग्री सेल्सियस रेकर्ड गरियो। नौगाउँमा तापमान 46 डिग्री सेल्सियस, राजधानी भोपाल 44 डिग्री सेल्सियस पुगेको छ। आइपीएल क्रिकेटमा राजस्थान रोयल्सको सामना आज लखनऊ सुपर जायन्ट्ससित हुनेछ। यो म्याच साँझ 7:30 बजीदेखि जयपुरमा खेलिनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी प्रौद्योगिकी नवीकरणीय ऊर्जा रक्षा र व्यापारमा सहयोगलाई मजबुत गर्ने उद्देश्यले आयोजित तेस्रो भारत नर्डिक शिखर सम्मेलनमा भाग लिनुहुनेछ। प्रधानमन्त्री मोदी र स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले समाचार पत्रमा एक संयुक्त लेखमा वैश्विक अनिश्चितताको यस समयमा साझेदारीमाथि जोड दिनुभएको छ। सर्वोच्च न्यायालयले टीकाकरण या नसबन्दी गरिएका आवारा कुकुरहरूलाई आश्रयस्थलमा राख्न अनुमति दिने आफ्नो पहिलेको आदेश फिर्ता लिन अस्वीकार गरेको छ। यसका साथै समाचार पूरा भयो।
0: समाचारपछि अब प्रस्तुत गर्न लागिरहेका छौ समूह आवाजमा देश वन्दना।

0: नमस्ते आदरणीय श्रोताहरू, साप्ताहिक घर संसार कार्यक्रममा हजुरहरूलाई स्वागत एवं अभिवादन जनाउँदै हाम्रो कार्यक्रमलाई अगाडि बढाइरहेछौँ। र श्रोताहरू, सधैँ नै हामी हजुरहरू समक्ष विभिन्न काम लाग्ने विषय भनौँ, राम्रा राम्रा रोचक रोचक विषयहरू लिएर उपस्थित हुने त गर्छौँ नै। यसैले आज पनि हामीले विशेष गरी नारीहरूकै कुरा गरौँ है। र सशक्तिकरणको पहिलो पाइला आत्मविश्वास, अथवा हामी सशक्तिकरण भनेर त कुरा गर्छौँ, तर सशक्तिकरण हुनको निम्ति चाहिँ अब आफ्नोमा आत्मबल अथवा आत्मविश्वास हुनु चाहिँ एकदमै जरुरी कुरो रहेछ भन्ने कुरो चाहिँ आज हामीले लागिरहेछ। र यसै विषयलाई मध्यनजर राखी हामी समक्ष साझा गरिदिनुहोस् भन्नको निम्ति हामीले बाख्राकोटबाट बबी लामा बहिनीलाई निम्ताएका छौँ। र बहिनी हाम्रो समक्ष आइसक्नु भएको छ, र बहिनीलाई स्वागत छ हाम्रो स्टुडियोमा।
1: धन्यवाद दिदी।
0: र श्रोताहरू, यहाँ बबी बहिनीको भनाइहरूलाई केही क्षण पर सार्दै अब भने हामी प्रथममा नै हजुरहरूलाई एउटा मिठो अनि रमाइलो गीत सुनाई मनोरञ्जन गरिरहेछौँ।

0: पर्दाखेरि सशक्तिकरण भनेको चाहिँ सशक्त हुनु, अर्थात् अब राजनैतिक, आर्थिक, है, शैक्षिक, व्यक्तिगत रूपमा सक्षम भएर चाहिँ कुनै पनि निर्णय आफै लिन सक्ने क्षमताको विकास गर्नु वा गराउनु हो भने जस्तै हो। अनि अब यसमा चाहिँ आत्मविश्वास भनेको चाहिँ के हो भने व्यक्तिले आफूले आफैलाई गर्नुपर्ने विश्वास हो, अर्थात् म यो काम गर्न सक्छु भन्ने जुन शक्ति वा क्षमता हुन्छ त्यसलाई नै आत्मविश्वास भनिन्छ। अनि जबसम्म व्यक्तिमा आत्मविश्वास हुँदैन तबसम्म त्यो व्यक्ति पूर्ण रूपमा सशक्त हुनै सक्दैन। र आज हामी यसै विषयमा, है, आत्मविश्वास नै सशक्तिकरणको मूल आधार हो भन्ने विषयमा चर्चा गर्नेछौँ। र अब आज 21औं शताब्दी भनौँ न, अब कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको जमानामा पनि विश्वको अधिकांश क्षेत्रमा चाहिँ नारी सशक्तिकरणको निम्ति थुप्रै पहलहरू भइरहेकै छ। अब आज नारी आर्थिक, राजनैतिक, शैक्षिक सशक्त छन्, तर यति हुँदा हुँदै पनि चाहिँ समाजको जुन पितृसत्तात्मक विचारबाट पनि अलग हुन सकेको छैन। पुरुषले नै अब घरको निर्णय लिनुपर्ने, घरको मूल खाबो चाहिँ बाबा या लोग्ने भन्ने जुन समाजको बनावट छ त्यसले नारीलाई जहिले पनि समाजमा दोस्रो दर्जामा राखेको छ, जसले गर्दा चाहिँ नारी सशक्त हुँदा हुँदै पनि केही हदसम्म चाहिँ हिंताबोध अर्थात् अलिक पछि हट्ने सोचले हामी ग्रसित छौँ। र यसैले गर्दा चाहिँ सशक्तिकरणका निम्ति हजारौं योजना अर्थात् कार्यक्रमलाई चाहिँ मौखिक वा लिखित नभएर कार्यरूपमा जीवनमा लागू गर्न चाहिँ नारी अघि बढ्न हामी नारीमा चाहिँ आत्मविश्वास हुन आवश्यक छ। र जबसम्म प्रत्येक नारीमा आत्मविश्वास आउँदैन तबसम्म सशक्तिकरणको नारा योजना सबै लिखित र मौखिक रूपमा नै रहनेछ। यसैले आत्मविश्वास भनेको चाहिँ व्यक्तिको भित्रबाट आउने शक्ति हो।
1: हजुर, हो नि, ठिकै भन्नुभयो। अब बहिनीले भनेअनुसार अब हामी सशक्त हुनुको लागि चाहिँ आफैमा आत्मबल चाहिँ अब दृढ राख्नु पर्यो, होइन, आफैमा आत्मविश्वास भन्ने कुरो चाहिँ हामीले एकदम अगाडि लिएर चाहिँ जानु पर्यो, होइन, हामी अब सक्षम हुनको निम्ति भनौँ न विशेष गरी, है, सक्षम हुनको निम्ति चाहिँ आफैमा आत्मविश्वास भन्ने चाहिँ राखेर मात्र हामी अगाडि बढ्न सक्छौँ भन्ने कुरो आयो नि, होइन बहिनी?
0: हजुर। अनि अब अगाडि भन्नुपर्दा चाहिँ सशक्तिकरणमा चाहिँ आत्मविश्वासले चाहिँ कसरी पहल मुख्य भूमिका खेल्छ त भन्दाखेरि चाहिँ अब कुरा आउँछ सामाजिक सशक्तिकरणको। अब समाजमा नारीलाई सशक्त बनाउन या अघि बढाउनको निम्ति थुप्रै योजनाहरू छ, है, सरकारी गैर सरकारी संस्थाहरूले चाहिँ पारित गरेका छन्, जस्तो दाइजो प्रथाको विरुद्धमा, नारीको शिक्षाको निम्ति, समान वेतन, घरेलु हिंसा या शारीरिक हिंसा विरुद्ध जति पनि कानून बनाएको छ, पितृसत्तात्मक समाजको बनावटीलाई ध्यानमा राखेर नै योजनाहरू नारी सशक्तिकरणको निम्ति बनाइएको। तर आज पनि घरेलु हिंसा, शारीरिक शोषणको शिकार नारी भएको घटना चाहिँ घटिरहेको छ। यसको मूल कारण चाहिँ हो नारीमा आत्मविश्वासको कमी। जबसम्म नारीले आफ्नो अधिकार र स्थानको निम्ति चाहिँ आवाज उठाउन आफूमा आत्मविश्वास ल्याउँदैन तबसम्म यी योजनाहरू चाहिँ असफल नै हुन्छन्। अनि अब अर्को विषय भन्नुपर्दा आर्थिक सशक्तिकरण। अब वर्तमानमा त नारी आर्थिक रूपमा सशक्त छन्, समाजमा 40% भनौँ न नारी आफ्नो निम्ति आफै काम गर्छन्, है, अर्थात् आर्थिक रूपमा स्वतन्त्र छन्। तर नारीले आज ससाना घरेलु व्यवसाय गरेर पनि पैसा कमाउने रहेका छन्, तर पनि समाजमा आधा भन्दा धेरै नारी चाहिँ अझै पनि आर्थिक रूपमा स्वतन्त्र छैनन्, अर्थात् पैसाको निम्ति या अर्थको निम्ति अरूमाथि निर्भर छन्। र आर्थिक रूपमा नारी स्वतन्त्र होस् भन्ने हेतुले स्वयं सहायता समूह जस्तै सेल्फ हेल्प ग्रुप, है, आज प्रत्येक ग्रामीण इलाकामा लागू छ। तर आत्मविश्वासको कमीले चाहिँ प्रत्येक नारीले यस्तो अवसरको सदुपयोग गर्न सकिरहेका पनि छैनन्। जस्तो ब्याङ्कले कम ब्याज दरमा व्यापार गर्न दिने लोन अर्थात् ऋणलाई पनि सठिक प्रयोग गर्न आत्मविश्वासकै खाँचो पर्दछ। अब भन्नुपर्दा जस्तो कुनै व्यापार गर्न पैसा वा लगानी थुप्रै भएर मात्रै हुँदैन नि त, तर म गर्न सक्छु भन्ने दृढ संकल्प पनि भविष्यमा हुने जोखिम लिन सक्ने, बारम्बार हुने घाटाको सामना गर्न सक्ने साहस भन्ने आत्मविश्वासबाटै मात्रै आउँदछ नि त। यसले गर्दा चाहिँ आर्थिक सशक्तिकरण ल्याउन पनि चाहिने मूल आधार भनेको चाहिँ आत्मविश्वास
1: हो।
0: अनि अर्को एउटा शैक्षिक सशक्तिकरण भन्नुपर्दा शैक्षिक रूपमा चाहिँ अब जति नै सक्षम भए पनि शिक्षाले दिएको ज्ञानलाई जबसम्म हामीले आत्मविश्वासले दैनिक जीवनमा लागू गर्दैनौँ तबसम्म शिक्षित भएको चाहिँ कुनै फाइदै हुँदैन। र शिक्षा नै अब आर्थिक, है, राजनैतिक, सामाजिक सशक्तिकरणमा जागरूक गराउने माध्यम पनि हो। यसैले अब हामीले शिक्षा मार्फत लिएको ज्ञानलाई चाहिँ आत्मविश्वासको साथमा सशक्त हुनको निम्ति प्रयोग गर्न आवश्यक छ। र अब राजनैतिक त आजभोलि झन् सबैजना राजनैतिक सशक्तिकरण छौँ भनौँ न, तर पनि आफ्नो अधिकार बुझ्न, निर्णय प्रक्रियामा भाग लिन, है समाज र राष्ट्रको विकासमा योगदान दिन सक्षम बनाउने भनेकै राजनैतिक सशक्तिकरण हो।

0: अनि राजनैतिक सशक्तिकरणको निम्ति चाहिने भनेको चाहिँ आत्मविश्वास हो, मेरो अधिकार भनेर बुझेपछि चाहिँ त्यसलाई लिन सक्ने, सबैको अघि उजागर गर्न सक्नु चाहिँ आत्मविश्वासकै खाँचो पर्छ है। यसैले आत्मविश्वास नै राजनैतिक, आर्थिक, सामाजिक सशक्तिकरणको मूल आधार हो भनौँ न।
1: हजुर हजुर, एकदमै साँचो भन्नुभयो नि तपाईँले, किनभने हामी कुनै पनि क्षेत्रमा है अगाडि बढ्नको निम्ति चाहिँ हामीलाई सबभन्दा ठुलो चाहिँ अब आत्मविश्वासकै अब खाँचो छ हामीलाई है। तपाईँले अघि पनि भन्नुभयो कि हामीले सेल्फ हेल्प ग्रुपहरू सबै प्रायः अब हामी देख्छौँ गाउँ बस्तीतिर होइन गरिरहेका हुन्छन्, तर पनि अब गर्दा गर्दै पनि अब कतिजना चाहिँ आत्मविश्वासको कमी भएर होला त्यो सेल्फ हेल्प ग्रुपभित्रकै दिदीबहिनीहरू पनि कतिजना चाहिँ पसौटे नै छन् अहिलेसम्म पनि क्या बहिनी, किनभने नि अब उनीहरूलाई चाहिँ आत्मविश्वास भन्ने कुरो चाहिँ छैन कि अब म चाहिँ अब ब्याङ्कतिर गएर यस्तो गर्न सक्दिनँ होइन म सक्दिनँ होला भन्ने चाहिँ एउटा हुन्छ नि मानिसलाई होइन, तर त्यो हुनु चाहिँ हामी अब नारी जातिमा चाहिँ एकदमै ठुलो अब खाँचो छ है। र हामी अग्रमपन्थीमा आउनु हो भने चाहिँ हामीले आत्मविश्वास चाहिँ आफैमाथि बढाउनु चाहिँ एकदमै खाँचो जस्तो मलाई पनि लाग्छ बहिनी होइन। ज्यू अरू के छ बहिनी?
0: अनि अब सशक्तिकरणको मूल पहलै आधार है आत्मविश्वास भएपछि चाहिँ हामीले हामीमा आत्मविश्वास कसरी बढाउनु पर्ने त भनेर भन्दा चाहिँ अब एकजना नारीले आत्मविश्वास बढाउनलाई मुख्य रूपमा चाहिँ को जिम्मेवार छ भनेर भन्दा चाहिँ परिवार हो। किनभने परिवारमा व्यक्तिको पहिलो विद्यालय
1: हो
0: जहाँ उसले हामीले भाषा, अनुशासन, व्यवहार सिक्दछौँ है। र सही वातावरण प्रदान गरेर, सही र गलतको मूल्याङ्कन गर्ने क्षमताको विकास गरेर, प्रत्येक समस्यामा डटेर रहने शक्ति प्रदान गर्ने क्षमताको विकास गर्ने श्रेय भने परिवारलाई जान्छ। र यस्ता क्षमताले व्यक्तिको आत्मविश्वास बढ्दछ र समाजको अघि सशक्त र सफल व्यक्ति बनिन हामी
1: सक्दछौँ।
0: अब अरू के भने समाजमा विभिन्न थरीका मानिस बस्छन् है।
1: हजुर,
0: प्रत्येक व्यक्तिको कामलाई चाहिँ आलोचना गर्ने चाहिँ कहीँ न कतै कोही निस्किरहेकै हुन्छ। अब त्यसो हुँदाखेरि आफूले थालेको काम, आफ्नो उद्देश्यलाई अरूले के भन्लान् त भन्ने जुन डर हुन्छ त्यो डरले चाहिँ काम अघि बढ्दैन। र यस्तो स्थितिमा मानिसले आफूमा चाहिँ आत्मविश्वास राखेर अघि बढ्नुपर्छ। र यो काम म गर्न सक्छु, मेरोमा क्षमता छ भन्ने आत्मविश्वास राख्यो भने मात्र हामी अघि बढ्न सक्छौँ। अनि आफ्नो कामलाई, विचार अनि योजनालाई अरूसँग तुलना कहिले पनि गर्नु हुँदैन। हामीले प्रत्येक व्यक्तिकोमा अर्थात् नारीकोमा आफ्नो किसिमको क्षमता, कला हुन्छन् है। यसैले अब प्रत्येक व्यक्ति एकअर्काभन्दा भिन्न हुन्छ भने हामीले आफ्नोमा आत्मविश्वास राख्नु आवश्यक छ। र यसो हुँदाखेरि चाहिँ अब हामी नारीले आत्मविश्वासलाई विकासको मूल आधार बनाएर है राजनैतिक, आर्थिक, शैक्षिक, सामाजिक रूपमा अझ सशक्त हुन आवश्यक छ। र आफ्नो क्षमतालाई चिनेर त्यसै अनुरूप क्षेत्र चयन गर्ने अनि आफूलाई सशक्त हुनमा आत्मविश्वास नै पहिलो पहल हो भनेर चाहिँ हामीले मानिलिनु पर्छ।
1: हजुर हजुर, एकदमै साँचो भन्नु बहिनी, किन तपाईँले भनिहाल्नुभयो कि अब जस्तो बहिनीकोमा कुन चाहिँ कला छ, व्यक्तित्व छ, त्यो मेरोमा छैन नि त होइन बहिनी, र मेरोमा अर्कै कला छ, मेरोमा अर्कै व्यक्तित्व छ, तर त्यसलाई मैले मेरो जुन चाहिँ ढाँचा छ त्यही ढाँचामा लगेर चाहिँ मैले अघि बढ्ने कोसिसै गर्नु पऱ्यो नि होइन। अब बहिनीको अर्कै कला छ, बहिनी अर्कै लाइनमा जानु पऱ्यो, त्यसरी नै बहिनी अघि परिचित हुनु पऱ्यो मानिससँग होइन, आफ्नो समाजमा परिचित हुनु पऱ्यो। त्यस्तै प्रकारले म मेरोमा जे कला छ त्यसले गर्दा नै म आफ्नो समाजमा, आफ्नो क्षेत्रमा म परिचित हुन्छु नि होइन बहिनी। भन्ने कुरा चाहिँ यही हो कि अब हामी सफल हुनको निम्ति, भनौँ हामी अगाडि बढ्नको निम्ति कुनै पनि क्षेत्रमा होस् चाहे जेसुकै होस् होइन, हामी अघि बढ्नको लागि, अग्रिम पन्थीमा आउनको लागि चाहिँ हामीमा चाहिँ आत्मविश्वासको चाहिँ ठुलो आवश्यकता चाहिँ छ रहेछ अहिले सम्झिँदा त होइन बहिनी।
0: हजुर दिदी,
1: हजुर। र श्रोताहरू, आज हाम्रो समक्ष यहाँ बबी बहिनी आउनुभएर सशक्तिकरणको पहिलो पाइला भनौँ, पहिलो आवश्यकता भनौँ आत्मविश्वास रहेछ हामीमा है। र यो विषयलाई हामीलाई बहिनीले एकदमै राम्रोसँगले यहाँ उजागर गरिहाल्नु भयो श्रोताहरू, र समय पनि धेरै नै भयो बहिनी धेरै टाढा जाने, र अहिलेलाई भने हामी यहाँ बहिनीलाई बिदा दिइरहेछौँ। हवस् त बहिनी, नमस्ते।
0: नमस्ते, धन्यवाद दिदी।
1: र श्रोताहरू, अब बबी बहिनी गए पश्चात हजुरहरू समक्ष हामी एउटा मिठो अनि रमाइलो गीत राखिरहेछौँ।

श्रोताहरू, हजुरहरूलाई यसरी रमाइलो अनि मिठो गीत सुनाए पश्चात अब हामी कार्यक्रमतर्फ अघि बढिरहेछौ र विशेष गरी श्रोताहरू, आज हामी हजुरहरू समक्ष सानो परिवार सुखको आधार हामी कसरी बन्न सक्छौ भन्ने विषयमा हजुरहरू समक्ष राखिरहेछौ। विशेष कुरा नै गर्नु हो भने आजको युग विज्ञानको उन्नतिले चरम सीमा लिएको युग हो र विश्वको उन्नतिमा होडबाजी चलिरहेको बेलामा पनि हाम्रो जनसङ्ख्या प्रति सचेत कति छौ भन्ने प्रश्नको तगारो हाम्रो अघि तेर्सिन्छ। मानिसलाई शारीरिक सुख मानसिक सुख पाउनको निम्ति प्रत्येक घरका परिवार सीमित हुनुपर्छ र परिवारका प्रमुख सदस्य घरका माता पिता हुन्। त्यसैले परिवारका प्रमुख सदस्य सचेत हुन अति नै आवश्यक हुँदछ। यसरी नै अब परिवार सचेत हुनको निम्ति त्यहाँ निश्चय पनि शिक्षाको आवश्यकता पर्दछ र आमा बाबु शिक्षित हुनुपर्छ। अनि परिवार सानो छ भने कम्ती आय स्रोत भए पनि पारिवारिक तारतम्य मिलाउन सजिलो पर्छ। त यसरी नै अब अहिले महँगाईले आकाश छोइसकेको छ, अत घरमा परिवारका सदस्य कम भए त्यसै पनि आय व्ययको हिसाब मिलाउन सकिन्छ। यसमा हामी गृहिणीहरूलाई नै समस्या समाधान गर्नुपर्ने कतिपय कारणहरू हुन्छन्। यसोसले घरको गृहिणी वा आमा यस विषयमा पनि सचेत रहनुपर्ने हुन्छ। त परिवारमा जब आर्थिक समस्या आइपर्छ त्यसबेला त्यहाँ अझै पनि अशान्ति कलह पैदा हुँदछ। फलस्वरूप त्यसको प्रभाव मसिना नानीहरूदेखि लिएर घरका प्रत्येक सदस्यहरूमाथि पर्न जान्छ। तब परिवार बेसी भएको खण्डमा त्यहाँ मानसिक र शारीरिक अशान्ति हुन्छ। बेसी सन्तान भए उनीहरूलाई उचित शिक्षा दिन, राम्रो खानपान खुवाउन सकिँदैन, साथै लगाउन दिन पनि सकिँदैन। यसो हुँदा कतै कतै चोरी डकैती अशान्ति हुने पनि गर्दछ। त अहिलेको समयमा भौतिक सुख साधनका सामग्रीहरू चारैतिर उपलब्ध छन्। त्यसलाई पाउने सबैले रहर इच्छा जागेकै हुन्छ, भनौँ राखेकै हुन्छन्। तब आफ्नो ल्याकतले नभएपछि त्यहाँ आफूलाई अशान्ति हुन्छ र चोरी गर्नसम्म पनि हिचकिचाउँदैनन्। त मसिना नानीहरूदेखि लिएर वयस्कसम्म पनि यस्ता कुराहरूदेखि पछि हट्दैनन्। र प्रकृतिको नियम अनुसार भूमिको सीमा बढ्ने होइन, त्यसर्थ मानिसले सीमित रूपमा प्रकृतिबाट उत्पन्न जीविका साधन पाउँछन् र मानिसले वैज्ञानिक तरिकाबाट खेतीपाती गर्न जाने पनि बढ्दो जनसङ्ख्याको माग अनुसार चाहिँदो खाद्यान्न उत्पादन गर्न सक्दैनन्। कम जनसङ्ख्या र ज्यादा उत्पादन हुने ठाउँमा त्यहाँको जीवन स्तर पनि बढेको देखिन्छ। तर जहाँसम्म कम उत्पादन ज्यादा जनसङ्ख्या देखिन्छ त्यहाँ गरिबी, दुराचार, दमन जस्ता निष्कृष्ट कुराहरू देखिन्छन्। किनभने जीवन आधारका साधनहरू आफूसँग छन् भने अरूलाई ठग्ने आवश्यकता नै पर्दैन। र आजको युगमा सीमित आय लिएर घर परिवारको परिचालना गर्नु हम्मे पर्दछ। एकापट्टि सीमित आय, अर्कोपट्टि परिवार सङ्ख्या धेरै भयो भने आर्थिक रूपमा सबै सदस्यहरूको मागलाई पुरा गरिदिन, उनीहरूलाई ठिकसँग हेरचाह गर्न, उचित शिक्षा दिन गाह्रो पर्न जान्छ। अघिअघि हाम्रा बाजे बोजूले आशीर्वाद दिँदा सन्तानले डाँडा काँडा ढाकोस् भन्थे, आजको युगमा यसो भन्नु चाहिँ परिवारको अहित चिताउनु जत्तिकै हुन्छ। र सन्तान धेरै भएका परिवारमा आर्थिक सङ्कट त हुन्छ नै, फेरि शारीरिक स्वास्थ्य पनि ठिक नहुने हुनाले समय नपुगिकनै रोगका शिकार बन्न पनि पुगेका भनौँ उदाहरणहरू प्रशस्तै हामी पाउँछौँ। साथसाथै अब कति परिवारमा खानापिनाको त्यस्तो राम्रो प्रबन्ध नभएर नानीहरू कुपोषणको शिकार भएको पनि हामी पाउँछौँ। र सानो परिवार छ भने त्यहाँ सुख त अवश्य नै हुन्छ, धेरै परिवारको हेरचाह गर्ने झन्झटबाट आफूलाई मुक्त राख्न पनि सकिन्छ अथवा त्यस घरमा शान्तिको वातावरण छाउँछ। र सीमित परिवारमा छोराछोरीलाई सबै प्रकारको सुविधा दिन सकिन्छ, साथै शान्ति, धैर्य, प्रेम जस्ता कुराहरू सानो र सुखी परिवारमा नै सम्भव हुँदछ। अब कतिजना छोरा नभइन्जेलसम्म वंशवृद्धि गरिबस्ने आफ्नो रूढिवादी सम्भावले हामीले देशलाई बोझग्रस्त बनाइरहेका पनि हुन्छौँ। तब बढ्दो जनसङ्ख्याले जन्माएका समस्याहरू विषय भन्नुपर्दा आज हाम्रो भावी पिँढीको बेरोजगारको समस्या पनि सबैभन्दा अगाडि हामी देखा परेका देख्छौँ। र स्कुल कलेजको अध्ययन सकेपछि हाम्रा नानीहरू नोकरीको निम्ति ठोकर खाँदै हिँड्नु पर्दछ। आजको युगमा नोकरी पाउनु फलामको चिउरा चबाउनु जतिकै भइसकेको छ र पढेर पनि नोकरी नपाउँदा युवा युवतीहरूमा तनाव सृष्टि हुँदै गइरहेको पनि हामी पाउँछौँ। हाम्रा पिता पुर्खाहरूकै भनाइ अनुसार पढी गुनी के काम हलो जोति खाउमाम भन्ने भनाइपट्टि नै लाग्यो भने पछि हलो जोत्ने ठाउँ त कम भएकै हुन्छ। यही धेर जनसङ्ख्याको कारणले हलो जोत्ने ठाउँ त के फुल रोप्ने कोठेबारीसम्म पनि पाउन गाह्रो भएर गमलामै फुल रोपेर यसलाई हेर्दै रमाउने परिस्थितिहरू अहिले देखा परिरहेको हामी पाउँछौँ। र भविष्यमा अझ के कस्तो होला, अनुमान मात्र लाउँदा पनि
आँगै झिरिङ्ग भएर आउँछ। काम धन्दा नपाएर जाँड रक्सी, ड्रग्स, चोरी, डकैतीदेखि लिएर ठुल्ठुला अपराधहरू गर्नसम्म पनि हाम्रा बेरोजगार भाइ बहिनीहरू पछि हट्दैनन्। र अब घरमा थुप्रै छोराछोरीहरूलाई हुर्काउने प्रक्रिया धेरै नै कठिन हुँदछ। र आजको यस्तो महँगाईमा हेर्यौँ भने र एक या दुई सन्तान भए राम्रो खानपिन, राम्रो लगाउन औ राम्रोसँगले पढाउन सकिन्छ, यो कुरा अघि नै मैले भनिहालेँ। यसैले पहिले नै सोची सम्झी पाइला चाल्यो भने पछि गएर 12 छोरा 13 नाति भनेर पछितो गर्न चाहिँ पर्दैन। र धेरै सन्तान जन्माउने आमा बाबुको मूर्खताले आज बाल श्रमिकको समस्या पनि हामी अगाडि देखिरहेका छौँ। र खाउँ खाउँ लाउँ लाउँ भन्ने उमेरका मसिना रहर लाग्दा नानीहरू आफूभन्दा ठुलो बोझ बोकेको दृश्य हिजो आज धेरै नै देख्नमा आइरहेको छ। र आजका शिशुहरू भोलिका नागरिक हुन्, उनीहरूलाई असल नागरिक बनाउनु हो भने राम्रो पढ्न लेख्न सिकाउनु पर्दछ। हामी भन्न सक्छौँ कि सीमित परिवारमा मात्र सम्भव हुँदछ। घरमा सीमित परिवार छ र अनुकूल परिवेश छ भने मात्र उचित शिक्षा दीक्षा अनि उचित संस्कार दिन सकिन्छ। यसको निम्ति प्रत्येक आमा बाबु नै सचेत बन्न पर्छ। धेरै सन्तान बनाएर धरतीलाई बोझ बनाउनु भन्दा निसन्तान भएर बसेकै अति उत्तम। र सानो परिवार सुखी परिवार कसरी बनाउने भन्ने कुरा गर्दा अब आजको वैज्ञानिक युगमा सीमित परिवारको निम्ति धेरै साधनहरू छन्, धेरै सजिला उपायहरू पनि हामी अप्नाउन सक्छौँ। र यसको निम्ति सरकारले हर कदम पाइलाहरू चालिरहेकै छ। जनसङ्ख्या नियन्त्रणको निम्ति सरकारले निशुल्क उपायहरू तयारी गरिदिएको छ। विभिन्न प्रकारका स्थायी अस्थायी परिनियोजनका साधनहरू अप्नाउन सकिन्छ। जस्तै गर्भनिरोधक औषधिहरू पनि सित्तामा प्रदान गरिन्छ स्वास्थ्य विभागद्वारा। र यसको निम्ति चाहिँ अब हाम्रो जनसाधारणहरू सचेत हुन परेको छ। र सानो परिवार सुखी परिवारको धारणा प्रत्येक व्यक्तिमा चाहिँ जागृत हुन नितान्त आवश्यक हुँदछ। र यसरी हामीले सानो परिवार बनाउन सक्यौँ भने हामी सुखी रहन सक्छौँ। र अब हामी प्रत्येकलाई यही भन्न चाहन्छौँ कि सानो परिवार नै सुखको आधार हो भनेर भन्न सक्छौँ। त श्रोताहरूलाई अहिले हामीले सानो परिवार सुखको आधारको विषयमा छोटकरीमा जानकारी गराइहाल्यौँ। अब विदाईको समय पनि भइसकेको हुनाले आगामी सप्ताहसम्मलाई हामीलाई विदा दिनुहोस्। हवस् त, नमस्ते।

यतिन्जेल प्रस्तुत थियो साप्ताहिक घर संसार कार्यक्रम। त श्रोताहरूलाई हाम्रो कार्यक्रम सम्बन्धी छोटो जानकारी, अहिले 5:30 अङ्ग्रेजी वार्ताको कार्यक्रम सुन्न पाउनुहुनेछ, जसमा गोल्डन इयर्स गोल्डन हार्ट्स हेल्थ एजिङ टक बाई हर्षित लिम्बू। यसरी नै छ 10 गाउँले सभा कार्यक्रममा अदुवाको खेतीमा लाग्ने रोग अनि किराको रोकथाम विषयमा वार्ता पनि प्रस्तुत गर्नेछौँ, साथै अन्यान्य विषयहरू पनि यसमा समावेश रहनेछ।

नमस्कार आदरणीय श्रोताहरू, आकाशवाणी खरसाङको प्रस्तुति शिक्षा ज्योति कार्यक्रमको यस अङ्कलाई साँचेर बस्नु नि हाम्रा सम्पूर्ण श्रोता अनि प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरूमा हजुरहरूको सञ्चालिका म नम्रता कार्यक्रम शिक्षा ज्योतिको यो अर्को अङ्क लिएर हजुरहरू समक्ष उपस्थित भइसकेकी छु। र आज कार्यक्रम शिक्षा ज्योतिमा भारतवर्षका महान व्यक्तित्व साथै पूर्व राष्ट्रपति नीलम सञ्जीवा रेड्डीको जीवनीसित सम्बन्धित केही तथ्यहरू हजुरहरू समक्ष लिएर आएका छौँ। र आजको यो तथ्यमा हामी हजुरहरूलाई नीलम सञ्जीवा रेड्डीको थिए, उनले आफ्नो राजनीतिक यात्रालाई कसरी सुरु गरे अनि कसरी नीलम सञ्जीवा रेड्डी भारतवर्षको राष्ट्रपति पदसम्म पुग्न सफल बनेका थिए, आज यसै विषयवस्तुबारे हजुरहरूलाई सविस्तार साथ जानकारी प्रदान गर्न लागिरहेका छौँ। र आजको यो जानकारी लिएर हामी समक्ष स्टुडियोमा

0: उपस्थित भइसक्नु भएको छ शिक्षिका समिता राई ज्यू, जो हालमा लाब्दा जुनियर हाई स्कुलमा सहशिक्षिकाको रूपमा कार्यरत हुनुहुन्छ। र आज हामी शिक्षिका समिता राईबाट भारतवर्षका पूर्व राष्ट्रपतिको जन्म जयन्तीको यस अवसरमा भारतका पूर्व राष्ट्रपति नीलम सञ्जीवा रेड्डीको जीवनीसित सम्बन्धित केही तथ्यहरूबारे जानकारी प्राप्त गर्न लागिरहेका छौँ।
1: नमस्कार श्रोता अनि विद्यार्थी नानीहरू, आजको यस शिक्षा ज्योति कार्यक्रममा मेरो विषय रहेको छ नीलम सञ्जीवा रेड्डीको जीवनी। नीलम सञ्जीवा रेड्डीको जन्म हालको अनन्तपुर जिल्ला आन्ध्र प्रदेशमा 19 मई 1913 भएको थियो। आन्ध्र प्रदेशमा जन्मेका रेड्डीले अडायरमा आफ्नो स्कुली शिक्षा पुरा गरेर अनन्तपुरको सरकारी कलेजमा कला विषय लिएर भर्ना भए। अनन्तपुर जिल्लाको अडायरमा आफ्नो कलेजको अध्ययन छोडेर उनी भारतीय स्वतन्त्रता आन्दोलनमा सहभागी हुनुभयो। त्यसपछि भारत छोडो आन्दोलनमा भाग लिँदा तिनी जेल पनि जानुभयो। उनी कङ्ग्रेस प्रतिनिधिको रूपमा 1946 मद्रास विधानसभामा निर्वाचित हुनुभयो। रेड्डी सन् 1953 आन्ध्र राज्यको उप मुख्यमन्त्री र 1956 आन्ध्र प्रदेशकै मुख्यमन्त्री बने। उनी 1964 1967 प्रधानमन्त्री लालबहादुर शास्त्री र इन्दिरा गान्धीको नेतृत्वमा केन्द्रीय क्याबिनेट मन्त्री र सन् 1967 1969 लोकसभा अध्यक्ष थिए। तर पछि उनी राजनीतिबाट सन्यास दिएर पछि इन्दिरा गान्धी सरकार विरुद्ध पूर्ण क्रान्तिको लागि जयप्रकाश नारायणको आह्वानमा सक्रिय भए। जनता पार्टीको उम्मेद्वारको रूपमा 1977 संसदमा निर्वाचित रेड्डी सर्वसम्मत रूपमा 6 लोकसभाको अध्यक्ष निर्वाचित भए बापत 3 महिनापछि भारतको राष्ट्रपतिको रूपमा निर्विरोध निर्वाचित भए। राष्ट्रपतिको रूपमा सञ्जीवा रेड्डीले प्रधानमन्त्री मोरारजी देसाई, चरण सिंह र इन्दिरा गान्धीसित काम गरे। रेड्डीलाई 1982 जेल सिंहले उत्तराधिकारी बनाए र अनन्तपुरमा आफ्नो फार्ममा सेवानिवृत्त भए। उनको 1996 मृत्यु भयो र उनको समाधि कल्पपल्ली दफन मैदान बेङ्गलोरमा छ। 2013 आन्ध्र प्रदेश सरकारले रेड्डीको जन्म शताब्दी मनाएको थियो। शिक्षा र परिवार। रेड्डीको जन्म इल्लुर गाउँ प्रेसिडेन्सी वर्तमान अनन्तपुर जिल्ला आन्ध्र प्रदेशमा 19 मई 1913 तेलुगु हिन्दू परिवारमा भएको थियो। उनले मद्रासको अडायरको थियोसोफिकल हाई स्कुलमा अध्ययन गरेपछि मद्रास विश्वविद्यालयको सम्बद्ध अनन्तपुरको सरकारी कला कलेजमा स्नातकको रूपमा भर्ना भए। 1958 श्री विकेटेश्वर विश्वविद्यालय तिरुपतिले उसको स्थानमा उनको भूमिकाको कारण उनलाई कानुनको मानद डाक्टरको डिग्री प्रदान गर्यो। रेड्डीको विवाह राजनीतिज्ञ टी नागी रेड्डीको बहिनी नीलम नगर रत्तुम्मासँग भएको थियो। दाम्पत्यको 1 छोरा र 3 छोरीहरू थिए। भारतीय स्वतन्त्रता आन्दोलनमा भूमिका। जुलाई 1929 महात्मा गान्धीको अनन्तपुर भ्रमण पछि रेड्डी ब्रिटिस राजबाट स्वतन्त्रताको लागि भारतीय सङ्घर्षमा सामेल भए। पश्चात तिनले 1931 कलेजको पढाइ छोडे। उनी युवा लिगसँग नजिक थिए र विद्यार्थी सत्याग्रहमा भाग लिए। 1938 सञ्जीवा रेड्डी आन्ध्र प्रदेश प्रान्तीय कङ्ग्रेस समितिको सचिव निर्वाचित भए। यो कार्यालय 10 वर्षसम्म सम्हालेका थिए। भारत छोडो आन्दोलनको क्रममा उनी जेलसम्म परेका थिए र 1940 र 1945 बिच प्राय तिनी जेलमा थिए। मार्च 1942 रिहा भए उनी अगस्तमा फेरि गिरफ्तार भए र अमरावती जेलमा पठाइयो जहाँ उनले कार्यकर्ता ती प्रकाशम एस सत्यमूर्ति के कामराज र विवी गिरीसँग धेरै समय बिताए। राजनैतिक यात्रा। कङ्ग्रेस प्रतिनिधिको रूपमा 1946 मद्रास विधानसभाको निम्ति निर्वाचित हुनुभयो। तिनी कङ्ग्रेस विधायिका पार्टीको सचिव बने। उनी मद्रासबाट भारतीय संविधान सभाको एक सदस्य पनि हुनुहुन्थ्यो। अप्रेल 1949 1951 रेड्डी मद्रास राज्यको निषेध आवास र वन्य मन्त्री हुनुहुन्थ्यो। 1951 मद्रास विधानसभाको चुनावमा हारे। कम्युनिस्ट नेता तारिमेला नागी रेड्डीले तिनलाई चुनावमा पूर्ण रूपले हराए। आन्ध्र राज्यको उप मुख्यमन्त्री। सन् 1951 एक घनिष्ठ प्रतिद्वन्द्वी चुनावमा रेड्डी एनजी रङ्गालाई पराजित गरेर आन्ध्र प्रदेश कङ्ग्रेस कमिटीको अध्यक्ष चुनिए। जब आन्ध्र राज्य 1953 गठन भएको थियो, टी प्रकाशन यसको मुख्यमन्त्री बने र रेड्डी उपमन्त्री बने। आन्ध्र प्रदेशका मुख्यमन्त्री। आन्ध्र राज्यसँगै तेलङ्गानासँग सम्मिलित गरेर आन्ध्र प्रदेश राज्यको गठनपछि रेड्डी नोभेम्बर 1956 11 जनवरी 1960 यसको पहिलो मुख्यमन्त्री बने। 12 मार्च 1962 20 फेब्रुअरी 1964 उहाँ दोस्रो पटक मुख्यमन्त्री हुनुहुन्थ्यो। यसरी 5 वर्षभन्दा बढी समय पदमा रहे। रेड्डी मुख्यमन्त्रीको रूपमा आफ्नो कार्यालयको दौरान क्रमशः श्री कालहस्ती, नागार्जुन सागर अनि श्री शैलम बहुद्देशीय नदी उपत्यका परियोजनाहरू उनको कार्यकाल समयमा सुरु भएको थियो। आन्ध्र प्रदेश सरकारले श्री शैलम परियोजनाको नीलम सञ्जीव रेड्डी सागर नामले सम्मान स्वरूप नामकरण गरे। रेड्डीको नेतृत्वमा कङ्ग्रेस सरकारहरूले ग्रामीण विकास, कृषि र सम्बद्ध क्षेत्रहरूमा जोड दिए। औद्योगिकरणतर्फ सिफ्ट सीमित रह्यो र राज्यमा ठुलो सार्वजनिक क्षेत्रका उद्यमहरूमा केन्द्र सरकारको लगानीद्वारा मुख्य रूपमा सञ्चालित थियो। मुख्यमन्त्रीको रूपमा रेड्डीको पहिलो कार्यकाल 1960 समाप्त भयो। जब उनले भारतीय राष्ट्रिय कङ्ग्रेसको अध्यक्ष निर्वाचित भएपछि राजीनामा दिए। 1964 उहाँले बसमार्ग राष्ट्रियकरण मामिलामा सर्वोच्च अदालतद्वारा आन्ध्र प्रदेश सरकार विरुद्ध बनाएको प्रतिकूल अवलोकन पछि स्वेच्छाले राजीनामा दिए। काङ्ग्रेस अध्यक्ष सञ्जीव रेड्डीले 1960 बेङ्गलोर, भावनगर र पटना सत्रहरूमा भारतीय राष्ट्रिय कङ्ग्रेस अध्यक्षको रूपमा 3 सेवा गरे। 1962 गोवा कङ्ग्रेस सत्रमा भारतीय क्षेत्रको चिनिया कब्जालाई समाप्त गर्ने उद्देश्यले तिनले दृढ सङ्कल्प गरे। गोवालाई चिनिया कम्पनीद्वारा मुक्तिको अपरिवर्तनीय प्रकृति बताउँदै उनले उत्साहजनक भाषण दिएका थिए। यही उत्साहजनक भाषणमा उपस्थित भिडले तिनलाई साथ दिएका थिए। 1964 महिनादेखि रेड्डी लालबहादुर शास्त्री सरकारमा इस्पात र खानी मन्त्री भए। उनले जनवरी 1966 मार्च 1967 इन्दिरा गान्धीको मन्त्रीमण्डलमा यातायात, नागरिक उड्डयन, सिपिङ र पर्यटन केन्द्रीय मन्त्रीको रूपमा सेवा गरे। लोकसभा अध्यक्ष 1967 आम चुनावमा रेड्डी आन्ध्र प्रदेशको हिन्दुपुरबाट लोकसभामा निर्वाचन हुनुभयो। 17 मार्च 1967 रेड्डी चौथो पल्ट लोकसभाको अध्यक्ष चुनिनु भएको थियो। अध्यक्ष पदको दौरान कार्यालयको स्वतन्त्रताको लागि जोड दिन हेतुले रेड्डीले कङ्ग्रेस पार्टीबाट इस्तिफा दिए। सभामुखको रूपमा उनको कार्यालय सांसदको संयुक्त बैठकमा राष्ट्रपतिको सम्बोधनको एक दिनमा अविश्वास प्रस्तावको प्रवेश सदनको अवहेलनाको लागि कैदको सजाय दिने र अनुसूचित जाति र अनुसूचित जनजातिको कल्याण समितिको स्थापनासहित धेरै पहलहरूद्वारा चिनित गरिएको थियो। सभामुखको रूपमा उनको कार्यालयमा एक सांसदद्वारा उनको विरुद्ध दायर मनहानीको मुद्दामा सर्वोच्च न्यायालयका निर्णयमा परिणाम भएकी सांसदहरूलाई सदनमा अभिव्यक्तिको पूर्ण स्वतन्त्रता थियो। यद्यपि उनले सदनमा प्रधानमन्त्री इन्दिरा गान्धीसँग धेरै बहस गरेका थिए, जुन महँगो साबित भयो जब उनी 2 वर्षपछि जाकिर हुसेनको राष्ट्रपतिको रूपमा कङ्ग्रेस पार्टीको उम्मेद्वार बने। 1969 राष्ट्रपति चुनाव। सन् 1969 राष्ट्रपति जाकिर हुसेनको मृत्युपछि कङ्ग्रेस पार्टीले आफ्नो सिन्डिकेट गुटको निम्ति रेड्डीलाई राष्ट्रपति उम्मेद्वारको रूपमा मनोनित गर्यो। यद्यपि प्रधानमन्त्री इन्दिरा गान्धीले उनको विरोध गरे, उनी रेड्डीलाई कङ्ग्रेसको आधिकारिक उम्मेद्वारको रूपमा स्वीकार गर्न बाध्य भइन् र उनको सिन्डिकेटले उनलाई कार्यालयबाट निष्कासन गर्न अनुमति दिने डर थियो। उनले कङ्ग्रेस विधायकहरूलाई आफ्नो विवेक अनुसार मतदान गर्ने आग्रह गरे, बरु पार्टी लाइनलाई आँखा चिम्लेर स्वतन्त्र उम्मेद्वार विवेक गिरीलाई समर्थन गर्न आग्रह गरे। 16 अगस्त 1969 राष्ट्रपति चुनावमा विवेक गिरी विजयी भए।
0: आज कार्यक्रम शिक्षा ज्योतिमा भारत वर्षका पूर्व राष्ट्रपति नीलम सञ्जीवा रेड्डीको जीवनी बारे हाम्रा श्रोता अनि विद्यार्थी भाइ बहिनीहरूलाई जानकारी प्रदान गरिरहेका छौँ र यो जानकारीलाई केही क्षण पर सार्दै अब भने हामी कार्यक्रममा लिन गइरहेका छौँ यो साङ्गीतिक विश्राम।

0: र यो साङ्गीतिक विश्राम पश्चात पुनः हामी हाम्रा श्रोता अनि विद्यार्थी भाइ बहिनीहरूलाई कार्यक्रम शिक्षा ज्योतिमा स्वागत जनाउँदै फेरि हाम्रो कार्यक्रमको मूल विषयवस्तुलाई निरन्तरता प्रदान गरिरहेका छौँ।
1: पुनः सक्रिय राजनीतिमा उदय। पूर्ण क्रान्तिको निम्ति जयप्रकाश नारायणको आह्वान प्रतिक्रियामा रेड्डी 1975 आफ्नो राजनीतिक निर्वाचनबाट बाहिर आए। जनवरी 1977 उनी जनता पार्टी समितिको सदस्य बने। पश्चात मार्चमा उहाँले जनता पार्टीको उम्मेद्वारको रूपमा आन्ध्र प्रदेशको नन्दयाल लोकसभा निर्वाचन क्षेत्रबाट आम चुनाव लडे। उनी मात्र त्यस्ता व्यक्ति थिए जो गैर कङ्ग्रेस उम्मेद्वार थिए। प्रधानमन्त्री इन्दिरा गान्धीको नेतृत्वमा कङ्ग्रेस पार्टी पराजित भएको थियो। भारतमा कङ्ग्रेस शासनको 30 वर्षको अन्त्य भयो र मोरारजी देसाईको साथ 5-पार्टी गठबन्धन सत्तामा आए। सञ्जय रेड्डी 26 मार्च 1977 सर्वसम्मतिबाट 6 लोकसभाको अध्यक्ष चुनिनुभयो। जुलाई 1977 राष्ट्रपति चुनाव लड्न उनले केही महिनापछि इस्तिफा दिए। काङ्ग्रेस अध्यक्षको रूपमा रेड्डीले दोस्रो कार्यकाल 3 महिना 7 दिनको रह्यो। यो छोटो कार्यकाल कुनै पनि पद धारण गर्नको निम्ति सबैभन्दा छोटो कार्यकाल मानिन्छ। सन् 1977 राष्ट्रपति चुनाव। 1977 राष्ट्रपति चुनाव वर्तमान पदमा फखरुद्दिन अली मोहम्मदको मृत्युद्वारा आवश्यक थियो। यद्यपि प्रधानमन्त्री मोरारजी देसाईले नर्तकी रुक्मणी देवी अरुणेलाई पदको लागि मनोनित गर्न चाहन्थे तर उनले प्रस्ताव अस्वीकार गरिन्। रेड्डी निर्विरोध निर्वाचित भए। यसरी निर्वाचित हुने एकमात्र राष्ट्रपति कङ्ग्रेस विपक्षी पार्टी सहित सबै राजनीतिक दलहरूले सर्वसम्मति समर्थन गरे। द्रौपदी मुर्मू 2022 राष्ट्रपति निर्वाचित नभएसम्म भारतको राष्ट्रपति चुनिने सबैभन्दा कान्छो व्यक्ति नीलम सञ्जीवा रेड्डी थिए। सन् 1969 बीबी गिरी विरुद्ध र 1977 उनी 2 पटक चुनाव लडेका एकमात्र राष्ट्रपति पदका उम्मेद्वार थिए। सन् 1969 अध्यक्षका लागि 37 उम्मेद्वारहरूले उम्मेदवारी दिएका थिए, जसमध्ये 36 निर्वाचन अघि अधिकृतले अस्वीकार गरेका थिए। यी अयोग्यताहरूपछि मैदानमा रेड्डी एकमात्र मान्य उम्मेद्वार बने, जसले चुनावलाई अनावश्यक बनाइदिए। अध्यक्षता 1977-1982। राष्ट्रपति रेड्डी 21 जुलाई 1977 निर्वाचित भए। पश्चात तमिलनाडुको बाढ पीडित क्षेत्रहरूको हवाई सर्वेक्षण गर्नुभयो। 25 जुलाई 1977 भारतको 6 राष्ट्रपतिको रूपमा शपथ लिनुभयो। रेड्डीले 3 सरकारहरूसँग मिलेर एकसाथमा काम गर्नुभयो। प्रधानमन्त्री मोरारजी देसाई, चरण सिंह अनि इन्दिरा गान्धी। सञ्जीवा रेड्डीले भारतको स्वतन्त्रताको 30 वर्षगाँठको पूर्व सन्ध्यामा घोषणा गरे कि उनी राष्ट्रपति भवनबाट सानो आवासमा सर्नेछन् र उसले भारतको गरिब जनताको साथ एकतामा 70% वेतन कटौती लिनेछन्। रेड्डी अनि मोरारजी देसाई बीचको सम्बन्ध चाँडै नै राजनीतिमा उनको छोरा क्रान्ति देसाईको पदोन्नति र आन्ध्र प्रदेशमा भूमि क्षतको मुद्दामा मुख्यमन्त्री बेङ्गला राव चन्ना रेड्डीसँग देसाईको सम्बन्ध केही बिग्रिए पश्चात जनता पार्टी र मन्त्री परिषदको जनदल दलको साथमा मोरारजी देसाईको 30 महिना पुरानो सरकार जुलाई 1979 समाप्त भयो। जब उनले संसदमा उनको सरकार विरुद्ध अविश्वास प्रस्ताव पेश गर्न सक्नु अघि देसाईलाई राजीनामा दिए। देसाईको राजीनामापछि रेड्डीको कार्यमा धेरै बज भयो। एचएम सर्वाईको भनाइअनुसार वैकल्पिक सरकार अघि देसाईको राजीनामा स्वीकार गर्ने उनको निर्णयले कार्यकारिणीमा मन्त्री पदको रिक्तता सृजना भयो। सन् 1980 चुनावमा इन्दिरा गान्धीको पार्टी भारतीय कङ्ग्रेस लोकसभामा 351 सिट जितेर सत्तामा फर्कियो। इन्दिरा गान्धीको 1980 अन्तिम कार्यकालको निम्ति नीलम रेड्डीद्वारा प्रधानमन्त्रीको पदमा शपथ दिनुभयो। सन् 1980 र 1982 राष्ट्रपति रेड्डी विदेशमा 7 राज्यको यात्रामा नेतृत्व गरे। सोभियत सङ्घ, बुल्गेरिया, केन्या, जाम्बिया, युके, आयरल्यान्ड, इन्डोनेसिया, नेपाल, श्रीलङ्का, युगोस्लाभिया भ्रमण गरी राष्ट्रपतिको रूपमा उनले एक अध्यादेशमा हस्ताक्षर गरे, जसले नयाँ सरकारलाई निवारक नजरबन्द अन्तर्गत बिना परीक्षण 1 वर्षसम्म कैद गर्ने अधिकार दिए र सरकारको सल्लाहमा नै विपक्षी शासित राज्यहरूमा राष्ट्रपति शासन लागू गर्ने आदेश दिए। राष्ट्रपति सञ्जीवा रेड्डीले 1980 र 1982 बीच वेकटरनसँग राष्ट्रपति भवनमा भेट गरे। ज्ञानी जल सिंह, जो 25 जुलाई 1982 राष्ट्रपति बने, आफ्नो विदाय सम्बोधनमा रेड्डीले भारतीय जनताको जीवन सुधारमा लगातार सरकारको असफलताको आलोचना, साथै सरकारी कुशासनलाई रोक्नको निम्ति एक मजबुत राजनीतिक विपक्ष पार्टीको उद्भव हुनु अति आवश्यक रहेको विषय वक्तव्य पेश गरेका थिए। आफ्नो राष्ट्रपति कार्यकालपछि कर्नाटकका तत्कालीन मुख्यमन्त्री रामकृष्ण हेगडेले रेड्डीलाई बेङ्गलोरमा बसोबास गर्नको निम्ति निमन्त्रणा दिए, तर उनले अनन्तपुरमा आफ्नो फार्ममा सेवानिवृत्त चुने। उनको 83 वर्षको उमेरमा न्युमोनिया बिमारीबाट मृत्यु भयो। उनको समाधि कल्पपल्ली दफन मैदान बेङ्गलोरमा स्थित छ। स्मरण: सञ्जीवा रेड्डीको जन्म शताब्दी 2013 आन्ध्र प्रदेश सरकारद्वारा अनन्तपुरमा समापन समारोह बीच राष्ट्रपति प्रणव मुखर्जीद्वारा कर्नाटकका मुख्य मन्त्रीहरूको उपस्थिति रहेको थियो। भारतको हुला विभागले उनको जन्म शताब्दीको अवसरमा सञ्जीवा रेड्डीलाई सम्मानित गर्दै एक स्मारक टिकट अनि विशेष आवरण जारी गरेका थिए। हैदराबादमा नीलम सञ्जीवा रेड्डी कलेज अफ एजुकेसन अवस्थित छ। सञ्जीवा रेड्डीको स्मारक 2005 अनावरण गरियो, जो आज हैदराबाद आन्ध्र प्रदेश वर्तमान तेलङ्गाना सचिवालयमा अवस्थित छ। आजको यो प्रसारणबाट म समिता राई बिदा हुन चाहन्छु। नमस्ते।
0: आज कार्यक्रम शिक्षा ज्योतिमा भारतवर्षको पूर्व राष्ट्रपति नीलम सञ्जीवा रेड्डीको जन्म जयन्तीको सो अवसरमा नीलम सञ्जीवा रेड्डीको जीवनीसित सम्बन्धित केही तथ्यहरू लिएर हामी हाम्रा श्रोताहरू समक्ष उपस्थित भएका थियौँ। र आजको विशेष जानकारी हामी समक्ष प्रस्तुत गर्नको निमित्त हामी माझ हुनुहुन्थ्यो लाब्द जुनियर हाई स्कुलका सहशिक्षिका समिता राईज्यू र समिता राईज्यूबाट हामीले धेर थोर मात्रामा भारतवर्षका पूर्व राष्ट्रपति नीलम सञ्जीवा रेड्डी को जीवनी साथै उनको राजनैतिक यात्राहरूको बारेमा जान्ने मौका पायौं। हवस्त श्रोताहरू, यसै विषयवस्तुको अन्त साथसाथै हाम्रो कार्यक्रम शिक्षा ज्योतिको निर्धारित समय पनि पूरा भइसकेको छ र अर्को कार्यक्रममा अर्को विषयवस्तुको साथमा अर्को अध्यायको साथमा हजुरहरू समक्ष पुनः भेट हुने नै छ भन्दै आजलाई भने कार्यक्रम शिक्षा ज्योतिमा यो अन्तिम गीत हाम्रो श्रोताहरू समक्ष राख्दै म कार्यक्रम सञ्चालिका साथै कार्यक्रम प्रस्तुता लेखनाथ राई पनि हजुरहरूबाट बिदा हुन चाहन्छौ। नमस्कार।

0: ओकु दुई दिवसीय राष्ट्रिय समीक्षा बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै आवास तथा शहरी मामला मन्त्री मनोहर लालले स्वच्छ भारत मिशन सरसफाई अभियानमा मात्र सीमित नरहेर दिगो लचिलो र भविष्यको लागि तयार शहरी भारतलाई आकार दिने जनआन्दोलन बनेको बताउनु भएको छ। मौसम विभागले राष्ट्रिय राजधानीमा तीन दिनको लागि भीषण गर्मीको लागि यलो अलर्ट जारी गरेको छ। विभाग अनुसार दिल्लीका केही स्थानमा दिउँसो भीषण गर्मी हुन सक्ने अनुमान गरिएको छ। र आइपिएल क्रिकेटमा आज राजस्थान रोयल्स र लखनऊ सुपर जायन्ट्स बीच म्याच हुनेछ। खेल जयपुरमा साँझ 7:30 बजेदेखि सुरु हुनेछ। अहिलेलाई समाचार पूरा भयो।
1: एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। श्रोताहरूले हामीलाई सुन्न सक्नुहुनेछ दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि न्युज अन एयर एपमा पनि। समय साँझको 5:07 भइरहेछ। अब आरम्भ गरिरहेका छौँ आजको जय जवान कार्यक्रम।

कार्यक्रमको प्रथम कोशीले स्वीकार्नुहोस्। सलाम नमस्ते फिल्मबाट कुनाल गन्जावला अनि वसन्त र दासको स्वरमा फिल्म सलाम नमस्तेबाट।

0: अहिले श्रोताहरूले सुन्दै हुनुहुन्छ फौजी श्रोताहरूको निम्ति प्रेमी गीतको कार्यक्रम जय जवान।
1: प्लेटफर्म नम्बर 12 के बदली प्लेटफर्म नम्बर 36 पे आएगी।

0: अब सुन्नुहोस् आकाशवाणीको समाचार।
1: यो आकाशवाणी हो, समाचार सारण मंगलबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज ओस्लोमा तेस्रो भारत नोर्डिक शिखर सम्मेलनमा भाग लिइरहनु भएको छ। शिखर सम्मेलनमा नर्वे, स्वीडेन, आइसल्याण्ड, फिनल्याण्ड र डेनमार्कका प्रधानमन्त्रीहरू सहभागी छन्। यो बैठकले 2022 डेनमार्कको कोपेनहेगनमा आयोजित शिखर सम्मेलनपछि भारत र नोर्डिक देशहरू बीचको क्षेत्रीय सहयोगलाई सुदृढ पार्ने लक्ष्य राखेको छ। शिखर सम्मेलनले प्रविधि र नवप्रवर्तन, दिगोपन, नवीकरणीय ऊर्जा र डिजिटलाइजेशनलाई समेट्नेछ। व्यापार र आर्थिक साझेदारी सम्झौता लागू भएसँगै शिखर सम्मेलनले भारत र नोर्डिक क्षेत्र बीचको व्यापार र लगानी सम्बन्धलाई अझ गहिरो बनाउने अपेक्षा गरिएको छ। भारतको नोर्डिक ब्लकसँगको द्विपक्षीय व्यापार हाल लगभग 19 अरब डलर रहेको छ। यो शिखर सम्मेलनले भारत र नोर्डिक देशहरू बीचको बहुआयामिक सहयोगलाई अझ विस्तार गर्ने र पारस्परिक हितका लागि क्षेत्रीय तथा विश्वव्यापी मुद्दाहरूमा छलफल गर्ने अवसर प्रदान गर्नेछ। शिखर सम्मेलन अघि प्रधानमन्त्री नरेन्द्र मोदीले आइसल्याण्डका प्रधानमन्त्री सुश्री क्रिस्ट्रो

0: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प।
1: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
0: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
2: यही सब मको को हुनु हुन्छ है म त आइपुगे है मेरे भाई को हुनु दर्शन धनमाई बहिनी पनि रहेछ
3: ज्यू ज्यू लो
4: नमस्कार नमस्कार
3: भाइस मेरो पनि नमस्ते छ तपाईलाई
2: नमस्ते नमस्ते
3: सजिलो गरी बस्नुस है सभा सुरु गर्ने समय पनि भइगयो है कान्छीमाई
2: यता म गुन्द्रीमै बस्छु
3: हजुर
2: हैन तपाई दुई जना यहाँ बिरे भाइ र यहाँ धनमाई बहिनी हैन अघ्यार बस्नु भएको कि कसो हो
3: हैन नि कान्छीमाई दिदी हामी दुई दिदी भाइ त भर्खर भर्खर आइपुगेको है बिरे भाइ
4: हो नि भर्खरै आएर को आउनुहुन्छ होला सभामा भनेर पर्खिराखेको तपाईँ आइपुग्नु भएछ खुसी लाग्यो है
3: राम्रो भयो
4: अब यसरी भेटघाट भएपछि हाम्रो कुराकानीलाई अगाडि बढाउँ
3: चाहिने कुरोपट्टि त लाग्नु
2: पर्यो
4: हो नि धनमाया दिदी आज के सोध्ने विचार गर्दै हुनुहुन्छ
3: सोध्नु पर्ने कुरा त सधैँ नै तपाईँहरूलाई लिएर आएको हुन्छ नि बिरे भाइ कान्छीमाई दिदी
2: सधैँ खेतीपातीको कुरा गर्छौ पशुपालनको कुरा गर्छौ योजनाको कुरा गर्छौ स्वास्थ्यको कुरा गर्छौ आज पनि यहाँले केही सोचेर त आउनु भएको होला

0: ज्यू आज चाहिँ के कुरा सोचेर आएको छु भन्दा खेतीपाती सम्बन्धी नै कुराकानी यसो लिएर आएको छु नि कान्छीमाई दिदी
1: बिरे
0: भाइ
2: हजुर हजुर
0: र खेतीपाती भन्दा पनि हाम्रो यो आय स्रोतको नगद फसल नै अदुवा हो है त्योबाट हामीलाई कति
1: आम्दानी
0: हुन्छ
2: हो त
0: हामीलाई आय स्रोतमा धेरै मदत पुर्याउँछ
1: जुन चाहिँ यो अदुवा छ यो त एकदम नगदी फसल
0: हो नि कान्छीमाई दिदी यसलाई त हामीले राम्रोसँगले जोगाएर राख्नु पर्यो खेती गरेपछि है हेरविचार गर्नु पर्यो ध्यान दिनु
1: पर्यो
0: यो अदुवालाई चाहिँ रोग नलागोस् भनेर चाहिँ हामीले धेरै कुरामा नै ध्यान दिनु पर्यो नि त कस्तो कस्तो रोगहरू लाग्छ यसलाई हामीले के कस्तो प्रकारले चाहिँ रोकथाम गर्नुपर्ने त्यो सम्बन्धी पो कुराकानी गर्नुपर्छ होला बिरे भाइ
2: हो नि अब खेतीपाती गर्दाखेरि विभिन्न सावधानीहरू अप्नाउँछौँ है तर सावधानी अप्नाउँदा अप्नाउँदै पनि विभिन्न प्रकारको रोग र किरा त लाग्ने नै हो अनि तपाईँले जुन सोध्नु हुँदैछ अदुवामा लाग्ने रोगहरू सम्बन्धी हाम्रो दार्जिलिङ जिल्लामा हेर्नु हो भने अदुवा फसलमा थुप्रै रोग र किराहरूले आक्रमण गर्छ हजुर ती मध्ये चार पाँचवटा रोग र किराहरू भने अदुवाको जुन खेती छ त्यसले चाहिँ ठप नै पार्ला जस्तो भएको छ क्या
0: हजुर हजुर अनि यस्तो डरलाग्दो रोगहरू लागेपछि अदुवा त सखापै बनाउँछ है
1: गर्छ नि अब रोग लागेर सर्वनाश भएपछि त मन पनि अमिलो हुन्छ खल्लो हुन्छ आ नगरौँ क्या हो भन्ने पनि विचार आउँछ
0: नि अब यत्रो दुःख गरेर लगाए
1: तर सब कुरो पहिल्यै रोगको विषयमा जानेको छ भने
0: हजुर
1: धेरै कुरोबाट जोगिन चाहिँ सकिन्छ
2: अनि अदुवामा लाग्ने मुख्य रोग चाहिँ हो ब्याक्टेरियल विल्ट अङ्ग्रेजीमा यसलाई ब्याक्टेरियल विल्ट भनिन्छ है अनि साधारणत भाषामा हो भने दुधे अथवा कतिले चाहिँ निदाउने रोग पनि भन्छौ यो चाहिँ मुख्य रोग हो
0: हजुर हजुर यस्तो डरलाग्दो रोग लागेपछि नि यसको लक्षण चाहिँ कस्तो देखाउँछ होला नि बिरे भाइ
2: यो रोगको पहिलो लक्षणमा चाहिँ पातहरू हरियै अवस्थामा फेदका पातहरूबाट ओइलिँदै माथिल्लो भागका पातहरू सर्दै सम्पूर्ण बोट नै ओइलिएर लतकै पर्छ के
0: हजुर हजुर
2: अनि यो अवस्थामा बोटलाई ताने सजिलैसँग फेदबाट चुडिएर आउँछ अनि यस रोगले सबैभन्दा पहिले पलाएको टुसालाई आक्रमण गर्छ र नयाँ टुसाहरूमा सरेर जान्छ
0: हजुर धेरै नोक्सान
1: पुर्याउँदा
2: यसरी ओइलाएको बोटलाई उखेलेर हेरेमा पाना पनि कुहेको पाइन्छ
0: हजुर
2: अनि अदुवाको पाना कुनु सुरु काण्ड र पाना जोडिएको ठाउँबाट हुन्छ र अन्तमा सम्पूर्ण पाना कुहेको हुन्छ यसरी ओइलाको बोट र कुहेको पानाको टुक्रालाई बोतलको ग्लासमा हालेर त्यसमा चोबेर राखेमा त्यहाँबाट सेतो दुध जस्तो पदार्थ निस्किन्छ हौ धनमाई दिदी
0: अहिले तपाईँले यो कुन चाहिँ रोग भन्नुभयो ब्याक्टेरियल
2: विल्ट
0: भन्ने रोगले त अदुवालाई धेरै नोक्सान पुर्याउँदो रहेछ अनि हामीले यस्तो डरलाग्दो रोग देखा परेपछि रोकथाम गर्ने के कस्ता उपायहरू छ त्यो सम्बन्धी पनि बताइदिनुहोस् न कान्छीमाई दिदी बताइदिनुहोस्
1: र यहाँ धनुवाई बहिनी रोकथामको उपायहरू सोध्नु भयो यो रोकथामको उपाय चाहिँ हामीले जानिराख्नु पर्छ हामी खेतीपाती गर्ने
0: हो नि रोकथाम त गर्ने कोसिस त गर्नु पर्यो नि त
1: गर्नु पर्यो र यो रोग अति नै जटिल अनि सरुवा भएकोले गर्दा चाहिँ यो अदुवाको खेती गर्दा धेरै कुराहरूमा हामीले सावधानी अप्नाइहाल्नु पर्छ साथै यो रोगको जीवाणुलाई चाहिँ हामीले फसलमा आक्रमण गरे पश्चात चाहिँ यसलाई रोकथाम गर्न अथवा मर्न नसकिने भएकोले गर्दा चाहिँ आक्रमण हुनदेखि बचाउने उपायहरू गर्नु पर्यो त्यसमा चाहिँ के छ भन्दाखेरि अब रोग नलागेको जुन चाहिँ बिउको मात्रा हामीले रोप्नु पर्यो त्यसको चयन गर्नु पर्यो यदि कुनै बारीमा यो ब्याक्टेरियल विल्ड रोग कतै देखा परेको छ भने त्यस्तो बारीबाट बिउ चाहिँ हामीले ल्याएर रोप्नु चाहिँ हुँदैन यो एकदम याद गर्नु पर्यो अनि भरसक आफूले चाहिँ हाम्रो राम्रोसँग जोगाएर राखेको जुन चाहिँ अदुवाको बिउ चाहिँ हामीले प्रयोग गर्नुपर्छ है आफ्नै बारीको अथवा जुन चाहिँ जाडो ठाउँबाट अथवा लेकबाट जहाँ यो रोगको आक्रमण छैन त्यस्तो ठाउँबाट चाहिँ हामीले बिउ किनेर रोप्यौँ भने चाहिँ एकदमै असल हुन्छ यसको लागि अनि अर्को कुरो के छ भन्दा हामीले याद राख्नुपर्ने अदुवा व्यापारीहरूबाट सस्तो दाममा बिउ किनेर हामीले रोप्नु हुँदैन त्यो भुल चाहिँ हामीले गर्नै हुँदैन सस्तो पायो लिइराख्छु भन्ने पनि हामीले सोच्नु हुँदैन सस्तो बेसाले पखाला पनि चल्छ भन्ने छ नि एउटा उखान
0: होइन
1: र हामीले त्यो गर्नु हुँदैन सस्तो बेसामा हामीले लिनु हुँदैन अनि त्योबाट बिउ पनि रोप्नु हुँदैन कारण व्यापारीहरूबाट किनेको बिउमा रोगग्रस्त पानाहरू पनि मिसेको हुन्छ र यस्तो बिउ आफ्नो बारीमा जतासुकै रोपे माटोमा यसको जीवाणु सर्छ र जमिनको अथवा हाम्रो जुन चाहिँ बारी हुन्छ त्यो चाहिँ रोगै रोग भएर जान्छ अनि हामीले जुन चाहिँ अदुवा लगाएको छौँ त्यो पनि एकदमै
0: सुहा भएर जान्छ। हजुर,
2: अनि त्यस्तै प्रकारले यो दुधे रोग अथवा ब्याक्टेरियल विल्ट नलागोस् भन्न खातिर चाहिँ हामीले जुन अदुवा रोप्दाखेरि पोटिलो जरा भएको र पाना भाँच्दाखेरि टक्क गरेर आवाज आउँछ नि,
1: पकाउँछ नि,
0: त्यो किसिमको चाहिँ हामीले लगाउनु
2: पर्यो। हजुर, अनि यसरी टक्क भाँच्दाखेरि भित्र निलो रङ भएको बिउलाई चाहिँ निरोगी मान्नुपर्छ र यस्तो बिउलाई मात्र हामीले रोप्नुपर्छ।
0: हजुर,
2: अनि दुधे रोग लागेको बारीमा कम्तीमा पनि 3 वर्ष बिराएर मात्र फेरि अदुवा रोप्नुपर्छ। अनि पानी जमिने ठाउँमा वा पानी बगिरहने ठाउँमा पानीको निकासी राम्रो नभएको ठाउँमा अदुवा रोप्नु हुँदैन। भर्सक नयाँ माटोमा अदुवा लगाए फलन चाहिँ राम्रो पाइन्छ है। त्यस्तै प्रकारले यो ब्याक्टेरियल विल्ट अथवा दुधे रोग नलागोस् भन्न खातिर अरू सावधानी चाहिँ के अप्नाउनु पर्छ भन्दाखेरि, अदुवा निकालेपछि अथवा खनेपछि त्यस बारीमा गोलभेडा, आलु, खोर्सानी, बैगुन अनि बी जातीय सागसब्जी चाहिँ लगाउनु हुँदैन।
0: ए, याद पो गर्नुपर्ने रहेछ, त्यस्तो पनि अब खाली भए जग्गा भनेर जेसुकै रोप्नु पनि भएन।
1: हजुर,
0: अनि के लगाउनु पर्छ होला नि विशेष गरेर अर्को सब्जी चाहिँ
2: त्यो बारीमा चाहिँ यसको बदलीमा दाल जातीय फसल जस्तै मस्याम, भटमासहरू चाहिँ रोप्नु चाहिँ राम्रो।
0: हजुर,
2: यस्तो दाल जातीय फसल रोपेमा चाहिँ यसको जीवाणु लामो समयसम्म त्यो माटोमा बाँचेर बस्नु सक्दैन। बारी झारपात रहित हुनुपर्छ, झारपात उखेलेर जलाई पनि दिनुपर्छ है। त्यस्तै प्रकारले रोगी साथसाथै निरोगी अदुवाको बारीमा फ्याँक्नु हुँदैन, यसलाई बरु बटुलेर रा, जलाइदिए राम्रो हुन्छ। कारण यस्ता चिजहरू कुहेपछि बारीमा जीवाणुहरू छोड्छ नि धनमाया दिदी। अर्को कुरा, रोग लागेको बोट साथै पानाहरूलाई निकालेर खोल्सामा फ्याँक्नु हुँदैन। यसो गरेमा चाहिँ रोगको जीवाणु पुरा गाउँमा नै फैलिने सम्भावना रहन्छ।
0: भनेपछि हामीले धेरै कुरामा पो ध्यान दिनुपर्ने रहेछ त।
1: हजुर,
0: यसो गर्नु सक्यो भने चाहिँ अदुवा चाहिँ राम्रो उत्पादन भएर जान्छ है।
2: हो नि, अनि यो दुधे रोगदेखि आफ्नो बारीलाई जोगाउनु हो भने रोगग्रस्त बिउ अदुवा पेवाको हिसाबमा पनि रोप्नु दिनु हुँदैन। कतिजना त पेवाको रूपमा पनि दिन्छन् नि,
0: सुनेको छौँ नि हामी है कान्छीमा दिदी।
1: हजुर हजुर, त्यो बाहेक पनि जस्तो यहाँले भन्नुभयो नि यो रोगग्रस्त बिउ अदुवा पेवाको हिसाबले रोप्नु हुँदैन भनेर, त्यो बाहेक पनि अर्को कुरा के छ भन्दाखेरि अब बर्खामा खोला वा बगेर आएको पानीलाई चाहिँ हामीले अदुवा बारीमा पस्नु दिनु हुँदैन। कारण बगेर आएको पानीले त जीवाणु सार्छ है, सार्छ, त्यसले गर्दा एकदमै हामीले ध्यानपूर्वक गर्नु पर्यो। अर्को कुरो के छ, बारीमा चलाउने जुन चाहिँ हात हतियार त हामीले चलाउँछौँ है,
0: चलाउनै पर्यो
1: हो नि, र यो हात हतियार चाहिँ कोदालो भयो, हलोहरू, यो सबै हुन्छ नि त, यो चाहिँ जीवाणु सर्ने हुनाले चाहिँ हामीले काम चाहिँ जमिनमा सुरु गर्दा चाहिँ निरोगी बारीमा पहिला हामीले काम गरेर मात्रै रोगी बारीमा हामीले थाल्नु पर्यो। साथै जुन चाहिँ कृषक दाजुभाइले चलाउने हात हतियारलाई चाहिँ ब्लिचिङ पाउडरको घोलमा चोबेर हामीले चलाउनु पर्छ, त्यसो गर्यो भने चाहिँ हामीले रोगबाट बचाउन सक्छौँ। त्यो बाहेक पनि अदुवा रोप्नुभन्दा 15 दिन अघि माटोमा चुना 100 किलोग्राम प्रति हेक्टरको दरमा चाहिँ अनि ब्लिचिङ पाउडर 10 किलोग्राम प्रति हेक्टरको दरमा हालेर हामीले जोत्नु पर्यो। त्यस्तै प्रकारले 15-20 दिन पछि चाहिँ अदुवा रोपेको यो रोग चाहिँ अलिक कम्ती हुन्छ, त्यो पनि हामीले गर्नु पर्यो। अनि अदुवा बारीमा रोग फैलन रोक्नको लागि चाहिँ हामीले रोगी बोट वरिपरि चाहिँ नाली खनेर त्यहाँ चाहिँ ब्लिचिङ पाउडर छर्किने काम गर्यो भने त्यो पनि एकदमै राम्रो हुन्छ है। हामीले धेरै रोगहरूबाट जोगाउन
0: जोगाउन सक्छौँ। हामीले अलिक ध्यान पनि दिनु पर्यो,
1: जिउ
0: खट्नु पनि गर्नु पर्यो है।
1: हजुर,
0: रोपेर थपाएको छोड्नु भएन,
1: भएन भने रोपेको छु छोडिहाल्छु भइहाल्छ भनेर होइन, एउटा उखान छ नि, ध्यन्ते खेती गोगन्ते विद्या भन्छ नि, त्यो चाहिँ हामीले एकदम ध्याउनु पर्यो खेती रोपेपछि।
0: ठिकै हो, हजुर।
2: अनि जुन जुन यो उपायहरू भन्यौँ हामीले है,
0: हजुर हजुर,
2: यो चाहिँ दुधे वा निधाउने रोगको निदानको लागि हो धनमाई दिदी।
0: हजुर,
2: यस्तै प्रकारले अदुवामा लाग्ने अर्को मुख्य रोग चाहिँ छ पाना कुने रोग।
0: यो चाहिँ कस्तो रोग होला नि
1: मेरे भाइ?
2: अब यो रोगको लक्षणमा चाहिँ के हुन्छ भन्दा, यो रोग चाहिँ अघि हामीले दुधे रोग भन्यौँ नि,
0: हजुर,
2: त्यो रोग भन्दा अलिक भिन्दै हो। यो रोगले चाहिँ बोटहरूलाई नओइलाइकन एक किसिमको पहेँलो बनाइदिन्छ। अघि चाहिँ ओइलाएर पहेँलो बनाइदिन्थ्यो, यो चाहिँ होइन त्यस्तो खालको,
0: यो चाहिँ सिधै पहेँलो बनाइदिन्छ।
2: हजुर, बोटको पातहरू पहिला चाहिँ पहेँलो हुन्छ र त्यस पश्चात चाहिँ डाँक्लाहरू पहेँलो हुन्छन् र पछि गएर पाना पनि फ्यात्त कुहिन्छ है धनमाया दिदी,
1: याद गर्नुपर्छ है धनमाया।
0: डरलाग्दो रोग लाग्यो मलाई यो पनि।
2: हजुर, अनि यो रोगले चाहिँ दुधे रोगले जस्तो त्यति हानि नपुर्याए पनि बेसी पानी जम्मिने जग्गामा चाहिँ भने यसले धेरै हानि पुर्याउँछ धनमाया दिदी।
0: ओहो, यो पाना कुने रोग भन्ने त एकदमै डरलाग्दो रहेछ। अनि अब यत्रो दुःख गरेर हामीले अदुवाको खेती गरेपछि यस्तो रोग नलागोस् भन्ने नै जति सक्दो हामीले
2: सोचेका
1: हुन्छौँ है।
0: अब र यो अहिले पानाकुने रोग भन्नुभयो नि बिरे भाइ, यो पानाकुने रोगको रोकथाम चाहिँ के कस्तो छ होला त्यो पनि बताइदिनुहोस् न।
2: पानाकुने रोगको रोकथामको लागि अदुवा रोप्दाखेरि ड्याङ एक फुट जस्तो अग्लो उठाएर रोप्नुपर्छ, साथै पानी चाहिँ सलल बगेर जाने नालीहरू बनाउनु पर्छ। अनि रोप्नु भन्दा अघि अदुवाको बिउलाई मेस्टर भन्ने औषधि पाइन्छ है धनमाया दिदी।
0: ए हजुर, के भन्नुभयो औषधिको नाम भन्नुहोस् न बिरे भाइ, मैले लेख्नु पर्यो।
2: मेस्टर,
0: मेस्टर हजुर।
2: यो औषधि चाहिँ 2 ग्राम प्रति लिटर पानीको दरमा मिसाएर जुन हामीले झोल तयार गर्छौँ त्यो झोलमा चाहिँ 30 मिनटसम्म बिउलाई चोबेर रोपे चाहिँ यो रोग कम्ती लाग्छ।
0: ए हजुर,
2: त्यसरी नै अदुवा बारीमा जग्गा जग्गामा यो रोग लागेको देखेमा चाहिँ यस्ता बोटहरू उखेलेर त्यस जग्गामा साथै वरिपरि चाहिँ हामीले ब्लाइटक्स भन्ने औषधि पाइन्छ कि धनमाया दिदी। यो चाहिँ 3 ग्राम प्रति लिटर पानीमा मिसाएर झिन्जिरीको सहायताले भिजाइदिनुपर्छ।
0: हजुर हजुर,
2: यस्तो प्रकारले हामीले रोकथाम गर्ने उपाय गर्यौँ भने चाहिँ पानाकुने रोग चाहिँ लाग्दैन हौ धनमाया दिदी।
0: यो पानाकुने रोगदेखि चाहिँ बचाउनु पर्यो अदुवालाई है। त्यो बाहेक चाहिँ अरू कुन रोगले चाहिँ यो अदुवालाई सताउँछ होला कान्छीमा दिदी, बताइदिनुहोस्।
1: हजुर, तपाईँलाई थाहा छ कि छैन यो अदुवामा एउटा दागी रोग पनि हुन्छ हौ।
0: ए देखेको छु, देखेको जस्तो लाग्यो हौ कान्छीमा दिदी।
1: यसमा चाहिँ याद त होला तर थाहा नभएको तपाईँलाई, यसमा लक्षण कस्तो हुन्छ भन्दाखेरि बोट अथवा पातमा चाहिँ सानो सानो छरिएको पहेँलो धब्बाहरू आक्रमणको पहिलो लक्षणहरू यो। अनि त्यसपछि चाहिँ जुन चाहिँ यसको त्यो अदुवाको माथिल्लो भागदेखि तलतिर चाहिँ पातहरू पहेँलिनु थाल्छ, अनि तलको पातहरू चाहिँ हरियो हुँदा पनि माथिल्लो भागको पातहरू भने सुक्छ, त्यो याद गर्नु पर्यो यो दागी रोगमा। अनि अदुवाको पानामा पनि बाहिरको भागमा चाहिँ सानो सानो गाडिएको आँखा जस्तो कुहिएको स्थानहरू पनि देख्छ है, र यस्तो कुहिएको भागहरू चाहिँ गोलो वा अनियमित आकारको पनि देख्छ। त्यसले गर्दा हामीले यसको रोकथाम त गर्नै पर्यो नि त, कोसिस गर्नु पर्यो। अब हामीले बृहत रूपमा अदुवाको खेती गरेर केही कमाउँछु, आफूलाई आर्थिक सहायता हुन्छ भनेर केही अदुवाको खेती गरेको छौँ, त्यसबाट केही आय आर्जन हुन्छ भन्यो भने त हामीले त्यो के रोग लागेको छ त्यो याद गर्नु पर्यो, अनि रोकथाम पनि गर्नु पर्यो नि त। अनि रोकथामको लागि चाहिँ एउटै जमिनमा कम्तीमा पनि 3 वर्ष बिराएर मात्र हामीले अदुवा लाउनु पर्छ, यो याद गर्नुहोस् त। यदि तपाईँले अदुवाको खेती गर्छु भनेर बृहत रूपमा गर्छु भनेर सोच्नु भएको छ भने, अनि पानी जमिने ठाउँमा अदुवा चाहिँ रोप्नु हुँदैन। यहाँ अघि बिरे भाइले पनि भन्नुहुँदै थियो पानीको चाहिँ व्यवस्था राम्रो गर्नुपर्छ,
0: एकदम
1: हजुर भन्नुहुँदै थियो, यो याद गर्नु पर्यो। अनि केरा अथवा सुन्तला बगानको छेउछाउमा चाहिँ अदुवा नरोप्ने सल्लाह पनि म दिन्छु, किन भन्दाखेरि अब यो फसलले चाहिँ यो रोगको जीवाणुहरूलाई पालेर राखेको हुन्छ, र दागी लागेको जुन चाहिँ बिउ छ त्यसलाई नरोपेर यो अब कञ्चन अथवा राम्रो भनौँ न यहाँ बिरे भाइले भनेको जस्तै टक्क आवाज आउने बिउलाई मात्र हामीले रोप्नु पर्यो। अनि रोप्नुभन्दा अघि अदुवाको बिउलाई चाहिँ मोमबत्तीको टुक्रा हाल्दा ठिक्क पग्लिन सुरु हुने जुन चाहिँ तापमान हुन्छ नि त्यो तापमान भएको पानीमा चाहिँ 10 मिनटसम्म चाहिँ चोबेर राख्नु पर्यो, र यो रोग निकै कम्ती हुन्छ त्यसो गर्यो भने 10 मिनटसम्म चोबेर राख्यो भने।
0: ज्यू ज्यू ज्यू।
1: र अर्को कुरो म तपाईँलाई के बताउँछु भन्दाखेरि अदुवा रोप्दा चाहिँ निमको मलको प्रयोग गरेमा पनि रोगलाई नियन्त्रण चाहिँ गर्न सक्छौँ हामीले, किनभने रासायनिक मलहरू नगरेर हामीले यो जुन चाहिँ निम त एकदम रासायनिक होइन, त्यसले गर्दा हामीले निमको प्रयोग गर्न सक्छौँ। त्यो बाहेक पनि हामीले कार्बोफ्युरन चाहिँ 3G नामक दबाई 3 ग्राम प्रति लिटर केयरमा चाहिँ यो मिटर जग्गाको दरमा हामीले रोप्न भन्दा अघि माटोमा मिसाएर अदुवा रोप्यो भने यो रोगबाट चाहिँ हामीले कमसेकम रोकथाम चाहिँ गर्न सक्छौँ, जुन यो दागी रोग भने नि
0: हजुर राम्रो कुरा बताउनु भयो,
1: रोकथाम गर्न सक्छौँ हजुर।
2: यो बाहेक धनमाया दिदी
0: हजुर हजुर
2: अदुवामा विभिन्न प्रकारको किराहरू पनि लाग्छ कि
0: ए हजुर हजुर अब रोगले सताएपछि त रोग सँगसँगै फेरि किराहरूपट्टि पनि ध्यान दिनु पर्यो किराले पनि धेरै नोक्सान पुर्याउँछ नि साग सब्जीलाई
2: हो नि अब यो विषयमा हामी कुराकानी गर्नुभन्दा पहिले चाहिँ एउटा गीत सुनौ त्यसपछि कुराकानी गरौँ न
1: मेरो घाँटी सुक्यो बिरे भाइ
0: मलाई
1: के आउनु भएको पानी ल्याएछ आज त चिया पनि ल्याएन रहेछ
0: मैले ल्याएको छ नि कान्छे
1: बहिनी निकाल्नुहोस्
0: चिया पिउनुहोस् ल
1: बुढियो सलल ल चिया पिएर आनन्द लिएर फेरि कुराकानी गरौँ
0: हुन्छ हुन्छ लु चिया पिउँदै गीत सुनौ त

0: आहा बिरे भाई धनमय बहिनी साह्रै आनन्द भयो यसो घाँटी पनि भिज्यो अब बोल्दा फेरि मजा आउने भयो यसरी गीत सुन्दै कुराकानी गर्नुको मजा नै अर्को हुन्छ अघि हामीले अदुवाको कुरा गर्दै थियौँ होइन बिरे भाइ
1: हो नि यहाँले धनमय दिदीले आज अदुवामा लाग्ने रोग र किराहरू सम्बन्धी सोध्नु हुँदै थियो अघि गीत सुन्न अगाडि हामीले अदुवामा लाग्ने रोगहरू सम्बन्धी यहाँलाई जानकारी गरायौँ अब चाहिँ अदुवामा लाग्ने किराहरू सम्बन्धी जानकारी गराउँ है अदुवामा लाग्ने किराहरू मध्ये मुख्य किरा चाहिँ छ काण्ड छिड्ने किरा
2: यो चाहिँ कस्तो किसिमको किरा होला नि
1: यस किराले चाहिँ अदुवाको काण्ड कलिलै छँदा माटोदेखि माथिल्लो काण्डको भागमा नि अन्डा पार्छ
2: ए हजुर
1: अनि अन्डाबाट औँसा निस्केर काण्डलाई छेडेर भित्र पछि कलिला भागहरूलाई खाएर बोटलाई मारिदिन्छ
2: निकै नोक्सान पो पार्दो रहेछ त यो
0: किराले
1: यसरी आक्रमण गरेको बोटहरूका टुप्पाको मुनि सुकेर कुहिएको पाइन्छ है धनमय दिदी
2: हजुर हजुर
1: अनि यो किराको आक्रमण चाहिँ धेरै भएको चाहिँ हाम्रो पहाडी इलाकामा देखिन्छ धनमय दिदी
2: हजुर अनि यस्तो किसिमको किरा लागेपछि हामीले त रोकथाम गर्ने उपाय त अप्नाउनु पर्यो नि त है अब कस्तो प्रकारले चाहिँ हामीले रोकथाम गर्न सक्छौँ होला नि यो किरा मार्नुलाई
1: तपाईँले अदुवा कम्ती मात्रामा रोप्नु भएको छ भने चाहिँ यस्तो लक्षण देखा परे मैले जुन जुन लक्षण भने है यो देख्न साथ किरा लागेको बोटलाई जमिनबाट निकालेर किरालाई मालेर जलाइदिनुपर्छ
2: हजुर
1: पहिलो काम भइहाल्यो यो बाहेक डाइमिथाइट अथवा रोगर 2 मिलिलिटर प्रति लिटर पानीको दरमा मिसाएर 15-15 दिनको अन्तरमा 2-3 पल्ट चाहिँ बोटमा छर्किने काम गर्नुपर्छ यसो गर्नुभयो भने चाहिँ यो अदुवाको काण्ड छिड्ने किराको रोकथाम चाहिँ गर्न सकिन्छ धनमय दिदी
2: उपाय त छ नि है हामीले जुनै किरा लागे पनि रोग लागे पनि तर यो फसल चाहिँ घटेर जानु चाहिँ दिनु भएन
0: अब के गर्छु भनेपछि त त्यसलाई जोगाउनु त पर्यो नि त हौ धनमय बहिनी अब अर्को के छ भन्दाखेरि बिरे भाइले धेरै कुरो बताउनु
2: भयो हजुर
0: अर्को चाहिँ छ यो अदुवामा पाना छेडपाने किरा यसले पनि एकदमै सताउँछ धनमय बहिनी
2: ज्यू ज्यू कस्तो किसिमको किरा चाहिँ हो
0: हजुर यसको लक्षण कस्तो हुन्छ पहिला हामी लक्षण जान्नु पर्यो नि त लक्षणमा चाहिँ यो साना साना औँसाहरूले चाहिँ अदुवाको जरा अनि पानालाई चाहिँ छेडेर भित्र पसेर खाने गर्छ
2: हजुर
0: यसको फलस्वरूप चाहिँ पानाहरू कुन्छ र फसललाई एकदमै हानि पुर्याउँछ अगस्तदेखि सेप्टेम्बर महिनादेखि यसको आक्रमण चाहिँ बारीमा सुरु हुनु थाल्छ याद गर्नु पर्यो हामीले पुरै
2: ध्यान चाहिँ दिनु पर्यो
0: अनि यो दुईवटा किराहरूले चाहिँ अदुवाको जुन ओइलिने रोग जीवाणुलाई पनि सार्ने काम गर्छ अब हामीले यसलाई पनि रोकथाम गर्नु पर्यो यहाँ रोकथाम धेरै बताउनु भयो मेरो भाइले मैले पनि बताउँदैछु अनि रोकथाम चाहिँ के छ भन्दा माटोलाई चाहिँ खनजोत गरेर मुनिको माटोलाई चाहिँ घाममा धेरै दिनसम्म सुकाएमा चाहिँ माटोमा बसेको जुन किराहरू हुन्छ नि त त्यो किराहरू मर्छ र फसलमा किरा कम्ती लाग्छ अनि अर्को छ बोटका फेद अनि वरिपरिको माटोमा चाहिँ यो मेलाथियन लेख्दै पनि गर्नुहोस् है
2: औषधिको नाम त लेख्दैछु नि दिदी
0: मेलाथियन नामक दबाई चाहिँ 2 मिलिलिटर प्रति लिटर पानीको दरमा मिसाएर 2 हप्ताको अन्तरालमा गरेर हामीले छर्केमा यो किराहरूलाई चाहिँ हामी रोकथाम गर्न सक्छौँ है
2: हजुर हजुर औषधि चाहिँ ठिक ल्याउनु पर्यो किराको रोकथाम चाहिँ गर्न सक्छ
0: हजुर हजुर
2: त्यो बाहेक अरू कुन किराले चाहिँ यो अदुवालाई चाहिँ आक्रमण गर्छ होला
1: अदुवामा लाग्ने अर्को किरा चाहिँ हो धनमय दिदी खुम्ले किरा
2: ए
1: कोही बेला यो किराले अदुवाको पानालाई कलिलै अवस्थामा खाएर निमिट्यान्नै बनाइदिन्छ है फेरि हजुर अनि कोही बेला चाहिँ आधी जस्तो खाएर चोट लगाएर छोडिदिन्छ र यसले चाहिँ अदुवाको फसलको उत्पादनमा हानि पुर्याउँछ अनि यसरी चोटहरूबाट अरू रोगको जीवाणुहरू पनि सजिलैसँग आक्रमण गर्ने गर्छ
2: निकै नोक्सान पुर्याउँदो रहेछ नि त पुरै
0: पुर्याउँछ अब देख्दैन आँखाले माटो भित्र हुन्छ अब कुनै चिज रोप्यो कुनै फसल रोप्यो यसो हेऱ्यो ओइलिरहेको हुन्छ भरे यसो कोट्याएर हेर्दा त खुम्ले पो हुन्छ हौ भित्र त
2: यसले खुम्लेले पनि नोक्सान पुर्याउँछ अनि यो खुम्लेलाई चाहिँ कसरी रोकथाम गर्नुपर्ने त्यो उपाय पनि बताइदिनुहोस् न बिरे भाइ
1: यदि बारीमा खुम्ले किरा छ भने पहिलो बर्खे झरीमा 3-4 दिनपछि किराहरू माटोको माथिल्लो सतहमा आएका हुन्छन् बुझिराख्नुहोस् है र त्यस समय केही माटोलाई कोट्याएर ती खुम्लेहरूलाई जम्मा गरी मारिदिन सकिन्छ यस्तो प्रकारले एउटा रोकथाम गर्न सकिन्छ अनि औषधि व्यवहार गर्न चाहनुहुन्छ भने अब बेसी छ भने त औषधि व्यवहार गर्नै पर्यो
0: मान्नु त सकिँदैन
1: हजुर औषधि व्यवहार गर्नु परेमा चाहिँ क्लोरीपाइरिफस बुझ्नुहोस्
2: लेख्दैछु हजुर
1: क्लोरीपाइरिफस नामक दबाई 4 मिलिलिटर प्रति लिटर पानीमा मिसाएर अदुवाको ड्याङ भिजाइदिनुपर्छ यसो गरियो भने चाहिँ खुम्ले किराको रोकथाम भएर जान्छ हौ धनमाई दिदी
2: धेरै राम्रो कुरा बिरे भाइ आज तपाईँहरूले यो अदुवामा के कस्तो रोगहरू लाग्छ अनि किराहरूले कतिको आक्रमण गर्छ त्यो कुरोलाई हामीले कसरी नियन्त्रण ल्याउनु पर्ने है धेरै राम्रोसँगले जानकारी दिनुभयो बुझे पनि हजुर तपाईँहरूले भने अनुसारै हामीले अब खेती गर्न सक्यो भने चाहिँ रोगदेखि र किरादेखि चाहिँ हामीले जोगाउनु चाहिँ सक्ने रहेछ
1: हो नि धनमाया दिदी ठिकै कुरा गर्नुभयो अब तपाईँले कुरा पनि बुझ्नु भएछ यसो गरौँ न हाम्रो सभाको समय त अलिकति रहेको जस्तो छ फेरि अर्को गीत सुनेर आनन्द लिउँ
2: समय छ भने त यसो मनोरञ्जन गर्नु पर्यो लु सुनौ न त है

0: लौ त गीत पनि सुन्यौँ, आनन्द पनि लियौँ, आनन्द लिँदा लिँदै कुराकानी गर्दा गर्दै बिरे भाइ धनमाए पनि यसो याद गर्नु भएन जाने मेलो मेसो पो भएछ कि तपाईँहरू यहाँ बसिरहने हजुर। लु अब यो के सामानहरू के अहिले धनमा बहिनीको पोका पनि रहेछ, धनको पोको लु बोक्नुहोस् है, लट्ठी मेरो यो
1: झोसियाको बोतल पनि दिनुहोस् है,
0: पानीको बोतल बिरे भाइ बुहारीले गराउला लु लानुहोस्।
2: अब सुन्नुहोस् मौसमको कृषि विज्ञप्ति। प्राप्त विज्ञप्तिअनुसार पश्चिम बङ्गालको निम्न हिमालय अञ्चल, दार्जिलिङ, कालिम्पोङ, कुचबिहार, जलपाइगुडी, अलिपुरद्वार आदि जिल्लाहरू अनि सिक्किमका विभिन्न स्थानहरूमा आगामी शुक्रबारसम्ममा गर्जनसहित वर्षा हुने सम्भावना छ।

0: सिक्किम का मुख्यमंत्री प्रेम सिंह तामांगले भारत र संयुक्त अरब एमिरेट्स बीच श्रृंखलाबद्ध ऐतिहासिक सम्झौताहरूमा सफल हस्ताक्षर भएकोमा प्रधानमन्त्री नरेन्द्र मोदी र वहाँका समकक्षी मोहम्मद बिन जायद अल नाहयानलाई बधाई दिनुभएको छ। श्री तामाङले रणनीतिक पेट्रोलियम भण्डार, दीर्घकालीन एलपीजी आपूर्ति, रक्षा सहयोग, प्रविधि साझेदारी र प्रमुख लगानी प्रतिबद्धताहरूलाई समेट्ने सम्झौताहरूले दुई राष्ट्रहरू बीचको रणनीतिक साझेदारीलाई सुदृढ पार्न महत्वपूर्ण कोसे ढुंगा रहेको बताउनुभयो। वहाँले थप भन्नुभयो, भारतको रणनीतिक पेट्रोलियम भण्डारमा 3 करोड़ ब्यारल ईन्धन भण्डारण गर्ने यूएई को निर्णय देशको दीर्घकालीन ऊर्जा सुरक्षा र तयारी सुनिश्चित गर्ने दिशामा एक ऐतिहासिक कदम हो। उत्तराखण्डका पूर्व मुख्यमन्त्री तथा हरिद्वारका सांसद त्रिवेन्द्र सिंह रावतले हिजो लोकभवनमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसँग शिष्टाचार भेट गर्नुभयो। यस भेटघाटमा सिक्किमसँग सम्बन्धित विभिन्न विषयहरू जस्तै राज्यको सामाजिक आर्थिक विकास, वातावरण संरक्षण र पर्यटन प्रवर्धनबारे छलफल गरियो। जिल्ला निर्वाचन अधिकारी तथा जिल्लापाल गेजिङ तेन्जिङ डी डेङजोङपाले आज जिल्ला प्रशासनिक केन्द्र राब्देन्से स्थित आफ्नो कक्षमा दर्ता भएका विभिन्न राजनैतिक दलका प्रतिनिधिहरूसँग मतदाता नामावलीको विशेष गहन संशोधन एसआईआर सम्बन्धी एक तत्काल बैठक बोलाउनुभयो। बूथ स्तरीय अधिकारी बीएलओहरूले मतदाताहरूलाई गणना फर्म ईएफहरू वितरण गर्नेछन्, जुन voters.eci.gov.inमा रहेको मतदाता सेवा पोर्टल मार्फत गणना प्रक्रिया स्पष्ट पार्दै अनलाइन पनि भर्न सकिन्छ। श्री डेङजोङपाले गणना चरणको अवधिमा कुनै पनि कागजात संकलन गरिने छैन भन्नुभयो। घरहरूमा ताला लागेको खण्डमा ईएफ स्लिपहरू परिसरमा छोडिनेछन् र बीएलओहरूले पूरा गरिएका फर्महरू संकलन गर्न 3 पटक भ्रमण गर्नेछन्। पाकिमकी जिल्लापाल तथा प्रधानमन्त्री सूर्यघर मुफ्त बिजुली योजनाको लागि जिल्ला स्तरीय समितिकी अध्यक्ष परी विश्नोईले पाकिमको रर्बन कम्प्लेक्समा पाकिमकी वरिष्ठ पुलिस अधीक्षक पारू रूचालको उपस्थितिमा एक जागरूकता कार्यक्रमको अध्यक्षता गर्नुभयो। सिक्किम सरकारको विद्युत विभाग अन्तर्गत सिक्किम नवीकरणीय ऊर्जा विकास एजेन्सी श्रेडाले कार्यक्रमको आयोजना गर्यो। जिल्लापाल विश्नोईले प्रधानमन्त्री सूर्यघर मुफ्त बिजुली योजनाको महत्वमाथि प्रकाश पार्दै सफा र हरित भविष्यको लागि नवीकरणीय ऊर्जा स्रोतहरूलाई प्रवर्धन गर्नुपर्ने आवश्यकतामा जोड़ दिनुभयो। सार्वजनिक क्षेत्रका तेल बजार कम्पनीहरू इण्डियन ऑयल, बीपीसीएल र एचपीसीएल ले तेल र ग्यास क्षेत्रलाई असर गर्ने विश्वव्यापी अनिश्चितताहरू भए तापनि सिक्किमभरि पेट्रोल, डीजल र तरल पेट्रोलियम ग्यास एलपीजी को निर्बाध आपूर्ति कायम राखेका छन्। टर्मिनल, डिपो, एलपीजी बोटलिङ प्लान्ट र खुद्रा आउटलेटहरू सहितको यसको व्यापक आपूर्ति नेटवर्क मार्फत इन्धनको निर्बाध उपलब्धता सुनिश्चित गर्न तेल उद्योग पूर्ण रूपमा तयार छ। सबै आउटलेटहरूमा इन्धन वितरण कार्यहरू सुचारू रूपमा जारी छन् र आपूर्तिहरू निर्धारित सुरक्षा र सञ्चालन मापदण्डहरू अनुरूप कुनै पनि प्रतिबन्ध बिना कायम राखिएको छ। राज्यपाल ओम प्रकाश माथुरसँग आज राजभवनमा डिस्कभर तिमीका अध्यक्ष अमृत शर्माको नेतृत्वमा प्रतिनिधिमण्डलले शिष्टाचार भेट गर्यो। भेटको क्रममा संस्थाले कृषि तथा पर्यटन क्षेत्रमा गरिरहेका कार्यबारे जानकारी गराएको थियो। यस अवसरमा बन्द अवस्थामा रहेका होमस्टेहरू पुनः सञ्चालन गरी युवाका लागि दिगो स्वरोजगार सिर्जना गर्ने विषयमा छलफल भयो। साथै आगामी 13 देखि 15 जूनसम्म 3 अलग अलग निर्वाचन क्षेत्रमा आयोजना हुने कृषि पर्यटन उत्सवबारे पनि जानकारी दिइयो, जसमा नेपाल र भूटानसँग कृषि तथा सांस्कृतिक आदान प्रदान समावेश रहनेछ। राज्यपालले संस्थाको प्रयासको प्रशंसा गर्नुभयो। जिल्लापाल पाकिम परी विश्नोईले एक आधिकारिक बैठकमा भाग लिन जिल्ला अधिकारीहरूसँग आज जिल्ला प्रशासनिक केन्द्र पाकिमबाट रर्बन कम्प्लेक्ससम्म पैदल यात्रा गर्नुभयो। वहाँको यो पहलले इन्धन संरक्षण र जिम्मेवार स्रोत व्यवस्थापनलाई सुदृढ पार्न प्रोत्साहित गर्यो। प्रादेशिक समाचार पूरा भयो।
1: हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौं। अब सुन्नुहोस् आजको रहल अनि भोलि प्रसारण गरिने कार्यक्रमहरूको रूपरेखा। अहिले 6:50 सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार। 7:05 लोकलहरीमा सुन्नुहुनेछ विविध स्वरमा लोकगीत। 7:15 सुरसङ्गम, जसमा सुन्नुहुनेछ विभिन्न कलाकारहरूको स्वरमा आधुनिक गीत। 7:45 फुटानी कार्यक्रम। 8:00 युवावाणीमा सुन्नुहुनेछ सामाजिक सञ्जालको युवावर्गमा प्रभाव। 8:30 चर्चा चौतारी। यस अतिरिक्त आकाशवाणी दिल्ली केन्द्रका कार्यक्रमहरू रिले गरी सुनाउनेछौँ। 9:15 स्पोटलाइट, 9:30 मनिटक अनि 10:00 आजका फनकार। भोलिको हाम्रो बिहानी अधिवेशन आरम्भ हुन्छ 6:25। 6:30 अर्चनामा सुन्नुहुनेछ सर्वव्यापी ईश्वर एक आध्यात्मिक चिन्तन विषयमा अजय कुमार छेत्रीबाट एक वार्ता। 7:07 शुभ प्रभात। 7:35 सङ्गीत प्रवाह। 8:30 समय रहनेछ रङ बिरङको संसारको। 8:45 योजना साथै हिन्दी फिल्मी गीतहरू। 9:35 स्वर्णिम भेष। 10:05 हेलो खरसाङ। 10:30 हाम्रो सरोकार। 11:07 स्वर माधुरी। 11:30 बङ्गलामा सुन्नुहुनेछ एक विशेष कार्यक्रम। 12:05 तपाईँको अनुरोधमा। 2:30 सुन्न पाउनुहुनेछ नेपाली आधुनिक गीत। 3:00 हिन्दी फिल्मी गीत। 3:20 समय रहनेछ विश्वमा हामी। 4:00 सुन्नुहुनेछ पोस्टकास्ट कार्यक्रम। 4:30 शिक्षा ज्योति, जसमा सुन्नुहुनेछ रुद्रानी राईबाट अङ्ग्रेजी व्याकरणको पाठ, एक्टिभ भोइस अनि प्यासिभ भोइस। यसरी नै 5:07 फौजी श्रोताहरूको निम्ति फिल्मी गीतको कार्यक्रम जय जवान। 6:10 गाउँले सभामा सुन्नुहुनेछ मानव तस्करीमाथि एक वार्तालाप। 7:05 लोकलहरीमा सुन्नुहुनेछ बिरेन राईको स्वरमा लोकगीत। 7:15 सुरसङ्गममा सुन्नुहुनेछ जयन्ती राईबाट आधुनिक गीत। 7:45 भुटानी कार्यक्रम। 8:00 युवावाणीमा सुन्नुहुनेछ कोसीले मैले मन पराएका गीतहरू। 8:30 चर्चा चौतारी। यस अतिरिक्त आकाशवाणी दिल्ली केन्द्रका कार्यक्रमहरू रिले गरी सुनाउनेछौँ। 9:15 स्पोटलाइट, 9:30 चर्चाका विषय अनि 10:00 आजका फनकार। अहिले सुन्दै हुनुहुन्थ्यो आजको रहल अनि भोलि प्रसारण गरिने कार्यक्रमहरूको रूपरेखा।

अब सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति। प्राप्त विज्ञप्ति अनुसार पश्चिम बङ्गालको निम्न हिमालय अञ्चल, दार्जिलिङ, कालिम्पोङ, कुचबिहार, जलपाइगुडी, अलिपुरद्वार आदि जिल्लाहरू अनि सिक्किमका विभिन्न स्थानहरूमा आगामी 72 घन्टाभित्रसम्ममा गर्जनसहित वर्षा हुने सम्भावना छ।

0: अब सुन्नुहोस् यस केन्द्रको प्रादेशिक समाचार।
1: यो आकाशवाणी खरसाङ हो। अब प्रादेशिक समाचार रोशनी छेत्रीबाट सुन्नुहोस्। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारी भोलि सिलगढी आउनुहुनेछ। वहाँले उत्तरकन्यामा एउटा महत्वपूर्ण प्रशासनिक बैठक गर्नुहुनेछ। तृणमूल कंग्रेसका उम्मेद्वार जहाँगीर खानले फाल्टा विधानसभा क्षेत्रमा पुनर्मतदानबाट आफ्नो नाम फिर्ता लिने घोषणा गर्नुभएको छ। पुनर्मतदान 21 मईमा हुनेछ। पश्चिम बंगाल सरकारले वित्तीय अनियमितता मामिलामा आरजीकर मेडिकल कलेजका पूर्व प्राचार्य सन्दीप घोष विरूद्ध मुद्दा चलाउन अनुमति दिएको छ। राज्य सरकारले समयसीमा सकिएर मनोनित प्रशासकहरूको भरमा चलिरहेको नगरपालिकाहरूलाई अब महकुमा शासकको अधीनमा रहने जनाएको छ र भारतीय जनता पार्टीको आयोजनामा खरसाङमा विजय उत्सव भव्य रूपमा आयोजना गरियो। अब समाचार विस्तारमा। राज्यमा राजनीतिक परिवर्तनपछि मुख्यमन्त्री शुभेन्दु अधिकारी पहिलो पटक उत्तर बंगालको भ्रमणमा आउँदै हुनुहुन्छ। वहाँले भोलि सिलगढी आउनुहुनेछ। साथै उत्तरकन्यामा एउटा महत्वपूर्ण प्रशासनिक बैठक गर्नुहुनेछ। प्रशासनिक सूत्रहरू अनुसार यस बैठकमा उत्तर बंगालका विभिन्न जिल्लाका वरिष्ठ अधिकारीहरू सामेल हुनेछन्। बैठकमा कानून व्यवस्थाको स्थिति, सरकारी योजनाहरूको प्रगति र क्षेत्रीय विकाससित सम्बन्धित कयन महत्वपूर्ण मुद्दाहरूमा चर्चा गरिनेछ। मुख्यमन्त्रीको भ्रमणलाई लिएर तयारी तीव्र गतिमा भइरहेको छ। उत्तरकन्या परिषदलाई फ्ल्याक्स फेस्टुन र अन्य सजावटले सजाइएको छ। यसका साथै सुरक्षा व्यवस्था पनि कडा पारिएको छ। आज धेरै वरिष्ठ भाजपा नेताहरू उत्तरकन्या पुगे र तयारीको समीक्षा गरे। उत्तर बंगालको विकास र प्रशासनिक गतिलाई तीव्र पार्ने सन्दर्भमा यो बैठक महत्वपूर्ण सिद्ध हुन सक्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीको नेतृत्वमा रहेको नयाँ सरकारले राज्यमा भ्रष्टाचार मुक्त र पारदर्शी प्रशासन प्रदान गर्ने दिशामा ठूलो प्रशासनिक कदम चालेको छ। राज्य सरकारले पश्चिम बंगाल सिभिल सेवाका कयौं अधिकारीहरूलाई मन्त्रीहरूको कार्यकारी सहायकको रूपमा नियुक्त गरेको छ। राज्य कार्मिक र प्रशासनिक सुधार विभागले जारी गरेको अधिसूचनामा अधिकारीहरूलाई तत्काल नयाँ जिम्मेवारी लिन निर्देश दिइएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीको नेतृत्वमा रहेको बीजेपी सरकारले तृणमूल सरकारका अवधि केन्द्र र राज्यका विभिन्न परियोजनाहरूमा धोखाधड़ीको आरोपको जाँच गर्न एक आयोग गठन गरेको छ। नयाँ सरकारको दोस्रो मन्त्रीमण्डलको बैठक हिजो भएको थियो। बैठकमा आयोग गठन गर्ने निर्णय गरियो। यस्तै पछिल्ला केही वर्षमा महिला तथा बालबालिकामाथि भएका अत्याचारको जाँच गर्न दोस्रो आयोग गठन गरिएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले हिजो राज्य सचिवालय नवन्नामा पत्रकार सम्मेलन गरी यी दुई आयोग गठनको घोषणा गर्नुभयो।
2: पश्चिम बंगाल सरकार की कैबिनेट में हमारी जो चुनाव के दौरान जो कमिटमेंट था ऑनरेबल सेंट्रल यूनियन होम मिनिस्टर एंड कोऑपरेशन मिनिस्टर रिस्पेक्टेड अमित शाह जी ने डिक्लेयर किया था कि अगर भाजपा सरकार आएगा तो दो कमीशन होगा, एक इंस्टीट्यूशनल करप्शन के खिलाफ और दूसरा हमारी जो हमारी गर्ल चाइल्ड से लेकर हमारी वोमेन के ऊपर जो अत्याचार हुआ है उसके खिलाफ। आज कैबिनेट ने मंजूरी दे दिया और दो रिटायर्ड कलकत्ता हाईकोर्ट के जज भी कंसेंट दे दिया। एक कमीशन का चेयरमैन वो जो इंस्टीट्यूशनल करप्शन है उसका चेयरमैन होगा एक जस्टिस रेस्पेक्टेड विश्वजीत बासु मेंगर मेंबर सेक्रेटरी हमारे एडीजी रैंक का सीनियर आईपीएस ऑफिसर काम का आदमी जयरमन साहब और दूसरा एट्रोसिटी अगेंस्ट वोमेन उनका चेयरपर्सन रिटायर्ड जस्टिस रेस्पेक्टेड ऑनरेबल समाप्ति चैटर्जी और उनका मेंबर सेक्रेटरी हमारी एडीजी रैंक का आईपीएस ऑफिसर बंगाल में बहुत पॉपुलर आईपीएस ऑफिसर दमयंत सिंह जी। ये काम 1 जून से चालू करेगा और हम लोग उम्मीद कर रहा है 1-1.5 महीने के अंदर कुछ रिकमेंडेशन भी आ जाएगा।
1: सिलगढ़ी बर्धमान रोडमा नवनिर्मित फ्लाइओभर चाँडै उद्घाटनको तयारीमा छ। सिलगढ़ी पुलिस कमिश्नरेटको ट्राफिक विभागले आधिकारिक उद्घाटन हुन अघि हिजो फ्लाइओभरको परीक्षण गर्यो। यस परीक्षण रन मार्फत ट्राफिक आवागमनको उपयोगिता र ट्राफिक प्रबन्धनका विभिन्न पक्षहरूको जाँच गरियो। उल्लेखनीय छ, मुख्यमन्त्री शुभेन्दु अधिकारीको भोलि हुने उत्तर बंगाल भ्रमण अवधि फ्लाइओभरको उद्घाटन हुने सम्भावना रहेको छ।
3: सिलगढी पुलिस कमिश्नरेटको ट्राफिक विभागले आधिकारिक उद्घाटन हुन अघि हिजो फ्लाइओभरको परीक्षण गर्यो। यस परीक्षण रन मार्फत ट्राफिक आवागमनको उपयोगिता र ट्राफिक प्रबन्धनका विभिन्न पक्षहरूको जाँच गरियो। उल्लेखनीय छ, मुख्यमन्त्री शुभेन्दु अधिकारीको भोलि हुने उत्तर बंगाल भ्रमण अवधि फ्लाइओभरको उद्घाटन हुने सम्भावना सूत्रले जनाएको छ। यस सम्बन्धमा डिसिपी ट्राफिक काजी शमसुद्दिन अहमदले हिजो फ्लाइओभरको निरीक्षण गरिएको अनि यस सम्बन्धमा विस्तृत प्रतिवेदन तयार पारेर सम्बन्धित विभागमा पठाइने बताउनुभयो। सारण मंगर, आकाशवाणी समाचार, खरसाङ।
1: प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मीडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
4: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
5: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
6: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
1: समाचार सन्ध्यामा तपाईहरूलाई पुनः स्वागत छ। पश्चिम बंगालमा तृणमूल कंग्रेसका उम्मेद्वार जहाँगीर खानले आज फाल्टा विधानसभा क्षेत्रमा हुने आगामी पुनर्मतदानबाट आफ्नो नाम फिर्ता लिने घोषणा गर्नुभएको छ। श्री खानले वहाँको यो कदम क्षेत्रमा शान्ति र विकासले प्रेरित भएको बताउनुभयो। वहाँले फाल्टाको लागि भाजपा नेतृत्वमा रहेको नयाँ सरकारको विशेष प्याकेजको सराहना गर्नुभयो। यसैबीच तृणमूल कंग्रेसले फाल्टा पुनर्मतदानबाट आफ्नो नाम फिर्ता लिने जहाँगीर खानको निर्णय उनको व्यक्तिगत निर्णय भएको र यसमा पार्टीको कुनै सरोकार नभएको बताएको छ। मतगणना 24 मईमा हुनेछ। निर्वाचन आयोगले व्यापक धाँधली भएको भन्दै 29 अप्रेलमा भएको चुनावलाई रद्द घोषणा गरेको थियो र 21 मईमा सबै 285 बुथमा पुनः मतदान गर्न आदेश दिएको थियो। मतगणना 24 मईमा हुनेछ। श्री खानले आफ्नो नाम फिर्ता लिएपछि अब भाजपाका देवांशु पाण्डा, कंग्रेसका अब्दुर रज्जाक मोल्ला र सीपीआईएमका शम्भुनाथ कुर्मी बीच प्रतिस्पर्धा हुनेछ। पश्चिम बंगाल सरकारले आरजीकर मेडिकल कलेज तथा अस्पतालका पूर्व प्राचार्य सन्दीप घोष विरूद्ध मुद्दा चलाउन प्रवर्तन निदेशालयले अनुमति दिएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले घोष विरूद्ध कथित वित्तीय अनियमितता र मनी लन्ड्रिङको आरोपमा मुद्दा चलाउन निदेशालयलाई अनुमति दिने आधिकारिक आदेश जारी गर्नुभएको छ। श्री अधिकारीले भन्नुभयो, विगतको तृणमूल कंग्रेस सरकारले यस मामिलाको जाँच प्रक्रियालाई लामो समयसम्म बलजफ्ती र अनैतिक रूपमा रोकेको थियो। यो मामिला एक प्रशिक्षु डाक्टरसित दुष्कर्म र हत्यासित सम्बन्धित छ। सीबीआईले 29 नोभेम्बर 2025 आरजीकर मेडिकल कलेज र अस्पतालमा वित्तीय अनियमितताको सम्बन्धमा आरोप पत्र दर्ता गरेको थियो। कलकत्ता उच्च न्यायालयले आज आरजीकर मेडिकल कलेज तथा अस्पतालमा एक महिला चिकित्सकसित दुष्कर्म र हत्या मामिलाको सुनवाईको क्रममा केन्द्रीय अन्वेषण ब्यूरो सीबीआईलाई महत्वपूर्ण निर्देश दिएको छ। अदालतले भनेको छ, अस्पतालको सेमिनार हल लगायत सबै स्थानहरू जुन जाँचको लागि सिल गर्न आवश्यक छ तत्काल सिल गरिनुपर्छ। सुनवाईको क्रममा न्यायमूर्ति शम्पा सरकार र न्यायमूर्ति तीर्थंकर घोषको खण्डपीठले सीबीआईलाई आरजीकर अस्पतालको घटनास्थलको सिल खोलिएको छ कि छैन भनेर प्रश्न उठायो। न्यायालयले मामिलासित जोडिएको घटनास्थललाई सुरक्षित राख्नु महत्वपूर्ण रहेको बताएको छ। मामिलाको आगामी सुनवाई बिहिबार निर्धारित गरिएको छ। कोलकाता नगर निगमले तृणमूल कंग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जीसित सम्बन्धित दुई ठेगानाहरूमा अवैध निर्माणलाई लिएर नोटिस जारी गरेको छ। यसमध्ये एउटा नोटिस अभिषेककी आमा लता ब्यानर्जीको नाममा पठाइएको छ भने दोस्रो नोटिस लिप्स एण्ड बाउन्स नामक संस्थालाई जारी गरिएको छ, जसलाई अभिषेक ब्यानर्जीसित सम्बन्धित संगठन मानिन्छ। यो समाचार न्यूज अन एआईआर मोबाइल एप र युट्युबमा @AIR कर्सियङ मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। यो आकाशवाणी खरसाङ हो। राज्य सरकारले एक अधिसूचना जारी गर्दै समयसीमा सकिएर मनोनित प्रशासकहरूको भरमा चलिरहेको नगरपालिकाहरूलाई अब महकुमा शासकको अधीनमा रहने जनाएको छ। यसै क्रममा चुनावपछि नयाँ बोर्ड अफ काउन्सिलर बोर्ड गठन नभएसम्म खरसाङ, मिरिक, कालेबुङ र बुनियादपुर नगरपालिकाको प्रशासकका रूपमा महकुमा शासक एसडिओ नियुक्त गरेको छ। यो अधिसूचना नगरपालिका मामिला विभागद्वारा तत्काल प्रभाव रहने बताइएको छ। भारतीय जनता पार्टीको आयोजनामा खरसाङमा विजय उत्सव विराट र्यालीको साथमा आज भव्य रूपमा आयोजना गरियो। कार्यक्रममा सांसद राजु विष्ट, नवनिर्वाचित विधायक सोनाम लामा र भाजपा जिल्ला अध्यक्ष सञ्जीव लामा लगायत गठबन्धन दलका सदस्यहरूको विशेष रूपमा उपस्थिति रहेको थियो। सुन्नुहोस् एक रिपोर्ट।
7: यस विजय र्याली खरसाङको टुरिस्ट लजबाट सुरु भएर राष्ट्रिय राजमार्ग 110 हुँदै अस्पताल मोडबाट हिलकाट रोड भएर खरसाङ बजार परिक्रमा गर्दै मोटर स्ट्यान्डसम्म पुगेको थियो। मोटर स्ट्यान्डमा पुगेर विजय र्याली पदसभामा परिणत भयो, जहाँ वक्ताहरूले यसपालिको विधानसभा चुनावमा खरसाङ विधानसभा समष्टिको जनताले भारी मतले विजय बनाएकोमा खरसाङका जनतालाई धन्यवाद ज्ञापन गरेका छन्। उक्त र्यालीको अवधि सांसद राजु विष्ट, नवनिर्वाचित विधायक सोनाम लामा र भाजपा जिल्ला अध्यक्ष सञ्जीव लामाले गाडीमा सवार भएर खरसाङका जनतालाई अभिवादन गर्दै धन्यवाद दिएका छन्। यस अवधि जनताले तीनैजनालाई ठाउँ ठाउँमा खदा लगाएर जितको बधाई दिएका छन्। यस विजय र्यालीमा खरसाङमा जय श्री रामको गुञ्जायमान भएको थियो। आकाशवाणी समाचार खरसाङबाट स्नेहा थामी।
1: दार्जिलिङ जिल्ला प्रशासनले आज रङ्गापानीमा रोड ओभरब्रिज आरओबी निर्माणका लागि अनापत्ति प्रमाणपत्र एनओसी जारी गरेको छ। यो रङ्गापानी, फाँसीदेवा, खोरीबारी, सिलगढी र उत्तर बंगाल नजिकैका क्षेत्रका बासिन्दाहरूका लागि एउटा महत्वपूर्ण र लम्बित योजना हो, जसको पूर्ण खर्च केन्द्र सरकारद्वारा 79.79 करोडको लागतमा बेहोरिँदैछ। यसको जानकारी दार्जिलिङका सांसद राजु विष्टले एक सोसियल मीडिया पोस्ट मार्फत दिनुभएको छ। सहारा ट्रस्टको पहलमा कालेबुङमा एक दिवसीय निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरियो। एसएल भिजन केयर ट्रस्टको तकनिकी सहयोगमा सो शिविर सम्पन्न गरिएको हो। यस शिविरबाट 60 भन्दा अधिक बिरामीहरूले लाभ लिएका छन्। यसैबीच आर्थिक रूपमा विपन्न परिवारका सदस्यहरूलाई निशुल्क चश्मा अनि अन्य सहयोग पनि गरिएको छ। भारतीय जनता युवा मोर्चाका सदस्यहरूले दार्जिलिङ जिल्ला अस्पतालको भ्रमण गरी जिल्ला स्वास्थ्य अधिकारी डीएमओएच का साथ भेटवार्ता गर्दै अस्पतालमा देखिएका विभिन्न समस्याबारे ज्ञापन पत्र बुझाएका छन्। ज्ञापन पत्रमा अस्पतालमा भइरहेको खानेपानी आपूर्तिमा अवरोध, फोहोर प्रबन्धन तथा पार्किङ समस्या जस्ता विषयहरू उल्लेख गरिएको थियो। अस्पताल प्रशासनले भारतीय जनता युवा मोर्चाका पहललाई सकारात्मक रूपमा लिँदै आगामी दिनहरूमा यी समस्याहरू समाधान गर्न आवश्यक सहयोग र समन्वय गर्ने आश्वासन दिएको छ। पेट्रोल र डिजेलको मूल्य आज लगभग 90 पैसा प्रति लिटरले बढाइएको छ, जुन एक साताभन्दा कम समयमा दोस्रो बढोत्तरी हो। दिल्लीमा पेट्रोलको मूल्य अब 98.64 रुपियाँ प्रति लिटर भएको छ भने डिजेलको मूल्य 91.58 रुपियाँ भएको छ। मुम्बईमा पेट्रोल 107.59 रुपियाँ र डिजेल 94.08 रुपियाँ प्रति लिटरले बिक्री भइरहेको छ। कोलकातामा पेट्रोलको मूल्य 109.70 रुपियाँ र डिजेलको 96.07 रुपियाँ भएको छ। चेन्नईमा पेट्रोलको मूल्य 104.49 रुपियाँ र डिजेलको 96.11 रुपियाँ प्रति लिटर भएको छ। यो बढोत्तरी इरान संघर्ष र होर्मुज जलडमरू मध्यमा अवरोधका बीच विश्वव्यापी काँचो तेलको मूल्यमा भएको तीव्र वृद्धिपछि भएको हो। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारी भोलि सिलगढी आउनुहुनेछ। उहाँले उत्तरकन्यामा एउटा महत्वपूर्ण प्रशासनिक बैठक गर्नुहुनेछ। तृणमूल कंग्रेसका उम्मेद्वार जहाँगीर खानले फाल्टा विधानसभा क्षेत्रमा पुनर्मतदानबाट आफ्नो नाम फिर्ता लिने घोषणा गर्नुभएको छ। पुनर्मतदान 21 मईमा हुनेछ। पश्चिम बंगाल सरकारले वित्तीय अनियमितता मामिलामा आरजीकर मेडिकल कलेजका पूर्व प्राचार्य सन्दीप घोष विरूद्ध मुद्दा चलाउन अनुमति दिएको छ। राज्य सरकारले समय सीमा सकिएर मनोनित प्रशासकहरूको भरमा चलिरहेको नगरपालिकाहरूलाई अब महकुमा शासकको अधीनमा रहने जनाएको छ र भारतीय जनता पार्टीको आयोजनामा खरसाङमा विजय उत्सव भव्य रूपमा आयोजना गरियो। यसका साथै समाचार पूरा भयो।
0: हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। अब लोकलहरीमा सुनिरहेछौँ विविध कलाकारहरूको स्वरमा लोकगीत। प्रथममा सुन्नुहोस् आराती राईको स्वरमा, त्यसभन्दा अघि सुन्नुहोस् यो छोटो सन्देश।
8: तपाईँको दृष्टि धमिलो छ, यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 97333000090।

लोकलहरीपछि अब सुनाइरहेछौँ सुर सङ्गम। आज सुन्नुहुनेछ विभिन्न कलाकारहरूको आवाजमा आधुनिक गीत। प्रथममा सुन्नुहोस् ऋतुराज राईको स्वरलाई।

अहिले सुरुसँगमा सुन्दै हुनुहुन्थ्यो विभिन्न कलाकारहरूको स्वरमा आधुनिक गीत। हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। अब रेलगाडी सुनाउनेछौँ आकाशवाणीको समाचार।

0: शुरू गरौ आजका मुख्य समाचारहरूबाट। भारत नर्डिक शिखर सम्मेलन ओस्लोमा शुरू। रक्षा मन्त्री राजनाथ सिंह दक्षिण कोरियाको भ्रमणमा। इन्धनको मूल्यमा फेरि वृद्धि। पेट्रोल डिजेलमा प्रति लिटर 90 पैसासम्म बढ्यो। नीट युजी 2026 प्रश्नपत्र लिक प्रकरण। लातुरको कोचिङ सेन्टरमा फेरि सीबीआईको छापा। ट्रान्सजेन्डर व्यक्तिको कल्याणका लागि राष्ट्रिय मानवाधिकार आयोगको नयाँ परामर्श। अल्पसंख्यक समुदायका समस्या समाधानका सक्रिय भूमिका खेल्न किरेन रिजिजुको आग्रह। अब समाचार विस्तारमा। भारत नर्डिक शिखर सम्मेलन आज नर्वेको राजधानी ओस्लोमा शुरू भएको छ। सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहित नर्वे, स्वीडेन, आइसल्याण्ड, फिनल्याण्ड र डेनमार्कका प्रधानमन्त्रीहरूको सहभागिता रहेको छ। यस सम्मेलनको मुख्य उद्देश्य भारत र नर्डिक देशहरूबीच क्षेत्रीय सहकार्यलाई थप मजबूत बनाउनु रहेको बताइएको छ। यसअघि सन् 2022 डेनमार्कको कोपनहेगनमा यस्तै शिखर सम्मेलन आयोजना गरिएको थियो। सम्मेलनमा ऊर्जा, समुद्री अर्थतन्त्र, प्रविधि तथा नवप्रवर्तन, दिगोपन, नवीकरणीय ऊर्जा र डिजिटलीकरण जस्ता विषयहरूमा विशेष छलफल हुने अपेक्षा गरिएको छ। भारत र नर्डिक क्षेत्रबीच हाल व्यापार तथा आर्थिक साझेदारी सम्बन्धी सम्झौता कार्यान्वयनमा रहेको छ। सम्मेलनमा दुई पक्षबीच व्यापार र लगानी विस्तार गर्ने उपायबारे पनि छलफल हुने सम्भावना छ। नर्डिक राष्ट्रहरूसँग भारतको द्विपक्षीय व्यापार करिब 19 अरब अमेरिकी डलरसम्म पुगेको बताइएको छ। सम्मेलनले भारत र नर्डिक देशहरूबीच बहुआयामिक सहकार्यलाई थप विस्तार गर्ने तथा साझा क्षेत्रीय र विश्वव्यापी मुद्दामा विचार आदान प्रदान गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। शिखर सम्मेलन अघि प्रधानमन्त्री नरेन्द्र मोदीले आइसल्याण्डकी प्रधानमन्त्री क्याट्रिन ज्याकब्स डटेर, फिनल्याण्डका प्रधानमन्त्री प्याट्री ओर्पो तथा डेनमार्ककी प्रधानमन्त्री मेट्टी फ्रेडेरिस्कनसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। भारतका रक्षा मन्त्री राजनाथ सिंह 3 दिने औपचारिक भ्रमणका लागि आज दक्षिण कोरियाको राजधानी सियोल पुगेका छन्। सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै मन्त्री सिंहले यस भ्रमणको उद्देश्य भारत र दक्षिण कोरिया बीचको रक्षा सहकार्य तथा रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउनु रहेको बताएका छन्। उनले भ्रमणले द्विपक्षीय सम्बन्धलाई थप मजबूत बनाउने र साझा हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। भ्रमणका क्रममा राजनाथ सिंहले दक्षिण कोरियाका रक्षा मन्त्री आन ग्यो बेकसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। वार्ताका क्रममा दुवै पक्षले रक्षा सहकार्यको समीक्षा गर्नुका साथै साझेदारीलाई अझ मजबूत बनाउन नयाँ पहलहरूको खोजी गर्ने बताइएको छ। यसका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय साझा चासोका विषयहरूमा पनि दुई नेताबीच विचार विमर्श हुने जनाइएको छ। यसअघि रक्षा मन्त्री राजनाथ सिंह 2 दिने भियतनाम भ्रमण पूरा गरेर सियोल पुगेका हुन्। भारतका केन्द्रीय गृहमन्त्री तथा सहकारिता मन्त्री अमित शाहले आगामी 5 वर्षभित्र छत्तीसगढ़को बस्तर सम्भागलाई देशकै सबैभन्दा विकसित जनजातीय क्षेत्र बनाउने लक्ष्य रहेको बताएका छन्। आज बस्तरको मुख्यालय जगदलपुरमा संचारकर्मीसँग कुरा गर्दै उनले 2031 बस्तरका नागरिकहरूको औसत आमदानी 6 गुणासम्म बढ़ाउने लक्ष्य सरकारले लिएको जानकारी दिए। उनले बस्तरलाई नक्सलमुक्त बनाएपछि केन्द्र र राज्य सरकारले संयुक्त रूपमा आगामी 5 वर्षका लागि विकासको वैज्ञानिक खाका तयार गरेको बताए। त्यस अन्तर्गत सुरक्षा बलका करिब 200 शिविर मध्ये 70 शिविरलाई शहीद वीर गुण्डाधुर सेवा डेरामा रूपान्तरण गरिनेछ। यी केन्द्र मार्फत स्थानीय बासिन्दालाई बैंकिङ सेवा, सिपमूलक तालिम, विद्यालय, आँगनवाड़ी तथा वन उपज प्रशोधन जस्ता सरकारी योजनाको सुविधा उपलब्ध गराइने बताएको छ। गृहमन्त्री शाहले बस्तरका प्रत्येक जनजातीय परिवारलाई 1-1 वटा गाई वा भैंसी उपलब्ध गरिने घोषणा पनि गरेका छन्। आगामी 6 महिना भित्र सहकारी डेयरी को ठूलो सञ्जाल निर्माण गरिने तथा यसका लागि छत्तीसगढ़ सरकारले राष्ट्रिय दुग्ध विकास बोर्डसँग सम्झौता गरिसकेको उनले बताए। यस विषयमा थप जानकारी दिँदै उनले बताएका छन्,
1: 19 मई 2026 की ये तिथि है कि जहां से नक्सल प्रभावित क्षेत्र में संपूर्ण विकास की परिकल्पना को लॉन्च किया जा रहा है। बस्तर के साथ जिले को नक्सलवाद से मुक्त कराने के लिए भारत सरकार के द्वारा यहां पर करीब करीब 200 सुरक्षा कैंप बनाए।
0: पेट्रोल र डिजेलको मूल्यमा आज प्रति लिटर करिब 90 पैसाले वृद्धि भएको छ। एक साताभित्र इन्धनको मूल्यमा गरिएको यो दोस्रो वृद्धि हो। दिल्लीमा पेट्रोलको मूल्य प्रति लिटर 98.64 रूपियाँ पुगेको छ भने डिजेलको मूल्य 91.58 रूपियाँ कायम गरिएको छ। मुम्बईमा पेट्रोल 107.59 रूपियाँ र डिजेल 94.08 रूपियाँ प्रति लिटरमा बिक्री भइरहेको छ। यसअघि गत 15 मईमा पनि इन्धनको मूल्य प्रति लिटर 3 रूपियाँले बढ़ाइएको थियो। 4 वर्षभन्दा बढ़ी समयपछि इन्धनको मूल्यमा गरिएको यो पहिलो संशोधन मानिएको छ। इरानसँगको द्वन्द तथा होर्मुज जलडमरू मध्यमा देखिएको अवरोधका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढ़ेपछि इन्धनको मूल्य फेरि वृद्धि गरिएको बताइएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। नीट यूजी 2026 प्रश्नपत्र लीक घटनाको अनुसन्धान अहिले थप गहिरिँदै गएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो सीबीआईले महाराष्ट्रको लातूर जिल्लास्थित रेणुकाई केमिस्ट्री क्लासेस कोचिङ सेन्टरमा फेरि छापा मारे

0: अब सुन्नुहोस् आकाशवाणीको समाचार।
1: यो आकाशवाणी हो, समाचार सारण मंगरबाट सुन्नुहोस्। प्रथम मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी र भारत र नर्डिक देशहरूले आफ्नो सम्बन्धलाई ग्रीन टेक्नोलोजी र इनोभेसन स्ट्राटेजिक पार्टनरसिपको रूप दिने निर्णय गरेको बताउनुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले आगामी 5 वर्षमा छत्तिसगढको बस्तर डिभिजन देशको सबैभन्दा विकसित आदिवासी डिभिजन बन्ने बताउनु भएको छ। रक्षा मन्त्री राजनाथ सिंह 3 दिने आधिकारिक भ्रमणका लागि दक्षिण कोरियाको राजधानी सियोल पुग्नुभएको छ। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आगामी नीट युजी पुनः परीक्षाको तयारीको समीक्षा गर्न एक उच्चस्तरीय बैठकको अध्यक्षता गर्नुभयो। अनि इन्डियन प्रिमियर लिग क्रिकेटमा आज राजस्थान रोयल्स र लखनऊ सुपर जायन्ट्स बीच म्याच शुरू भएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नर्डिक देशहरूले आफ्नो सम्बन्धलाई ग्रीन टेक्नोलोजी र इनोभेसन स्ट्राटेजिक पार्टनरसिपको रूप दिने निर्णय गरेका छन्। आज नर्वेको राजधानी ओस्लोमा तेस्रो भारत नर्डिक शिखर सम्मेलनमा भाग लिएपछि नर्डिक देशका नेताहरूका साथ संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै श्री मोदीले यो कुरा बताउनुभयो।
2: आज हमने भारत और नॉर्डिक संबंधों को ग्रीन टेक्नोलॉजी एंड इनोवेशन स्ट्रेटेजिक पार्टनरशिप का स्वरूप देने का निर्णय लिया है। इस ग्रीन टेक्नोलॉजी पार्टनरशिप से हम आइसलैंड की जियोथर्मल और फिशरीज, नॉर्वे की ब्लू इकोनॉमी और आर्कटिक और सभी नॉर्डिक देशों की मैरिटाइम और सेंसिटिविटी में एक्सपर्टीज को, सस्टेनेबिलिटी की एक्सपर्टीज को भारत के स्केल के साथ जोड़कर पूरे विश्व के लिए एक बेहतर भविष्य सुनिश्चित करेंगे।
1: यस पत्रकार सम्मेलनमा नर्वे, स्वीडेन, आइसल्यान्ड, फिनल्यान्ड र डेनमार्कका प्रधानमन्त्रीहरूले पनि भाग लिनुभयो। प्रधानमन्त्री मोदीले यस ग्रीन टेक्नोलोजी साझेदारी मार्फत उहाँहरूले आइसल्यान्डको जियोथर्मल र मत्स्य पालन विशेषज्ञता, नर्वेको निलो अर्थतन्त्र र आर्किटिक विशेषज्ञता र सबै नर्डिक देशहरूको समुद्री र स्थिरता विशेषज्ञतालाई भारतको कौशलसित संयोजन गरेर सम्पूर्ण विश्वको लागि राम्रो भविष्य सुनिश्चित गर्ने बताउनुभयो। भारत र नर्डिक देशहरू बीचको यो अद्वितीय रणनीतिक साझेदारीको गठनका साथै उहाँहरूले स्वीडेनको उन्नत विनिर्माण र रक्षा क्षेत्र, फिनल्यान्डको

दूरसञ्चार र डिजिटल प्रविधि क्षेत्र र डेनमार्कको साइबर सुरक्षा र स्वास्थ्य प्रविधि क्षेत्रलाई सम्पूर्ण विश्वको लागि विश्वसनीय समाधानहरू विकसित गर्न भारतको प्रतिभासित जोड्नेछन्। उहाँले विगत 10 वर्षमा दुई पक्षबीचको द्विपक्षीय व्यापार लगभग 4 गुणा बढेको उल्लेख गर्नुभयो। उहाँले भारतको तीव्र विकास यात्रामा नर्डिक देशहरूबाट लगानी कोषहरू महत्वपूर्ण साझेदार बन्दै गएको कुरामा जोड दिनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो 5 राष्ट्रहरूको भ्रमणको अन्तिम चरणमा आज अबेर इटलीको राजधानी रोम पुग्नुहुनेछ। 2 दिनसम्म चल्ने भ्रमणले व्यापार, निवेश र तकनिकी नवाचारका क्षेत्रमा द्विपक्षीय सहयोगलाई सुदृढ तुल्याउनेछ। भारतीय समुदाय प्रधानमन्त्रीको भ्रमणको बारेमा खुशी, आशा र अपेक्षाले भरिएको छ। इटलीका प्रधानमन्त्री जर्जिया मेलोनीको व्यक्तिगत निमन्त्रणामा भएको यो उच्चस्तरीय राजकीय भ्रमण हो। भारतीय प्रवासी मात्र होइन, स्थानीय इटालियनहरू पनि भारतमा व्यापारका अवसरहरू खोज्न उत्सुक छन्। केन्द्रीय गृह तथा सहकारिता मन्त्री अमित शाहले आगामी 5 वर्षमा छत्तिसगढको बस्तर डिभिजन देशको सबैभन्दा विकसित आदिवासी डिभिजन बन्ने बताउनु भएको छ। बस्तरको डिभिजनल हेडक्वार्टर जगदलपुरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै वहाँले 2031सम्ममा बस्तरका जनताको औसत आय 6 गुणाले बढाउने लक्ष्य राखेको बताउनुभयो। उहाँले भन्नुभयो, बस्तरलाई नक्सलमुक्त बनाएपछि केन्द्र र राज्य सरकारले मिलेर आगामी 5 वर्षको लागि यसको विकाससँग सम्बन्धित वैज्ञानिक रोडम्याप तयार गरेका छन्। यस अन्तर्गत बस्तर डिभिजनमा स्थापना गरिएका सुरक्षा बलका लगभग 200 शिविरहरू मध्ये 70 शिविरहरूलाई शहीद वीर गुण्डाधुर सेवा डेरामा परिणत गरिनेछ। यसको माध्यमबाट स्थानीय जनतालाई ब्याङ्किङ, कौशल प्रशिक्षण, विद्यालय, आँगनवाडी र वन उपज प्रसंस्करण सहित सरकारका सबै योजनाहरूको लाभ प्रदान गरिनेछ। श्री शाहले बस्तरको प्रत्येक आदिवासी परिवारलाई 1 गाई र भैँसी दिने घोषणा गर्नुभएको छ र आगामी 6 महिनामा यहाँ सहकारी डेरीहरूको ठूलो नेटवर्क सृजना गरिनेछ। यसअघि केन्द्रीय गृहमन्त्रीले आज जगदलपुरमा आयोजित केन्द्रीय क्षेत्रीय परिषदको 26 बैठकको अध्यक्षता गर्नुभयो। बैठकमा छत्तिसगढ, उत्तर प्रदेश, मध्यप्रदेश र उत्तराखण्डका मुख्यमन्त्रीहरूका साथै केन्द्रीय गृह सचिव, गुप्तचर ब्युरोका महानिर्देशक र 4 राज्यका पुलिस महानिर्देशकहरू र पुलिस र प्रशासनका वरिष्ठ अधिकारीहरू उपस्थित थिए। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो, अब रहल समाचार। रक्षा मन्त्री राजनाथ सिंह 3 दिने आधिकारिक भ्रमणका लागि दक्षिण कोरियाको राजधानी सियोल पुग्नुभएको छ। एक सोसियल मिडिया पोस्टमा श्री राजनाथ सिंहले भन्नुभयो, यस भ्रमणको उद्देश्य दुई देशहरू बीचको रक्षा सहयोग र रणनीतिक साझेदारीलाई अझ बलियो बनाउनु हो। उहाँले यो भ्रमणले द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन र आपसी हितका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने अवसर प्रदान गर्ने बताउनुभयो। भ्रमणका क्रममा राजनाथ सिंहले आफ्ना दक्षिण कोरियाली रक्षा मन्त्री आङ ग्यू बाकसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। दुवै नेताहरूले रक्षा सहयोगको समीक्षा गर्नुहुनेछ र द्विपक्षीय साझेदारीलाई अझ बलियो बनाउन नयाँ पहलहरूको खोजी गर्नुहुनेछ। उनीहरूबीच आपसी हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा पनि छलफल हुनेछ। केन्द्रीय कृषि मन्त्री शिवराज सिंह चौहानले अन्तर्राष्ट्रिय बजारबाट मल प्राप्त गर्न दिन प्रतिदिन कठिन हुँदै गएको बताउनु भएको छ। उहाँले रासायनिक मलमाथिको निर्भरता कम गर्न जैविक खेतीमा अधिक जोड दिनुपर्ने बताउनुभयो। भुवनेश्वरमा पूर्वी क्षेत्रीय कृषि सम्मेलनलाई सम्बोधन गर्दै श्री चौहानले भन्नुभयो, विश्वव्यापी चुनौतीहरूको बावजुद केन्द्र सरकार किसानहरूका लागि पर्याप्त मल आपूर्ति सुनिश्चित गर्न हरसम्भव प्रयास गरिरहेको छ। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आज नयाँ दिल्लीमा आगामी निट युजी पुनः परीक्षाको तयारीको समीक्षा गर्न एक उच्चस्तरीय बैठकको अध्यक्षता गर्नुभयो। परीक्षा सञ्चालनमा पूर्ण इमान्दारिता र पारदर्शिता हुनुपर्नेमा जोड दिँदै प्रधानले अघिल्ला परीक्षा प्रक्रियामा देखिएका सबै कमजोरीलाई पूर्ण रूपमा सुधार गरी हटाउन निर्देशन दिनुभयो। बैठकमा परीक्षा व्यवस्थाको कडाईका साथ समन्वय र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न सबै राज्य
क्षेत्रका जिल्ला मजिस्ट्रेट र पुलिस अधीक्षकहरूसँग समन्वय बैठक आयोजना गर्न निर्देशन दिएको थियो। केन्द्रीय अनुसन्धान ब्युरोले महाराष्ट्रको लातुर जिल्लाको रेणुकाई केमिस्ट्री क्लासेस कोचिङ सेन्टरमा खोजी अभियान सञ्चालन गरेर कथित निट युजी 2026 पेपर लिक केसको अनुसन्धानलाई तीव्र बनाएका छ। स्रोतका अनुसार सीबीआईको एक टोलीले हिजो संस्थानको भ्रमण गरे र अनुसन्धानसँग सम्बन्धित धेरै कागजातहरू, कम्प्युटर रेकर्डहरू र शैक्षिक सामग्रीहरूको जाँच गर्यो। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आज केन्द्रीय सड़क यातायात र राजमार्ग मन्त्री नितिन गडकरीका साथ डीएनडी फरिदाबाद सोना राजमार्ग परियोजनाको निरीक्षण गर्नुभयो। निरीक्षणपछि संचारकर्मीहरूलाई जानकारी दिँदै श्री गडकरीले दिल्ली एनसीआर क्षेत्रमा 87,000 करोड़को लगभग 1,850 किलोमिटर सड़क परियोजनाहरू पूरा भइसकेको बताउनुभयो। यस अवसरमा मुख्यमन्त्रीले केन्द्र सरकारप्रति आभार व्यक्त गर्दै यस परियोजना मार्फत राजधानीमा हुने ट्राफिक जामको समस्या कम हुने र ठूला सहरसँग दिल्लीको कनेक्टिभिटी अझ सुदृढ हुने बताउनुभयो। वित्त एवं कर्पोरेट मामिला मन्त्री निर्मला सीतारमणले नयाँ दिल्लीमा परमाणु ऊर्जा उद्योगको उच्चस्तरीय प्रतिनिधिमण्डलसँग भेट गर्नुभयो। प्रतिनिधिमण्डलमा परमाणु ऊर्जा संस्थान, प्रमुख अमेरिकी कम्पनीहरू र अमेरिका भारत रणनीतिक साझेदारी मञ्चका प्रतिनिधिहरू थिए। इन्डियन प्रिमियर लिग क्रिकेटमा आज राजस्थान रोयल्स र लखनऊ सुपर जायन्ट्स बीच म्याच सुरु भएको छ। यसैबीच राजस्थान रोयल्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङको निम्तो पाएको लखनऊ सुपर जायन्ट्सले समाचार तयार पार्दासम्म 3 ओभरमा 38 रन बनाएको छ। यो समाचार युट्युबमा @AIR Karsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नर्डिक देशहरूले आफ्नो सम्बन्धलाई ग्रीन टेक्नोलोजी र इनोभेसन स्ट्रेटेजिक पार्टनरसिपको रूप दिने निर्णय गरेको बताउनुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले आगामी 5 वर्षमा छत्तीसगढको बस्तर डिभिजन देशको सबैभन्दा विकसित आदिवासी डिभिजन बन्ने बताउनु भएको छ। रक्षा मन्त्री राजनाथ सिंह 3 दिने आधिकारिक भ्रमणका लागि दक्षिण कोरियाको राजधानी सियोल पुग्नु भएको छ। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आगामी निट युजी पुनः परीक्षाको तयारीको समीक्षा गर्न एक उच्चस्तरीय बैठकको अध्यक्षता गर्नुभयो अनि इन्डियन प्रिमियर लिग क्रिकेटमा आज राजस्थान रोयल्स र लखनऊ सुपर जायन्ट्स बीच म्याच सुरु भएको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।

नमस्कार 103.5 मेगाहर्जको तरङ्गमा म मौसम नेवारको न्यानो अभिवादन र अबलाई प्रस्तुत छ कार्यक्रम युवावाणी र आजको युवावाणीको अङ्कमा हामी हजुरहरूलाई सुनाउन गइरहेका छौँ सामाजिक सञ्जालको युवामा प्रभाव बारे एक वार्ता।

सामाजिक सञ्जालको युवामा प्रभाव। आजको आधुनिक युगलाई सूचना तथा प्रविधिको युग भनेर चिनिन्छ। विज्ञान र प्रविधिको तीव्र विकाससँगै मानिसको जीवनशैली, सोच, व्यवहार तथा सम्बन्धहरूमा ठूलो परिवर्तन आएको छ। इन्टरनेटको पहुँच विस्तार भएसँगै सामाजिक सञ्जालहरूले युवा पुस्तामा आज अत्यन्त लोकप्रिय बनेका छन्। सामाजिक सञ्जालले संसारलाई एउटा सानो गाउँ जस्तो बनाइदिएको छ, जहाँ मानिसहरूले केही सेकेन्डमै विश्वका कुनै पनि कुनामा रहेका व्यक्तिसँग सम्पर्क गर्न सक्छन्। विशेष गरी युवाहरू यसको सबैभन्दा ठूलो प्रयोगकर्ता समूहका रूपमा रहेका छन्। सामाजिक सञ्जालले युवामा सकारात्मक र नकारात्मक दुवै प्रकारको प्रभाव पारेको छ। यसले शिक्षा, सूचना, रोजगारी, मनोरञ्जन तथा सृजनात्मक क्षमताको विकासमा सहयोग पुर्याएको छ भने अर्कोतर्फ समयको दुरुपयोग, मानसिक तनाव, लत, सामाजिक दूरी तथा नैतिक पतन जस्ता समस्याहरू पनि बढाएको छ। त्यसैले सामाजिक सञ्जालको प्रभावलाई सन्तुलित दृष्टिकोणबाट अध्ययन गर्नु आवश्यक छ। सामाजिक सञ्जालको परिचय। सामाजिक सञ्जाल भन्नाले इन्टरनेट मार्फत मानिसहरूलाई आपसमा जोड्ने डिजिटल माध्यमलाई बुझिन्छ। यस मार्फत प्रयोगकर्ताले आफ्नो विचार, फोटो, भिडियो, समाचार तथा अनुभवहरू साझा गर्न सक्छन्। सामाजिक सञ्जालले व्यक्तिगत मात्र नभई सामाजिक, राजनीतिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा समेत प्रभाव पारेको छ। आजको युवा पुस्ता बिहान उठेदेखि रातिसम्म कुनै न कुनै रूपमा सामाजिक सञ्जालसँग जोडिएको पाइन्छ।

युवामा सामाजिक सञ्जालको सकारात्मक प्रभाव। सामाजिक सञ्जालको सबैभन्दा महत्त्वपूर्ण सकारात्मक पक्ष भनेको ज्ञान र शिक्षाको विस्तार हो। आज विद्यार्थीहरूले घरमै बसेर विश्व स्तरीय शिक्षा प्राप्त गर्न सक्छन्। सामाजिक सञ्जालमा शैक्षिक भिडियोहरू हेरेर कठिन विषयहरू सजिलैसँग बुझ्न सकिन्छ। विभिन्न अनलाइन कक्षा, वेबिनार तथा डिजिटल सामग्रीले युवाहरूलाई नयाँ सिक्न मद्दत गरेको छ। विद्यार्थीहरूले सामाजिक सञ्जाल मार्फत विभिन्न देशका विद्यार्थीहरूसँग विचार आदान प्रदान गर्न सक्छन्। यसले उनीहरूको बौद्धिक क्षमता र अन्तर्राष्ट्रिय दृष्टिकोण विकास गर्न सहयोग पुर्याएको छ। कोरोना महामारीको समयमा विद्यालय तथा कलेज बन्द हुँदा सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्महरूले शिक्षालाई निरन्तरता दिने ठूलो भूमिका खेलेका थिए। पहिले कुनै समाचार थाहा पाउन रेडियो, टेलिभिजन वा पत्र पत्रिकाको भर पर्नु पर्थ्यो। अहिले सामाजिक सञ्जाल मार्फत केही सेकेन्डमै विश्वभरका घटनाबारे जानकारी पाइन्छ। युवावर्ग देश विदेशका राजनीतिक, आर्थिक, खेलकुद तथा मनोरञ्जन सम्बन्धी समाचारसँग सजिलै अपडेट भइरहेका छन्। सामाजिक सञ्जालले नागरिकलाई आफ्नो आवाज उठाउने प्लेटफर्म पनि दिएको छ। कुनै सामाजिक अन्याय, भ्रष्टाचार वा समस्या देखिएमा युवाहरूले सामाजिक सञ्जाल मार्फत जनचेतना फैलाउन सक्छन्। यसले लोकतन्त्रलाई बलियो बनाउन पनि सहयोग गरेको छ। सामाजिक सञ्जालले युवाहरूको प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ।

गीत, नृत्य, अभिनय, चित्रकला, लेखन तथा फोटोग्राफी जस्ता क्षेत्रमा रुचि भएका युवाहरूले आफ्नो कला विश्व सामु प्रस्तुत गर्न सक्छन्। धेरै युवाहरू सामाजिक सञ्जालकै माध्यमबाट प्रसिद्ध बनेका छन्। आज धेरै युवा सामग्री निर्माण, कन्टेन्ट क्रिएसन गरेर आमदानी समेत गरिरहेका छन्। डिजिटल मार्केटिङ, भिडियो सम्पादन, ब्लगिङ तथा अनलाइन व्यवसाय जस्ता क्षेत्रमा सामाजिक सञ्जालले नयाँ अवसर सृजना गरेको छ। सामाजिक सञ्जाल मनोरञ्जनको माध्यम मात्र नभई रोजगारी र व्यवसायको महत्त्वपूर्ण साधन पनि बनेको छ। युवाहरूले अनलाइन व्यवसाय सञ्चालन गर्न, आफ्ना उत्पादन प्रचार गर्न तथा ग्राहकसँग सम्पर्क गर्न सामाजिक सञ्जालको प्रयोग गरिरहेका छन्। धेरै कम्पनीहरूले जागिरका सूचना सामाजिक सञ्जाल मार्फत प्रकाशित गर्छन्। युवाहरूले आफ्नो सिप र अनुभव प्रस्तुत गरेर रोजगारका अवसर प्राप्त गर्न सक्छन्। फ्रिलान्सिङ तथा डिजिटल व्यवसायको विकासमा सामाजिक सञ्जालको ठूलो भूमिका रहेको छ। सामाजिक सञ्जालले टाढा रहेका साथीभाइ तथा आफन्तसँग सम्पर्क कायम राख्न सजिलो बनाएको छ। विदेशमा रहेका परिवारका सदस्यसँग भिडियो कल तथा सन्देश मार्फत निरन्तर सम्पर्क गर्न सकिन्छ। यसले भावनात्मक सम्बन्धलाई मजबुत बनाउन सहयोग गरेको छ। युवाहरूले आफ्नो रुचि र विचार मिल्ने व्यक्तिहरूसँग नयाँ सम्बन्ध बनाउन सक्छन्। विभिन्न सामाजिक अभियान तथा समूहमा सहभागी भएर समाज सेवामा समेत योगदान दिन सकिन्छ।

युवामा सामाजिक सञ्जालको नकारात्मक प्रभाव। सामाजिक सञ्जालको सबैभन्दा ठुलो नकारात्मक प्रभाव भनेको समयको दुरुपयोग हो। धेरै युवा घन्टौँसम्म मोबाइलमा व्यस्त रहन्छन्। लगातार भिडियो हेर्ने, गेम खेल्ने तथा अनावश्यक पोस्ट स्क्रोल गर्ने बानीले अध्ययन र अन्य महत्त्वपूर्ण काममा असर पुर्याउँछ। अत्यधिक सामाजिक सञ्जाल प्रयोगका कारण विद्यार्थीहरूको पढाइमा ध्यान केन्द्रित गर्न कठिन हुन्छ। परीक्षामा कमजोर नतिजा आउने, काममा ढिलाइ हुने जस्ता समस्याहरू बढिरहेको छ। सामाजिक सञ्जालले युवाको मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको छ। अरूको जीवनसँग आफ्नो तुलना गर्ने प्रवृत्तिले हिंताबोध, तनाव तथा असन्तुष्ट बढाउँछ। धेरै युवा लाइक, कमेन्ट र फलोअरको आधारमा आफ्नो मूल्याङ्कन गर्न थालेका छन्। सामाजिक सञ्जालको अत्यधिक प्रयोगले डिप्रेसन, चिन्ता तथा एक्लोपनको समस्या बढाउन सक्छ। साइबर बुलिङ, नकारात्मक टिप्पणी तथा अनलाइन दुर्व्यवहारले युवाहरूको आत्मविश्वास कमजोर बनाउँछ। सामाजिक सञ्जाल प्रयोग बिस्तारै लतमा परिणत हुन सक्छ। मोबाइल बिना एकछिन पनि बस्न नसक्ने अवस्था धेरै युवामा देखिएको छ। लगातार नोटिफिकेसन हेर्ने बानीले उनीहरूको ध्यान केन्द्रित गर्ने क्षमता कमजोर बनाएको छ। यसले निन्द्रामा समेत असर पार्छ। रातभर मोबाइल चलाउने बानीले पर्याप्त निन्द्रा नपुग्छ स्वास्थ्यमा समस्या बढ्छ। आँखामा असर, टाउको दुख्ने तथा शारीरिक थकान जस्ता समस्या सामान्य बन्दै गएका छन्। सामाजिक सञ्जालले भर्चुअल सम्बन्ध बढाए पनि वास्तविक सम्बन्ध कमजोर बनाइरहेको छ। परिवारसँग बसेर कुरा गर्नुको सट्टा धेरै युवा मोबाइलमै व्यस्त रहने गर्छन्। यसले पारिवारिक सम्बन्धमा दूरी बढाउन सक्छ। पहिले साथीभाइसँग प्रत्यक्ष भेटघाट हुने गर्थ्यो भने अहिले अधिकांश संवाद अनलाइनमै सीमित भएको छ। यसले सामाजिक व्यवहार तथा सञ्चार क्षमतामा असर पुर्याएको छ। सामाजिक सञ्जालमा सत्य र असत्य छुट्याउन कठिन हुन्छ। गलत समाचार, अफवाह तथा भ्रामक जानकारी तीव्र रूपमा फैलिन्छ। कतिपय युवा यस्ता गलत सूचनाको प्रभावमा परेर गलत निर्णय लिन पुग्छन्।

र अन्त्यमा सामाजिक सञ्जालको सही प्रयोग कसरी गर्ने। सामाजिक सञ्जाल आफैमा राम्रो वा नराम्रो होइन, यसको प्रयोग गर्ने तरिकाले नै प्रभाव निर्धारण गर्छ। यदि सही रूपमा प्रयोग गरियो भने यसले ज्ञान, सिप तथा अवसर प्रदान गर्न सक्छ। गलत प्रयोगले समस्या निम्त्याउँछ। युवाहरूले सामाजिक सञ्जाल प्रयोग गर्दा समयको व्यवस्थापन गर्नुपर्छ। अध्ययन, परिवार तथा स्वास्थ्यलाई प्राथमिकता दिँदै सीमित समय मात्र सामाजिक सञ्जालमा बिताउनुपर्छ। सकारात्मक तथा उपयोगी सामग्री हेर्ने बानी विकास गर्न आवश्यक छ। अभिभावक तथा शिक्षकहरूले पनि युवालाई सही मार्गदर्शन गर्नुपर्छ। साइबर सुरक्षा तथा नैतिक प्रयोगबारे सचेतना फैलाउन आवश्यक छ। सरकारले पनि सामाजिक सञ्जालको दुरुपयोग निरन्तर गर्न प्रभावकारी नीति लागू गर्नुपर्छ। सामाजिक सञ्जाल आधुनिक समाजको अभिन्न हिस्सा बनिसकेको छ। यसले युवालाई शिक्षा, सूचना, रोजगारी तथा प्रतिभा प्रदर्शनका अनेक अवसर प्रदान गरेको छ। तर यसको अत्यधिक तथा गलत प्रयोगले मानसिक तनाव, समयको दुरुपयोग, लत, सामाजिक दूरी तथा नैतिक समस्याहरू पनि बढाएको छ। त्यसैले सामाजिक सञ्जालको प्रयोग सन्तुलित, जिम्मेवार तथा सकारात्मक हुन आवश्यक छ। युवाहरूले प्रविधिलाई आफ्नो विकास र समाजको हितका लागि प्रयोग गर्न सके सामाजिक सञ्जाल प्रगतिका लागि शक्तिशाली माध्यम बन्न सक्छ। तर विवेकहीन प्रयोगले यसले भविष्यमा गम्भीर सामाजिक तथा व्यक्तिगत समस्या निम्त्याउन सक्छ। अत सही प्रयोग नै सफलताको आधार हो भन्ने कुरा बुझेर सामाजिक सञ्जालको उपयोग गर्नु आजको आवश्यकता हो।

र भर्खरै सुन्नुहुँदैथ्यो कार्यक्रम युवावाणी र अबलाई प्रस्तोता योजना मरा अनि सहयोगी म मौसम नेवारलाई दिनुहोस् बिदा हवस् त नमस्ते।

0: यो प्रसारण हो आकाशवाणी खरसाङको। अब प्रस्तुत छ कार्यक्रम चर्चा चौतारी।
1: हामीसित हुनुहुन्छ डाक्टर जीएस योञ्जन, एकजना गौरवशाली व्यक्तित्व चर्चा चौतारी कार्यक्रममा, र म अशोक चौरसिया आकाशवाणीको तरफबाट तपाईँलाई स्वागत र नमस्कार।
2: नमस्कार
1: सर, तपाईँको एउटा ठुलो योगदान रहेछ सिङ्गालीला र नेउरा भ्याली नेसनल पार्क निर्माणमा 1986 यो सिङ्गालीला र नेउरा भ्याली नेसनल पार्क जुन निर्माण भयो, यसको ब्रेन बिहाइन्ड भनौँ अथवा तपाईँ इन्स्ट्रुमेन्टल हुनुहुन्थ्यो, के कस्तो हो?
2: अच्छा, यो चाहिँ एकदम गच्चुलो क्वेसन। यो चाहिँ कस्तो भने चाहिँ यो चाहिँ यो क्वेसन चाहिँ यो प्रश्न चाहिँ एकदमै राष्ट्रिय तहले पनि एकदम महत्त्वपूर्ण क्वेसन चाहिँ प्रश्न चाहिँ तपाईँले मलाई गर्नुभयो। त्यति बेला यो 76 जब मैले पिएचडी पाएँ, त्यो त्यति बेला फेरि यहाँ एउटा के भयो भने चाहिँ यो फरेस्ट कर्पोरेसन भन्ने यहाँ ले चाहिँ एउटा संस्थाले चाहिँ हिलको यो पहाडी अञ्चलको जङ्गलहरू चाहिँ दम्मा दम फाँड्नु लागेको थियो। यसलाई नाङ्गो झार बनाउने हिसाबले चाहिँ फाँडाइ चाहिँ त्यहाँ भइरहेको थियो, डिफोरेस्टेसन भनिन्छ। त्यो कार्यक्रम चाहिँ यहाँ चलिरहेको थियो अनि म त त्यहाँ हेरिरहेको छु, खबर गर्न पढिरहेको छु, साथीभाइसँग फोनमा बात मारिरहेको छु। र 1974 सालको पछि मैले खोजी गर्दै गर्दाखेरि चाहिँ पश्चिम बङ्गाल सरकारले एउटा फरेस्ट कर्पोरेसन भन्ने चाहिँ बनाएर चाहिँ 2 नोभेम्बर 1974 सालदेखि चाहिँ यो फरेस्ट कर्पोरेसनले चाहिँ यो पहाडमा चाहिँ जङ्गल फाँड्नु चाहिँ सुरु गरेको रहेछ। अनि 2 नोभेम्बर 1974 सालदेखि 76 सालमा जबसम्म मैले पिएचडी म पाएको थिइनँ तबसम्म म यता आउने त कुरै भएन। अनि अब त्यो पाइसकेपछि त्यहाँदेखि मलाई पेन्सन कलेज दिएको थियो, तर मैले फेरि यो यहाँ यो जुन चाहिँ यो वन बचाउ अभियान पनि मैले गर्नुपर्छ, पहाडको वन बचाउ चाहिँ भन्ने मलाई मनमा लागेपछि चाहिँ मैले पेन्सन कलेजलाई चाहिँ मैले उसलाई चाहिँ हटाएर चाहिँ अन्त मैले फेरि सरकारलाई रिक्वेस्ट गरेँ मलाई त्यो गभर्मेन्ट कलेजमा दिनुहोस् भनेर, दार्जिलिङ गभर्मेन्ट कलेजमा। त्यहाँदेखि नभन्दै सरकारले मलाई फेरि एजुकेसन डिपार्टमेन्टले वेस्ट बङ्गालको दार्जिलिङ सरकारी कलेजमा मलाई फेरि ट्रान्सफर गरिदिए। अनि गरेपछि जब म दार्जिलिङ सरकारी कलेजमा फर्केर म आएँ, एकपट्टि मैले यहाँका पहाडको के भन्छ अब हाम्रो भाइ बहिनीहरूलाई एमएससी गर्नु, पिएचडी गर्नु, रिसर्च गर्नुमा सिकाउने मेरो ठुलो एउटा काम त्यहाँ हुन गयो। अर्कोपट्टि चाहिँ कर्पोरेसनले जुन रूपले यहाँ जङ्गल चाहिँ खत्तम पारिरहेको छ त्यसलाई कसरी रोकथाम गर्ने भन्ने चाहिँ मेरो ठुलो एउटा यहाँ चुनौती त्यहाँ भएको थियो। अनि मैले के गरेँ भनेदेखि चाहिँ अब यो चुनौती त एकजनाले गर्ने काम त होइन, यसमा त सबैको इन्भल्भमेन्ट चाहिन्छ, जनताको पनि चाहिन्छ, इन्टेलेक्चुअल चाहिन्छ, टिचरहरूको पनि चाहिन्छ, स्टुडेन्टको पनि चाहिन्छ र भन्ने हिसाबले चाहिँ त्यहाँदेखि मैले के गरेँ भने एउटा वन संरक्षण मेरो कमिटी चाहिँ बनाएँ मैले। अनि त्यसको सेक्रेटरी चाहिँ म आफै बसेँ, किन म त एउटा बटेस पनि थिएँ, मलाई अब वनको महत्त्व के छ त्यो त मलाई याद थियो। अन्त त्यसले गर्दाखेरि चाहिँ त्यो एउटा कमिटी बनाएँ, वन संरक्षण समिति, अङ्ग्रेजीमा फरेस्ट कन्जर्भेसन कमिटी भनिन्छ, त्यो बनायो भने अन्त त्यस सेक्रेटरी म आफै बसेँ। त्यहाँदेखि हामीले बिस्तार बिस्तार हामीले अन्त एउटा मुभमेन्ट हामी सुरु गऱ्यौँ, दार्जिलिङको वन चाहिँ कुनै हातले पनि यसलाई चाहिँ फाँडु चाहिँ हुँदैन, यसलाई चाहिँ सुरक्षित राख्नुपर्छ। किनभने मैले वैज्ञानिक हिसाबले यहाँको इकोलोजीको एङ्गलबाट, यहाँको साइन्टिफिक रिसर्चको एङ्गलबाट, यहाँको एग्रिकल्चरको एङ्गलबाट, यहाँको जलवायुको एङ्गलबाट हेर्दाखेरि चाहिँ यो वन चाहिँ विनाश भयो भने चाहिँ पहाड चाहिँ एउटा उदर मरुभूमिमा परिणत हुन्छ, त्यहाँदेखि यहाँको जम्मै पहाडको इकोनोमी चाहिँ शून्यमा आउँछ। त्यति बेला चाहिँ यहाँको जलवायु चेन्ज भएर परिवर्तन भएर हामीले अहिले जुन चाहिँ ग्लोबल वार्मिङको इफेक्ट हामी सहिरहेको छौँ त्योभन्दा 10 गुण अझ नराम्रो इफेक्ट चाहिँ त्यसको शिकार चाहिँ हामी वाला छौँ भन्ने कुरो चाहिँ मैले त्यहाँ बुझिसकेको थिएँ। अन्त त्यसले गर्दाखेरि चाहिँ अन्त हामीले बिस्तार बिस्तार मुभमेन्ट हामी गऱ्यौँ र यसलाई मुभमेन्ट 6 वर्ष त्यति बेला हाम्रो श्री ज्योतिवासीज्यू उहाँ हाम्रो बङ्गालको चिफ मिनिस्टर हुनुहुन्थ्यो, अन्त उहाँसित झन्डै हामीले कमसेकम 10 पटक चाहिँ हामीले भेट्यौँ ज्योतिवासी। उहाँ दार्जिलिङ आउनुहुँदाखेरि पनि भेट्यौँ, कलकत्तामा गएर पनि भेट्यौँ, अनि हामीले थुप्रै मेमोरेन्डम चढायौँ। अनि अन्तमा चाहिँ जब 1984 सालमा आइपुग्दाखेरि चाहिँ 1978 सालदेखि चाहिँ हामीले यो मुभमेन्ट सुरु गरेको, अनि 1974 सालमा आइपुग्दाखेरि चाहिँ त्यहाँदेखि अन्त मैले ज्योतिवासीज्यूलाई 2 प्रश्न राखेँ, 2 बेसी पनि। मैले भने हेर्नुहोस् एउटा यसको साइन्टिफिक रिजन छ, यसको इकोलोजिकल रिजन छ, इकोनोमिक रिजन छ, यो वनको महत्व चाहिँ यति ठुलो छ कि यो वन बचायो भनेदेखि चाहिँ दार्जिलिङ पहाड मात्र होइन, सम्पूर्ण पश्चिम बङ्गाल मात्र होइन, तर सम्पूर्ण भारतको समृद्धिको निम्ति चाहिँ यो बङ्गाल यो वनले चाहिँ ठुलो भूमिका खेल्न सक्छ, अहिले खेलिरहेको छ। यसको भूमिका अझै 10 गुणा हामीले बढाउन सक्छौँ भन्ने हिसाबले उहाँलाई मैले कन्भिन्स गरेपछि उहाँले भन्नुभयो, ए ठिक छ, साइन्टिफिक एङ्गलबाट तपाईँले भन्नुभयो त्यो पनि मैले बुझेँ, अरू सबै बुझेँ, ठिकै छ, अब म यो पर्सनल चाहिँ कर्पोरेसनलाई चाहिँ म अब विथड्र गर्छु भनेर उहाँले त्यो खालको आश्वासन चाहिँ हामीलाई दिनुभयो। त्यहाँदेखि 1984 सालदेखि चाहिँ त्यहाँनिर यो जुन चाहिँ कर्पोरेसन थियो त्यो चाहिँ अब विथड्र भयो, अन्त भएपछि चाहिँ त्यहाँदेखि यो पहाडको जति पनि यो वन जङ्गल छ त्यो चाहिँ हामीले बचाउनमा चाहिँ हामी सफल भयौँ। तर त्यति बेला अब के भयो भनेदेखि चाहिँ गभर्मेन्ट अफ इन्डियामा जुन चाहिँ एउटा मिनिस्ट्री अफ इन्भाइरोमेन्ट फरेस्ट छ, ठुलो एउटा वन विभाग छ, त उनीहरूले प्रत्येक राज्यमा भारतको प्रत्येक राज्यमा चाहिँ एउटा बायोस्फियर रिजर्भ भनिन्छ। बायोस्फियर रिजर्भ भने चाहिँ जति पनि यो वन जङ्गलको एउटा ठुठुलो कुनै पनि राज्यमा चाहिँ सबै वन जङ्गल मास्नु हुँदैन, केही अंश चाहिँ यसको चाहिँ रिजर्भ राख्नुपर्छ, यसलाई चाहिँ पूर्ण रूपले सुरक्षित राख्नुपर्छ। त्यहाँ एक सिङ्का दाउरा पनि काट्नु पाउँदैन, एउटा सानो डाला पनि त्यहाँ घाँसको रूपमा काट्नु पाउँदैन भन्ने हिसाबले त्यो खालको नीति चाहिँ मिनिस्ट्री अफ फरेस्ट अफ इन्भाइरोमेन्टले पास गरिसकेको थियो। अनि प्रत्येक राज्यमा हामी हेर्दैछौँ बायोस्फियर रिजर्भ भनेर नेसनल पार्क्सहरू धमाधम बनिएको छ, तर पश्चिम दार्जिलिङ पहाडमा त यहाँ यस्तो खालको उद्भिदहरू छ, त्यो उद्भिदहरू चाहिँ भारतको अरू कुनामा पाइँदैन। जस्तो कि यहाँ चाहिँ अब यो भन्नुभन्दा अघि चाहिँ के हुन्छ भने चाहिँ यहाँ हाम्रो 3 किसिमको उद्भिदहरू पाइन्छ। एउटा चाहिँ ट्रपिकल भनेर चाहिँ अलिकति यो तल यो मधेसदेखि झन्डै 3000 फिटसम्म एक प्रकारको उद्भिद पाइन्छ एउटा थरीको, अनि 3000देखि झन्डै 6000सम्म अर्को थरीको पाइन्छ, 6000देखि माथि जुन चाहिँ स्नो लाइन भन्छ जहाँसम्म अब जहाँदेखि चाहिँ हिमपात सुरु हुन्छ त्यहाँसम्म अर्को खालको उद्भिदहरू पाइन्छ। त्यस्तै जीव जन्तु पनि प्राणी जगतमा पनि ट्रपिकलमा भिन्दै टेम्परेटमा यसलाई भन्छ ट्रपिकल, 3000 फिटसम्मलाई चाहिँ ट्रपिकल भनिन्छ, 3000देखि 6000सम्म चाहिँ टेम्परेट भनिन्छ, 6000देखि माथि स्नो लाइनसम्म चाहिँ त्यसलाई चाहिँ अल्पाइन भनिन्छ। यसरी विभाजित भएको छ यो पहाडको इलाका चाहिँ ट्रपिकल टेम्परेट के अरे अल्पाइन। त त्यस्तै हिसाबले ट्रपिकल भेजिटेसन टेम्परेट भेजिटेसन अल्पाइन भेजिटेसन भनिन्छ, अन्त ट्रपिकल फाउना एनिमल्स टेम्परेट एनिमल्स एन्ड अल्पाइन एनिमल्स, त्यो खालको विभिन्न प्रकारको 3 जोनमा 3 एरियामा 3 विभिन्न किसिमको यो उद्भिदहरू प्राणी जगत यो चाहिँ एकदम युनिक कुरा हो, हामीलाई युनिक एकदमै भ्यालुएबल कुरा हो यो चाहिँ।
3: हजुर,
2: यो खालको चाहिँ इन्डियाको अरू ठाउँमा चाहिँ पाइँदैन, यो चाहिँ यी मात्रै पाइन्छ यहाँ चाहिँ दार्जिलिङमा हो, अरू नर्थ इस्टको अरू जग्गामा पनि होला, अब त्यहाँ पनि पाइन्छ होला, तर यहाँ चाहिँ एकदम झन् विशेष गरेर पाइन्छ। यस्तो लाखौँ यस्ता चिजहरू छन् यहाँ, हामीलाई करोडपति बनाउने हामीलाई अरबपति बनाउने चिजहरू चाहिँ वन जङ्गलभित्र लुकेर बसेको छ। त्यसै कारणले यो कर्पोरेसनलाई चाहिँ हटाएर यहाँ एउटा रुख पनि फाड्नु हुँदैन भन्ने मुभमेन्ट चाहिँ हामीले गरेको 6 वर्ष मुभमेन्ट हामीले गर्यौँ दार्जिलिङको वन सक्छ वनलाई चाहिँ हामीले एकदमै सुरक्षित राख्नुपर्छ।
3: त्यसको लागि सरहरूले हिमालयन साइन्स एसोसिएसन
2: हजुर त्यति बेला चाहिँ
3: दार्जिलिङ सोसाइटी फर एजुकेसन रिसर्च एन्ड डेभलपमेन्ट
2: हजुर हजुर र यसको ठुलो भूमिका छ। अब यता फेरि यसको साइन्टिफिक महत्त्व बुझाउनको निम्ति चाहिँ विशेष गरी स्टुडेन्टवर्गलाई चाहिँ साइन्टिफिक महत्त्व बनाउनको निम्ति चाहिँ हामीले एउटा हिमालयन साइन्स एसोसिएसन भन्ने संस्था बनायौँ 1981 सालमा, अनि बनाएर यसले खुब राम्रो काम गर्यो संस्थाबाट। दार्जिलिङको इतिहासमा जुन चिज हामीले गऱ्यौँ दार्जिलिङ इतिहासमा प्रथम चोटि चाहिँ त्यो हुनुभएको छ त्यो चिज चाहिँ। तर सबैभन्दा पहिला चाहिँ 7-8-9 तारिकको दिन 1981 सालमा अन्त हामीले सेन्ट जोसेफ कलेजमा यो हिमालयन साइन्स एसोसिएसन गठन गरेपछि चाहिँ अन्त हामीले एउटा 3 दिनको साइन्स एक्जिबिसन राख्यौँ त्यहाँ, 3 दिनको साइन्स एक्जिबिसन नाना प्रकारको साइन्स एक्जिबिसन भन्नाले चाहिँ जस्तो अब अहिले जुन चाहिँ यो माइक्रोफोन छ यो माइक्रोफोनले कस्तो प्रकारले काम गर्छ यो भित्र के चाहिँ तत्त्व लुकेको छ, जस्तो यो मोबाइल फोन छ त्यो भित्र यो चिप्सहरू भनिन्छ विभिन्न चिप्सहरू मिलाएर चाहिँ मोबाइल फोनमा आवाज पनि आएको आवाज पनि त्यहाँ रिसिभ गर्ने फेरि हामीले प्रसारण पनि गर्न सक्ने ट्रान्समिट पनि गर्न सक्ने यो कस्तो खालको चिज हो यो के कसरी चाहिँ हुन्छ, यो भित्र विज्ञान पनि लुकेको छ यो भित्र टेक्नोलोजी पनि लुकेको छ, यो दुईटा चिज लुकेको छ यो भित्र चाहिँ साइन्स पनि लुकेको छ टेक्नोलोजी पनि लुकेको छ यो चाहिँ। तर अब साइन्स चाहिँ कुन रूपमा लुकेको छ टेक्नोलोजी कुन रूपमा पाइन्छ यो जम्मै कुराहरूलाई चाहिँ बताउने हिसाबले चाहिँ हामीले एउटा साइन्स एक्जिबिसन बनाएको थियौँ। त्यस्तै प्रकारले अब कुनै पनि एउटा चोर घरको अगाडि राति अब 2 बजीतिर चोर आयो भने त्यो दैलोमा उसले दैलो फोरेर घरभित्र पस्नु भन्दा अघि नै के अरे भित्र आवाज आइहाल्छ त्यो आवाज कि कोही मान्छे बाहिरबाट आइरहेको छ भनेर भित्र प्रत्येक रुममा आवाज आउने गर्छ। अब त्यो खालको एउटा जुन चाहिँ सिस्टम चाहिँ कसरी बनाउने भनेर त्यो त्यो भित्र पनि विज्ञान नै लुकेको हुन्छ टेक्नोलोजी लुकेको हुन्छ अब त्यो खालको। अब कुनै मान्छेले वृद्धावस्थामा उसले आँखा देख्न सक्दैन, तर वृद्धावस्थामा पनि 30 वर्ष 20 वर्षकै उमेरकै जस्तो आँखा सौखिलो चाहिँ कसरी बनाउनु भने त्यो भित्र पनि वैज्ञानिक ज्ञान लुकेको हुन्छ। अब त्यो जम्मै नाना प्रकारको हजारौँ किसिमको वैज्ञानिक लुकेको ज्ञान लुकेको कुराहरूलाई चाहिँ प्रदर्शन गरेर चाहिँ मान्छेहरूलाई देखाउने अनि बुझाउने त्यो खालको साइन्टिफिक विषय हामीले 3 दिनको गरेको थियौँ सेन्ट्रेस कलेजमा, खुबै सफल भयो। तर त्यो दिन चाहिँ मैले के गरेँ भने चाहिँ अब यहाँ कुरामा कुरा आउँछ। अन्त मलाई त अब दार्जिलिङको दार्जिलिङ चाहिँ यो वैज्ञानिक क्षेत्रमा चाहिँ कतिको पछाडि छ, एक नम्बर हामीले गर्नुपर्ने कामहरू के छ अरू राज्यहरूको तुलनामा, भारतकै अरू राज्यहरूको तुलनामा, विदेशको त झन् पुरै छोडिदिउँ है, विकसित देशको त पुरै छोडिदिउँ, यी इन्डियाभित्र पनि जति पनि अरू राज्यहरूले जे जति गरिरहेछन् हामीले त 100 पनि त्यहाँ गर्न सकेको छैनौँ यो पहाडी अञ्चलमा। अनि मैले त्यो मेरो आफ्नो जेनरल सेक्रेटरी ह्युमन साइन्सेसन हामीले गठन गरेपछि त्यसको जेनरल सेक्रेटरी चाहिँ मै थिएँ, फाउन्डर जेनरल सेक्रेटरी। अनि मलाई किनभने मलाई पुरै याद छ दार्जिलिङको इतिहास चाहिँ के छ, कसो छ, वैज्ञानिक इतिहास गर्नुपर्ने के छ, यहाँ के चिजको कमी छ, वैज्ञानिकहरूको कस्तो खालको कमी छ, विज्ञानको चिजहरू, विज्ञान सम्बन्धित यहाँ इन्फ्रास्ट्रक्चर भनिन्छ केही पनि छैन यहाँ हो, यो जम्मै कुराहरू मलाई थाहा थियो। अनि मैले त्यहाँ सोचेको थिएँ यो हिमालयन साइन्सेसनको जुन चाहिँ त्यो एक्जिबिसनको समयमा चाहिँ हामीले त्यति बेला दावा लामा हिलको हिल मिनिस्टर हुनुहुन्थ्यो, ज्योतिबाजी चिफ मिनिस्टर, अनि दावा लामा हुनुहुन्थ्यो हिल मिनिस्टर, एकेदेव चाहिँ त्यति बेलाको डिस्ट्रिक्ट म्याजिस्ट्रेट हुनुहुन्थ्यो दार्जिलिङको, एकेदेव उहाँ डिस्ट्रिक्ट म्याजिस्ट्रेट हुनुहुन्थ्यो, अनि उहाँलाई हामीले निम्त्याएको थियौँ। त्यहाँदेखि त्यसबाहेक चाहिँ यो नेसनल काउन्सिल अफ म्युजियम्स भनिन्छ त्यसको डाइरेक्टर एकजना सरोज घोष, डाक्टर सरोज घोष हुनुहुन्थ्यो, उहाँ दिल्ली अवस्थित हुनुहुन्थ्यो, पछि त्यति बेला कलकत्ता आउनुभएको थियो, अनि उहाँलाई पनि हामीले निम्त्याएको थियौँ, उहाँ पनि आउनुभयो र जम्मै अधिकारीहरूलाई हामीले निम्त्यायो अरे त्यति बेला। अन्त एज अ जेनरल सेक्रेटरी मेरो भाषणमा चाहिँ मैले यो एक्जिबिसनको समयमा चाहिँ एउटा प्रस्ताव राखेँ, एउटा राम्रो प्रस्ताव राखेँ
4: हजुर,
2: कि वैज्ञानिक क्षेत्रमा चाहिँ हामीले के चिज चाहिँ सबैभन्दा पहिलो कुरो चाहिएको छ भनेर। त्यो चिज चाहिँ थियो मैले एउटा साइन्स म्युजियम, यो पहाडमा चाहिँ एउटा साइन्स म्युजियमको अति आवश्यक छ। जुन खालको म्युजियम मैले दिल्लीमा हेरेको थिएँ, गुजरातको अहमदाबादमा हेरेको थिएँ, कलकत्तामा हेरेको थिएँ, अनि विभिन्न अरू राज्यमा मेरो भ्रमण हुँदाखेरि मैले हेरेको थिएँ, अनि म यति साह्रो इम्प्रेस भएको थिएँ, अहो यो खालको म्युजियम चाहिँ हाम्रो पहाडमा पनि हुनसक्यो भने त, यो एउटा म्युजियम भनेको त एउटा इन्स्टिट्युसन नै हो, यसमा नाना प्रकारको चिजहरू देख्न पाइन्छ, बुझ्नु पाइन्छ, यसमा फ्री किताबहरू पनि पाइन्छ, अनि फेरि म्युजियम भनेपछि तपाईँको बेला बेलामा त्यहाँ सेमिनारहरू हुन्छ, वर्कसप्सहरू हुन्छ, कन्फरेन्स हुन्छ, मिटिङ हुन्छ, जहाँ चाहिँ बाहिरबाट आएका विशेषज्ञहरूले त्यहाँ भाषण दिने हुन्छ, त्यो भाषणबाट हामीले धेरै नयाँ कुराहरू सिक्ने गर्छौँ, इत्यादि इत्यादि कुराहरू। र विज्ञानको क्षेत्रलाई चाहिँ अघि बढाउनुमा चाहिँ म्युजियमको ठुलो भूमिका रहेको हुनाले, अन्त मेरो आफ्नो जेनरल सेक्रेटरीको भाषणमा चाहिँ त्यो दिन त्यो के अरे एक्जिबिसनको समयमा अन्त मैले एउटा म्युजियमको डिमान्ड गरेँ। अनि त्यहाँ फेरि के भयो भने राम्रो काम चाहिँ नेसनल साइन्स काउन्सिल अफ साइन्स म्युजियमका डाइरेक्टर स्वयं नै डाक्टर सरोज घोष उहाँ आउनुभएको थियो, यतापट्टि हिल मिनिस्टर दावा लामा हुनुहुन्थ्यो, यतापट्टि फेरि डिस्ट्रिक्ट म्याजिस्ट्रेट एकेदेव, ऊ एकदमै डेभलपमेन्ट प्रेमी, त्यो एकेदेव एकदम राम्रो हुनुहुन्थ्यो, पछि बङ्गालको चिफ सेक्रेटरी पनि हुनुभयो, भएर उहाँ रिटायर हुनुभयो, सायद अहिले उहाँ हुनुहुन्छ त्यहाँदेखि। अन्त त्यो 1981 सालमा मैले जुन चाहिँ साइन्स म्युजियमको मैले प्रस्ताव दिएको थिएँ त्यहाँदेखि त्यसलाई अघि बढ्दै बढ्दै बढ्दै बढ्दै तर अलिकति धेरै ढिलो भयो, पछि 28 वर्ष पछि मैले 28 वर्ष यसलाई स्थापित गर्नको निम्ति मैले 28 वर्ष मैले सङ्घर्ष गर्नु पर्यो। दार्जिलिङ सरकारी कलेजमा म लेक्चरर हुँदाको टाइमको हो यो कुरा है, त्यहाँदेखि पछि अन्त म कालिम्पोङ कलेज प्रिन्सिपलबाट आएँ, त्यहाँदेखि आएपछि मैले 2000 सालमा चाहिँ म रिटायर भएँ। रिटायर हुन्जेलसम्म पनि यो साइन्स म्युजियम चाहिँ हुनु सकेन, तर पछि के भयो भने चाहिँ साइन्स म्युजियम नभनेर यसलाई साइन्स सेन्टरको नामले चाहिँ यसलाई पुकारियो, अनि र पनि मैले लागिबसेँ, म रिटायर भएर पनि म लागिरहेँ। त्यहाँदेखि 2008 आइपुग्दाखेरि चाहिँ यहाँ डेलो, यहीँ कालिम्पोङको डेलोमा चाहिँ साइन्स सेन्टर चाहिँ स्थापित हुनु चाहिँ सम्भव भयो। 2008 सालदेखि चाहिँ यो डेलोमा अहिले साइन्स सेन्टर सुरु भइरहेको छ, यहाँ हजारौँ सङ्ख्यामा हाम्रो पहाडको मात्रै होइन बाहिरबाट आउने जति पनि पर्यटकहरू छन् उनीहरूले खुबै मजाले यहाँ आनन्द भोग गरिरहेको छ।
4: जी सुन्जन सरले राष्ट्रपतिद्वारा मार्च अथवा अप्रेल महिनामा तोकिएको राष्ट्रिय कार्यक्रममा राष्ट्रपति भवनमा पद्मश्री पुरस्कार प्राप्त गर्नुहुनेछ। जीएस रञ्जन सर, तपाईँ आफ्नो बहुमूल्य समय दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद, नमस्कार,
2: धन्यवाद।
0: हामी आकाशवाणी खर्साङबाट बोलिरहेका छौँ, अब रेडियो गरी सुनाउने जाउँ आकाशवाणी दिल्ली केन्द्रको समाचार।

हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। समय रातिको 10:30 भयो। यसको साथै आजको सम्पूर्ण कार्यक्रमहरू यतिमै समाप्त गर्दछौँ। भोलि बिहान 6:25 विविध कार्यक्रमहरू लिएर तपाईँहरूको सेवामा उपस्थित हुनेछौँ। तबसम्मलाई बिदा दिनुहोस्। शुभरात्रि। जय हिन्द।